क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिट्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।

0: toi les bonnes. Extreme energy drink.
1: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त. तिमी त निकै बिजी छौ नि.
2: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु.
1: हो र, कहाँबाट नि?
2: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा. एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त.
1: के सिकाउँछ त त्यहाँ?
2: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ. साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ.
1: असाध्यै राम्रो रहेछ. तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
2: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ.
1: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि.
2: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ.
1: म पनि जोइन गर्छु अब त. काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर. फोन 98550333338, 97055333338 र 97055333349. सिप सिकौँ, सफल बनाऊ, सफल बनाऊ.
3: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर.
4: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष.
3: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर.
4: अर्गानिक खेतीबाट प्राप्त ताजा सागसब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय.
3: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा.
4: लग्जरी, प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर. सम्पर्क 0785905557, 98550771.
5: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ. हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या. वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ. 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले. अनि दबाई लिएर आएँ. जमानी फर्केछ, पहिला जस्तो थियो. मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि. हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरौँ.
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई. बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो. अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो. पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो. अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ.
7: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन. फोन 0556951174, मोबाइल 98550509934.
8: सोफा हब चितवन,
9: गुणस्तरीय फर्निचर, सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन.
8: खरिद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष.
9: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
8: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा.
9: उच्च गुणस्तरको काठ, फर्म र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा.
8: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा.
9: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्.
8: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
9: सम्पर्क. भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम. मोबाइल 98457828156, 98513154.
8: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन. सोफा हब चितवन.
10: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अफ्रेश बेकरी इन टाउन, साथै
11: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी.
1: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त. तिमी त निकै बिजी छौ नि.
2: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु.
1: हो र कहाँबाट नि?
2: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
1: के सिकाउँछ त त्यहाँ?
2: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
1: असाध्यै राम्रो रहेछ। तर प्राक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
2: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
1: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
2: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
1: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550333638, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मुत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-3333, 493-555।

0: संस्थान
1: काया कैरनमा अब खबरको सिलसिला। आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। हिजो दर खाएपछि औपचारिक रूपमा सुरु भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरी सकिनेछ। तीजका अवसरमा पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। तर विगतमा जस्तो यस वर्ष उत्सव छैन। भदैको भक्तपछि बारीले पुर्याएको क्षेत्रको प्रभाव तीज पर्वमा समेत परेको छ। आज तीज मनाउन महिला कर्मचारीलाई सुविधा छ। दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्न र नभए व्रत बस्दा प्रशस्त पानी फलफुल र जुस खान डाक्टरको सल्लाह छ। निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोस हुन सक्ने जोखिम हुन्छ। सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलहार व्रत गर्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत गर्न सकिने धार्मिक मान्यता छ।
2: यसरी आज तीज पर्वको अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भिड लागेको छ। पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन पुग्ने गर्छन्। 3 बजेदेखि नै पशुपतिनाथको चारो चाहिँ प्रकाश दिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको छ। पहिलो मित्रपार्कको माकुण्ड दक्षिणामूर्ति कैलाश पर्ने नर्सिङको भवन हुँदै पाँचनाथको उत्तरतर्फको ढोकाबाट पशुपति मन्दिरको उत्तरतर्फको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने गरी दोस्रो लाइन भने जयबागुश्रीबाट देवलीतर्फको मार्ग दर्शन टोल पाँचा गणेश अन्नपूर्ण भण्डार महास्नान घरको 3 ढोका अघि राखिएको आकाशबाट भुवनेश्वरी नाचलको हुँदै शङ्कराचार्य मठ अघिको आकाशको प्रहरी पहरागणको सानो ढोकाबाट 2 पशुपतिको पश्चिमतर्फ रहेको काठको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने। त्यसै गरी तेस्रो नीलगङ्गा पर्यटन काउन्टरसँगै रहेको ढोका राम मन्दिर बागमती किनार हुँदै आर्यघाटको पुलबाट प्रभनाल पूर्व ढोकामा राखिएको ऱ्याम्पबाट पूर्व मुहारको दर्शन गराई त्यही ढोकाबाट फर्केर अर्को खुल्ला स्थानमा रहेको ढोका हुँदै चार शिवालय पञ्चदेवल वृद्धाश्रम दक्षिणतर्फको खुल्ला ढोका अघि अस्थायी आकाशी पुल हुँदै सानो ढोकाबाट 64 कोटिलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शन हिम्मत र भैरव मन्दिरको पश्चिमतर्फबाट मूलवर्ष निवासबाट फर्कने प्रबन्ध मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। आज पशुपति मन्दिर प्रवेश गरी धेरैमा 2 भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइनको व्यवस्था गरिएको छ। स्वयंसेवक सुरक्षाकर्मी र कर्मचारी भिड व्यवस्थापनमा परिचालन गरेका छन्। शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर पुग्नेहरूलाई बहुमूल्य गरगहना नलगाउन कोषले आह्वान गरेको छ। पशुपतिमा दर्शन गर्न जाने भक्तजनको गाडी पार्किङका लागि गोयेश्वरी पारी सुफल चौर तेलगन्धको खाली स्थान कोषको कार्यालय परिसर र गौशालामा रहेको महानगरीय ट्राफिक परिसरको कार्यालयमा व्यवस्था गरिएको छ। सरकारी गाडीलाई कोष कार्यालय र सुरक्षा निकायलाई सहित विभागमा पार्किङ गर्ने व्यवस्था मिलेको छ।
1: २०७२ सालको भूकम्पले ठिलो ठिलो बनाएको देशको अर्थतन्त्र तङ्ग्रिन नपाउँदै तराई मधेसको बाढी हुँदै कोरोना महामारीसम्मले थप जर्जर बनाएको छ र आर्थिक गतिविधि चलायमान हुने अपेक्षाका बीच अहिले घोटेपछि बाढीले अकल्पनीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार तहस नहस बनाएको छ। देशवाको घोटेपछिमा आएको बाढीले पुर्याएको क्षतिको पुनरुत्थान तथा पुनर्निर्माणका लागि कुल 7.23 अर्ब रुपियाँ लाग्ने प्रारम्भिक अनुमान छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा तयार पारेको जोखिम क्षति र आवश्यक मूल्याङ्कन प्रतिवेदनले पुनर्निर्माणका लागि प्रारम्भिक प्रक्षेपण गरेको हो। घोटेपछि नदीमा आएको बाढीका कारण भौतिक सामान अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचारबारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिएतर्फ पाँचौँ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए बिसिए बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-6601 98-578-35-990 98-578-31-684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: 39 वर्षदेखि सञ्चालन गर्ने नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपार्क काठमाडौँ
1: हर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बिई सिभिल, बिई कम्प्युटर, बी आर्किटेक्चर र बिआइटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
4: सपना तपाईँको साथ नेपाल बैंक सवारी नेपाल बैंक को बबाल नाडा फेस्टिवल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज सेवा शुल्क मात्र 0.5% जो 3,00,000 को निःशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रमाण यो अफर भाद्र 9 देखि असोज 15 गतिसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्क शाखामा सम्पर्क गर्न सक्नुहुन्छ।
5: समय समय अघि बढ्दै नेपाल बैङ्क लिमिटेड नेपालको पहिलो बैङ्क।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका सङ्घ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कारवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0061 रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np प्रकाशन गरिएको छ।
6: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको कार्यभोजनमा तपाईँलाई खुब स्वागत छ। यतिन्जेल हामीले आज हरितालिका तीज पर्व मनाइदिए पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भिड बारीले पुर्याएको क्षतिका कारणले स्पर्श उत्साहगम अर्थतन्त्रमा एकपछि अर्थभक्का प्रतिवेशी बारीपछिको पुनर्निर्माणमा सभा सात पर्व लाग्ने प्रारम्भिक अनुमान व्यापारिक नाका रसुवा गरिने बनाउने कार्य लगायतका खबर प्रस्तुत गरौँ।
7: अब बाँकी खबर भोटेको थियो पृथ्वी बाढीमा घर सडक र फुलको क्षति अभिलेख हुँदैछ तर स्थापनसँगै टुटेको सामाजिक सम्बन्ध हात थलो सांस्कृतिक पहिचान र मनोसामाजिक क्षतिको हिसाब किताब गरिएको छैन। पुनर्निर्माणको सफलता कति सडक बने कति पुल जोडियो र कति घर खडियो भन्नेबाट मात्रै नाइँदैन बाढीबाट विस्थापित परिवार सुरक्षित ठाउँमा पुगेपछि उनीहरूको पुरानो समुदायसँग सम्बन्ध कसरी कायम हुन्छ बालबालिकाको पढाइ र मनोसामाजिक पुनस्थापना कसरी हुन्छ सांस्कृतिक तथा धार्मिक अभ्यास कसरी निरन्तर हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुने भिडियोको भनाइ छ।
6: भोटेपछि बाढीको झन्डै 3 हप्ता हुने लाग्यो। बाढीले ठुलो जनधनको क्षति गर्नुका साथै धेरै मानिसलाई मानसिक रूपमा आघातमा पारेको छ। आकस्मिक विपदपछि देखिने डर परास बेचैनी निराशा निन्द्रामा समस्या झस्किने वा यस्ता घटनाहरू बारम्बार सम्झिने प्रतिक्रिया समयसँगै कम हुँदै जान सक्छन् तर यी लक्षणहरू लामो समयसम्म रहिरहेमा यसले गम्भीर मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ। आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार दिन आवश्यक छ भनेर साथी सम्झना महर्जनले मनोविद बासु आचार्यलाई सोध्नु भएको छ।
8: कोही न कोही ठाउँमा परेका भूकम्प बाढी आघात युद्ध हिंसा घटना परिघटनाहरूका कारणले उसमा परेको त्यो आघातको कन्डिसन कस्तो छ भनेर पहिलो उसको बेसिक एनालाइसिस गरेर उसको विषयहरू हेरेर उसका कुराहरू सुनेर आवश्यकता छ छैन महसुस गरेर उसलाई सम्बन्धित ठाउँमा लिङ्क गरिदिने एउटा प्लान हो जुन विश्व स्वास्थ्यलाई पिएफए भनेर नाम मनको पीडाको छामेर थाहा हुँदैन मनको पीडाको टेस्टहरू अरू बालिकाले टेस्ट जस्तो हुँदैन सबभन्दा राम्रो बालिकाले टेस्ट हुँदै क्वेसन एन्सर तर क्वेसन एन्सर गर्दाखेरि व्यक्तिगत कुरा सुन्ने सोच्ने त तरिका गाह्रो गाह्रो छ, फिजिकल सिम्टमहरू गाह्रो गाह्रो छ, गर्न आएको छ, त्यस्तो पसिना आएको छ, आँसु आउँछ, सोच्ने हकमा मलाई बाँच्न मन लागेन, ला म फेक्न सकिने यो पीडा, अन्त मलाई झकलकोहरू धेरै आए, अब सिम्टमैको हकमा अब दर्दनाक घटनामा मै पो दोषी हुँ कि भने म त त्यो अपराध बोधले पनि दुर्घटना घटाउन सकिन्छ।
1: व्यक्तिलाई चाहिँ यहाँले अलिकति सुझाव नै दिनु पर्दाखेरि के सुझाव दिनुहुन्छ?
8: अब अहिले उनीहरूले खोजेको हुन्छ कि हुँदैनन् भन्ने खोजेको छैन भने सुझाव पनि दिनु,
1: यो आकाजन अवस्थामा सुझाव दिनै पाइन्छ,
8: दिनै पाइँदैन, सुन्यो सुन्यो नि, आवश्यकता छ भने केही सुझाव दिनु, आवश्यक छ भने लिङ्क गरिदिनु, र आवश्यकता छ कि छैन म अझै छैन भने त्यतिकै उहाँलाई अब्जर्भमा राखेर छोडिदिनु, फिडब्याक गर्नु, बिरामी असिस्टेन्ट गर्ने राख्या हुन्छ, राख्नै पर्छ। अहिले गर्ने महत्त्वपूर्ण पक्ष भनेको त्यहाँ उसलाई के आवश्यकता छ त्यहाँ, मलाई बच्चालाई हुर्काउनको लागि भूमिका खोल्यो भने त अब के चाहियो? एकजना सरले भन्नुभयो, सायद मगर हुनुहुन्थ्यो, चारवटा ट्रमा फेस गरेको छ, चौथो ट्रमा ट्रमै लाग्यो, चारवटा कम्पनी फेस गर्नु, एक्सिडेन्ट फेस गर्नुभयो, पहिरोले गर्दा पुरै आमामा एकजनाको डेथ फेस गर्नुहुन्छ, त्यो चौथो फेस गर्नु, चारवटा फेस गर्दा मलाई दबाई दिँदै त्यो केही प्रब्लमै लाग्यो त, उत्तर गएको माझ गाउँ हुने काम गर्नु है, बाटोलाई के हेल्प गर्नु, मलाई हेल्प गर्नु पर्यो,
1: कम्तीमा पनि एक वर्ष त्यहाँ सँगै बसेर त्यहाँ उहाँहरूको अवस्थाहरू एकदमै अवलोकन गरेर आवश्यकता अनुसार चाहिँ त्यहाँ उहाँहरूलाई सहयोग चाहिँ गरिरहेको छ।
8: दुई चार दिन पाँच दिन दस दिन एक्सपिरियन्सम्म हुन्छ, त्यसपछि चाहिँ अर्को स्टेज अर्को स्टेज हुन्छ, त्यसको लागि असिस्टेन्ट के हुन्छ, इएफए भनेको चाहिँ फर्स्ट एड मात्रै हो, टच गर्ने र लिङ्क गर्ने, टच गर्ने लिङ्क गर्ने, त्यसपछि अब आवश्यकता के छ त यो लिङ्क गरिएका अब नयाँ केही चाहिएको छ कि भन्ने चाहिँ त्यो चाहिँ
1: मनोपरामर्श चाहिँ कम्ती नै एक वर्ष चाहिँ दिनु पर्यो,
8: दिनै पर्छ, यतिसम्म कि फर्स्ट एड त सेनाहरूले पनि सिक्नु, सशस्त्र प्रहरले नै सिक्नुपर्छ, जनपदले नै सिक्नुपर्छ, अझ वडा वडाको लागि युवाहरूले सिक्नुपर्छ, किनभने अब त्यो ट्रमा कतिवटा कामबाट आउनु जस्तो थाहा नै भएन, त्यो अकल पनि कहिले नसकेको त्यो बाढीको संसारले फेस नगरे बाढी आउनु देशले फेस गर्नुपर्छ, अन्त यो पिएफए सबै क्षेत्रकाले सह सिक्नुपर्छ, टिचर्सले विद्यार्थीले सबैले सिक्नुपर्छ, र यो यो सिक्नु किन्नुपर्छ भने यो जति धेरै पिएफए ट्रेनिङ लिएका मनो सामाजिक परामर्शदाताहरू मात्रै सिक्नु जान सक्नुहुन्छ, त्यही वडाका विद्यार्थी जान सक्नु, त्यही वडाका अन्य भोलिन्टियरहरू जान सक्नु, त्यही वडाका अन्य कर्मचारीहरू, त्यो वडाका अन्य पुरानो साथीहरू जान सक्नु, त्यसरी सिक्नुपर्छ, र अनि त्यसपछिको काम भनेको चाहिँ मनोविद, मनोपरामर्शदाता र साइकोलोजिस्टको हुनुहुन्छ।
6: उहाँ हुनुहुन्थ्यो मनोविद वासु आचार्य, उहाँसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम कतिपय फाउनमा सुन्न सक्नुहुन्छ, प्राय जनमा अब
9: कृषि मन्त्र नार्कसँग
10: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्

0: for DTH Seva this home. Jeshwar, Krishna Connection.
1: बाढी र दिवानबाट बच्न के गर्ने?
2: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व सङ्केत हुन्।
1: यस्ता पूर्व सङ्केत देखिने बित्तिकै सचेत बनाऊ।
2: बस्तीभित्र निश्चित ठाउँ खुला राखौँ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउँ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौँ।
2: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेसन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको कार्यक्रममा तपाईँलाई
4: अब बाँकी खबर। भोटेको ती बाढीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्नावशेषमा विभत्ताको सूचीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यले निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठुला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्सका टोली फिर्ता भएका हुन्। नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरुङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावाटको चिलिमे जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। सुरुङभित्र झन्डै 70 मिटर गेगरान हटाउने काम भइरहेको छ। यसै गरी 20 मेगावाटको लाङटाङ जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 35 जनाले खोजी गरिरहेका छन्। यस्तै 37 मेगावाटको पृथ्वी 3D आयोजनामा नेपाली सेनाका 98 तथा नेपाल प्रहरी र 17 प्रहरीका 10 जना खोजीमा छन्। आयोजनाको आवास गृह क्षेत्रमा गहिराईसम्म उत्खनन भइरहेको छ। पश्चिम नेपाली विदेशी उद्धार टोली सुरुङभित्र खोजी चल्दै आजको बोलसम्म।
3: अब विदेशको खबर। इरान र खाडी देशहरूबीच हर्मुज जलमार्गबाट हुने जल यातायात व्यवस्थापनबारे छलफल गर्न तय भएको बैठक प्रस्तुत भएको छ। यसँगै मध्य पूर्वमा जलमार्ग सञ्चालनबारेको कूटनीतिक समाधानको प्रयास प्रभावित बनेको छ। ओमानका विदेश मन्त्री सैयद बद्र अल कुसैदीले क्षेत्रीय सहमतिका लागि बैठक स्थगित गरिएको बताउनु भएको छ। रोइटर्सका अनुसार इरान र ओमान बीचको सहमतिमा हर्मुजबाट हुने जल यातायात सञ्चालन सम्बन्धी प्रस्ताव खाडी देशहरू सामु प्रस्तुत गर्ने तयारी थियो, तर केही क्षेत्रीय देशको अनुरोधमा बैठक स्थगित गरिएको इरानी पक्षले जनाएको छ। यसैबीच हर्मुजमा तेल आपूर्तिमा देखिएको अवरोधका कारण विश्व ऊर्जा बजारमा चिन्ता भत्किएको छ। साउदी अरबले ड्रोन आक्रमणबाट क्षतिग्रस्त भएको आफ्नो मुख्य पूर्व पश्चिम तेल पाइपलाइन तत्कालका लागि बन्द गरेको छ।
4: अब केही खेल खबर। एसिसी प्रिमियर कपको उपाधि विजेता भएसँगै एसिया कपमा पुग्न सफल नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। अस्ति मलेसियामा सम्पन्न प्रतियोगिताको फाइनलमा युएईलाई 44 रनले हराउँदै उपाधि जितेको नेपाली टोली गइराज काठमाडौँ आइपुगेको हो। ट्रफी सहित यो स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट संख्याका सचिव पारस खड्का सहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। मलेसियाको बायोमास ओभरमा अस्ति शनिबार भएको फाइनलमा नेपालले युएईलाई पराजित गर्दै कपको उपाधि खुलेको हो। उपाधि पनि नेपालले एसिया कपका लागि पनि छनौट भएको छ। खेलका अर्को प्रसङ्गमा भारतले साबिक विजेता श्रीलङ्कालाई 72 रनले पराजित गर्दै महिला टी20 एसिया कपको उपाधि जितेको छ। दुबईमा हिजो भएको फाइनलमा 10 विकेट र पहिला ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 182 रन बनाएको थियो। 184 रनको लक्ष्य पठाएको श्रीलङ्का 18 ओभर 4 बलमा 111 रनमै अलआउट भयो। यी दुई टोली भएका 7 फाइनलमध्ये भारतले छैटौँ पटक उपाधि।
3: अब केही खबर संक्षेपमा। काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजो बसेको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। असोज 3 दिनदेखि सुरु हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्य समितिमा मनोनित गर्ने निर्णय काङ्ग्रेसले गरेको हो।
4: अहिले गण्डकी प्रदेशदेखि पूर्वका पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गइरहेका पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि ठुलो वर्षा भयो। पछिल्लो 6 घन्टामा तनहुँमा सबैभन्दा धेरै 65.4 मिलिमिटर वर्षा भएको छ। यस्तै लम्जुङ, सिन्धुपाल लगायतका ठाउँमा पनि मध्यमदेखि ठुलो वर्षा भएको महाशाखाले जनाएको छ। पहाडी क्षेत्रको तुलनामा तराई क्षेत्रमा पनि कम वर्षा भएको छ। महाशाखाका अनुसार कोशी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक दुई ठाउँमा ठुलो पानी पर्ने सम्भावना छ।
3: भोटेकोशी बाढीबाट घरबारविहीन पीडितलाई सरकारले अस्थायी आवासका लागि मासिक खर्च उपलब्ध गराउने भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विकास जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको प्रारम्भिक क्षति मूल्याङ्कन प्रतिवेदन अनुसार बाढीमा 7,770 घर क्षतिग्रस्त छन्। यीमध्ये कतिपय पुन र कतिपय आंशिक क्षति भएको विवरण छ। 4 सदस्यसम्मको परिवारले मासिक 15,000 तथा त्यसभन्दा बढी परिवार क्षति भएमा थप 35 सदस्य बराबर 2,000 दरले खर्च उपलब्ध गराउने सरकारको निर्णय भएको छ। सुविधा लिन नचाहनेलाई भने स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराउने सरकारको निर्णय छ।
4: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई पुनर्संरचना गरिने भएको छ। विज्ञान तथा प्रविधिको पूर्व विकास, कृत्रिम बुद्धिमत्ता, नवप्रवर्तन प्रबन्धन अनुसन्धान र वर्तमान आवश्यकता संस्थागत गर्न प्रतिष्ठानको संरचना र कार्यप्रणालीमा व्यापक सुधार गर्न लागि
3: र कृष्णभीरमा बनाइएको नयाँ ट्र्याकको परीक्षण सफल भएको छ र आउँदो असोज एक गतेदेखि यातायात खुलाउने पनि तयारी छ। ग्यास बुलेटलाई नयाँ ट्र्याकबाट हटाएर हिजो सडकको परीक्षण गरिएको हो। आयाको जन्म अब पालो
4: कुरा गरे नि
3: भुटानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबर फेरि
4: आज हरितालिका तेज पर्व मनाइँदै पशुपति क्षेत्रमा बिहानैदेखि पशुधनको भिड चारै ढोका खुल्ला। विपदका कारण यस वर्ष तिजको उत्साह कम।
3: अर्थतन्त्रमा एकपछि अर्को धक्का, भोटेपछि बारीपछिको पुनर्निर्माणमा सभा

0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98555509034।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होपलाइन 01-597-06-11
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्नीचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउ सोफा हब चितवन
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
2: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
2: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847528156 9855135054
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन
3: लोकमान प्लाजा मिलन रोड नारायणगढ फोन नम्बर 056-520-212
4: क्यान्सर को उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट मा
5: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट
4: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रू बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी टाउको तथा मुखको क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशयको क्यान्सर रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ
5: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि रहेको छ
4: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्
5: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट फोन 0054-94-333-493-555
4: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
7: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले अनि दबाई लिएर आएँ र जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त नगर
8: पहिला मलाई विश्वास लाग्थेन यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो अब यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ
9: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 0656-595-174 मोबाइल 98-550-50-934
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
2: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
10: अर्डर अनुसार तपाईले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
1: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
10: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 9847528156, 9853155504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा। सोफा हब चितवन, सोफा हब चितवन।
11: ओहो, ल ल ल ल, क्यामेराम्यान खसेछ। हत्तेरीका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन। ल ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो। हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
12: पर्ख दीपक,
11: किन
12: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो? पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
11: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
13: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
14: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल, फोन नम्बर 0564938170, 0564938211, 0564938401 र 0564938514, मोबाइल नम्बर 9844206913।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिट्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761000253।

0: यसले सम्बन्ध गाँस ज्ञान मसला
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
2: अस्ट्रेलिया युके युएसए न्यूजील्यान्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ एईसीसी ग्लोबल
1: Certified counselors,
2: IELTS, PT and Duolingo preparation.
1: No service charge, साथै उत्कृष्ट visa success rate भएको.
2: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ.
1: फोन 056-590019.
2: ACC छ त विश्वास छ.

0: Chico et les Ponies. Extreme Energy Drink.
1: Synergy FM 91.6 MHz.

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853155504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।
2: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
3: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
2: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
4: क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
0: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रू बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी टाउको तथा मुखको क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशयको क्यान्सर, रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ।
0: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि रहेको छ।
4: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्।
0: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट, फोन 0554943334955।
4: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
6: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
5: हो र, कहाँबाट नि?
6: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
5: के सिकाउँछ त त्यहाँ?
6: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
5: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
6: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
5: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
6: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
5: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोठी भरतपुर, फोन 9855033338, 9705533338 र 9705533349। सिप सिकौ, सफल बनाऊ।

0: 91.6 MHz जनजनमा मनमनमा
1: नमस्कार, म कृष्ण प्रसाद पौडेलको आजको शुभ साय शुभ मुहूर्तका साथ राशिफलमा यहाँलाई स्वागत छ। शुभ मङ्गला चरण कर्पूर।

0: సంతం హృదయారవిందే భవం భవానీ సహితం నమామి. ఆజకు దిని హరు సవేకు శుభహో. యో మహాన్ పర్వ తీజ్ హరితాలికా తీజ్ పర్వకు మంగళమయ శుభకామనా. అజమితి 2083 సాల్ భదౌ మైనా 29 గతి సోమవార్ తదనుసార సెప్టెంబర్ 14 తారీఖ సన్ 2026 నేపాల్ సంవత్ 1146 యల్లాత్వ సూర్య దక్షిణాయన వర్షా ఋతు రౌద్ర నామ సంవత్సర్ భాద్ర శుక్ల పక్షకు ఆజ తృతీయా తిథి చిత్రా నక్షత్ర బ్రహ్మ యోగ బడిజ కరణ ఆనందాది యోగమా ఆజ ముద్గర యోగ పరేకు చ సూర్యోదయ సమయ బిహాన 5:49 రేగు చ భనే సూర్యాస్త 6:08 హునేఛ. आज जन्मिएका र अब जन्मिने बालबालिकाहरू सबैको आजको दिन तुला राशि हुनेछ. चन्द्रमाको वास आज पश्चिम दिशामा, चन्द्रमाको स्वरूप सेतो. आज कुनै पनि महत्त्वपूर्ण काम गर्दा सेतो वस्त्र लगाएर काम गर्नु शुभ मानिन्छ. आज शिवजीको दिव्य वार, आज तिजको दिन, शिवजीको पूजा गर्ने दिव्य दिन. ओम नमः शिवाय. भोले बाबाको दिव्य दिन आज रहन गएको छ भने आज गणेश चतुर्थी व्रत, गणेशजीको पनि आज दिव्य दिन. ओम गङ गणपतये नमः. यस्तो राम्रो दिव्य दिन आज रहन गएको छ. आज कुनै नयाँ काम गर्न लाग्नु भएको छ भने आज बिहान 5:48 7:21 अमृत बेला रहनेछ. अर्को समय दिउँसो 4:37 6:09 समय पनि अमृत बेला रहनेछ. प्रस्तुत छ आजको लागि जीवनभर सम्झिराखे राम्रो ज्ञानको कुरा. सोमबारको दिनमा कहिल्यै पनि बेलपत्र टिप्नु हुँदैन. प्रस्तुत छ मेषादि 12 राशिको राशिफल. मेष राशि, मेष राशि हुने तपाईँको दिन आजको लागि अति राम्रो दिन छ. आजको दिन राम्रै राम्रा कामहरू बन्ने, धार्मिक सामाजिक कार्यमा सफलता मिल्ने, आनन्द प्राप्त हुने. आजको दिन भनी यस्तो राम्रो दिव्य सुन्दर दिन देखिएको छ. वृष राशि, वृष राशि हुने हजुरहरू सबैको दिन यहाँको लागि धन सम्पत्ति आर्जन गर्ने, लक्ष्मी दाहिने गणेश सम्मुख चौतरी उन्नति प्रगतिको काम भन्ने शुभ दिन यहाँको रहेको छ. मिथुन राशि, मिथुन राशि हुने तपाईँहरू सबैको दिन आजका लागि भने दैनिक ग्रह गोचरलाई निहालेर हेर्दा आजको दिन तपाईँको लागि सामान्य देखिएको छ. कतै लाभ हुने, कतै हानि हुने, कतै सुख कतै दुःख, यस्तै यस्तै रूपमा आजको दिन देखिएको छ. कर्कट राशि, कर्कट राशि हुने तपाईँको दिन आजका लागि भने आज अलिकति अप्ठ्यारा अप्ठ्यारा ग्रहहरू देखिएका छन्। आफूले राम्रो गर्न खोज्यो नराम्रो हुने, अब्जस आउने, मन चञ्चल हुने, आज त्यति भरपर्दो दिन देखिएको छैन. सिंह राशि, सिंह राशि हुने तपाईँको दिन आजका लागि भने दैनिक ग्रह गोचरलाई निहालेर हेर्दा आज पराक्रममा वृद्धि हुने, काम गर्न मन लाग्ने, महत्त्वपूर्ण काम सफल हुने दिन देखिएको छ. कन्या राशि, कन्या राशिको लागि पनि आजको दिन राम्रो दिन हो. आज आज मुखमा सरस्वतीले वास गरेकी छन्, बोली वचनबाट ठुला ठुला कामहरू सम्पन्न हुनेछन् भने आजको दिन तपाईँको लागि भने यस्तो राम्रो दिन देखिएको छ. तुला राशि, तुला राशिको दिन त आज मालामाल हुने, जता जे काम गर्यो त्यही सफल, भाग्यले साथ दिनेछ, सोचेका काम अधुरा काम पुरा हुने देखिएको छ. वृश्चिक राशि, वृश्चिक राशि हुने तपाईँको लागि भने आजको दिन अलिकति अप्ठ्यारा अप्ठ्यारा ग्रहहरू छन्, तपाईँका आफन्तले नै तपाईँलाई धोका दिनेछन्, तपाईँलाई सहयोग सफलतामा ईर्ष्या गर्ने ढा गर्ने दिन हो भने धैर्य भएर काम गर्नु राम्रो हुनेछ. धनुराशि, धनुराशि हुने तपाईँको लागि भने अति राम्रो दिन आज. आजको दिन व्यापार गरेको हुनुहुन्छ त्यो पनि राम्रो, जागिरमा अझ उत्तम, विदेशमा त्योभन्दा राम्रो, आफ्नो व्यवसाय अझै राम्रो, रोकिएका काम पुर्याउने राम्रो शुभ दिन देखिएको छ. मकर राशि, मकर राशि हुने तपाईँको दिन यहाँको लागि आज स्थिर सम्पत्ति प्राप्ति हुने, जग्गा जमिनको लागि राम्रो, गाडी वाहन उद्योग कल कारखानाको लागि अति उत्तम दिन आज रहेको छ. कुम्भ राशि, कुम्भ राशि हुने तपाईँको दिन भने आज सामान्य देखिएको छ. कसैलाई लाभ हुने, कसैलाई हानि हुने, कतै सुख कतै दुःख, यस्तै यस्तै देखिएको हुनाले सावधानीपूर्वक काम गर्नु राम्रो हुनेछ. मीन राशि, मीन राशि हुने तपाईँको दिन आजका लागि भने दैनिक ग्रह गोचर अलिकति अप्ठ्यारा अप्ठ्यारा ग्रहहरू छन्, राम्रै गरे पनि नराम्रो हुने, अब्जस आउने, मिथ्या अपवाद हो, झुट्टाहरू पनि तपाईँलाई लाग्न सक्नु हुनाले सावधानीपूर्वक काम गर्नु राम्रो हुनेछ. हवस् त यहाँहरू सबैको दिन शुभ होस्। हरितालिका पावन पर्व र गणेश भगवानको कृपा, शिवजीको र गणेशजीको दिव्य कृपा बर्सिरहो. ओम गजाननम भूतगणादि सेवितम कपित्त जंबु फल चारु भक्षणम उमाश्रुतम शोक विनाश कारकम नमामि विघ्नेश्वर पाद पंकजम।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
2: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509934।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
6: सोफा हब चितवन,
7: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
6: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौ वर्ष।
7: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
6: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा।
7: उच्च गुणस्तरको काठ, फर्म र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
6: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
7: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
6: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
7: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 98457828156, 98513154।
6: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिट्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
2: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
1: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
2: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
1: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
2: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557, 98550771।

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
2: अस्ट्रेलिया, युके, युएसए, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ एईसीसी ग्लोबल।
1: Certified counselors,
2: IELTS, PT and Duolingo preparation.
1: No service charge, साथै उत्कृष्ट visa success rate भएको
2: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
1: फोन 0565900019।
2: एसीसी छ त विश्वास छ।
3: के तपाईँ नयाँ घर तथा कार्यालय बनाउँदै हुनुहुन्छ? आफूले भने जस्तै फर्निचर तयार गरी घर अनि अफिस सजाउने तपाईँको चाहना पूरा गर्ने विश्वासिलो विकल्प भनेकै सोफा हब चितवन हो। अब सोफा, कुर्सी, टेबल, दराज, पलङ, डाइनिङ टेबल, किचन क्याबिनेट, टिभी क्याबिनेट, अफिस डेस्क, रिसेप्सन टेबल, पुस्तकालय र्याक, स्टडी टेबल, पसल काउन्टर, होटल रेस्टुरेन्ट र स्टेज सेटअपदेखि हरेक ठाउँका लागि आवश्यक फर्निचर आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। यी सामानहरू अर्डर अनुसार फ्याक्ट्रीमै र हाम्रा मिस्त्रीहरू तपाईँको बन्दै गरेको घर, कार्यालय या कुनै पनि सङ्घ संस्थामा गई तयार गर्नेछन्। हरेक ठाउँमा सम्पूर्ण डिजाइनका फर्निचरहरू आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। सोफा हब चितवन, भरतपुर 4 लङ्खु। फोन 98457 28156।
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। फोन 0565951474, मोबाइल 98550509034।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
9: Synergy FM 91.6 चितवन को आवाज।

0: Synergy FM 91.6 MHz.
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
2: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल
3: अस्ट्रेलिया, UK, USA, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ AECC ग्लोबल।
2: Certified counselors,
3: IELTS, PT and Duolingo preparation.
2: No service charge, साथै उत्कृष्ट visa success rate भएको
3: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
2: फोन 0565900019।
3: ACC छ त विश्वास।
4: के तपाईँ नयाँ घर तथा कार्यालय बनाउँदै हुनुहुन्छ? आफूले भने जस्तै फर्निचर तयार गरी घर अनि अफिस सजाउने तपाईँको चाहना पूरा गर्ने विश्वासिलो विकल्प भनेकै सोफा हब चितवन हो। अब सोफा, कुर्सी, टेबल, दराज, पलङ, डाइनिङ टेबल, किचन क्याबिनेट, टिभी क्याबिनेट, अफिस डेस्क, रिसेप्सन टेबल, पुस्तकालय ऱ्याक, स्टडी टेबल, पसल काउन्टर, होटल रेस्टुरेन्ट र स्टेज सेटअपदेखि हरेक ठाउँका लागि आवश्यक फर्निचर आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। यी सामानहरू अर्डर अनुसार फ्याक्ट्रीमै र हाम्रा मिस्त्रीहरू तपाईँको बन्दै गरेको घर, कार्यालय या कुनै पनि सङ्घ संस्थामा गई तयार गर्नेछन्। हरेक ठाउँमा सम्पूर्ण डिजाइनका फर्निचरहरू आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। सोफा हब चितवन, भरतपुर 4 लङ्खु। फोन 98457 28156।
5: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानै फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
6: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
7: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। फोन 0556-595-1474, मोबाइल 98550-50934।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
9: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
0: Synergy FM 91.6 MHz.

0: टाइम चेक, अहिले 8 बजेको छ।
1: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी अफ फ्रेश बेकरी इन टाउन, साथै
2: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: साथ।
1: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
2: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: extreme energy drink.
1: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर
2: हराभरा वातावरण विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष
1: विवाह व्रतबन्ध हल्दी मेहेन्दी ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर
2: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय
1: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा
2: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर गैराकोट 12 नवलपुर सम्पर्क 078-590-557 98-550-77-169
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगर
4: पहिला मलाई विश्वास लाग्दैन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भनी सोध्थेँ पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 0656-595-1974 मोबाइल 98-550-50-934

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-0611
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
2: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
2: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847528156 9853155504
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन सोफा हब चितवन
3: राम्रो र भरपर्दो इन्टरनेट र टिभी चाहियो वायानेट र वाया टिभीको साथले पाइयो हजुर अब पावर अप योर परफॉर्मेंस विथ द बेस्ट वैल्यू इंटरनेट एंड टीवी सर्विस इन टाउन 200 Mbps स्मूथ एंड फास्ट अल्ट्रा 5 पाउंड होस मात्र रु 999 मा र 175 प्लस चैनल सहित को फीचर फुल वाया टीवी मात्र रु 150 मा इंटरनेट ओन्ली र टीवी सहित को अन्य पैक पनि उपलब्ध छ अल्ट्रा 5 अल्ट्रा परफॉर्मेंस अल्ट्रा वैल्यू

0: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
1: अस्ट्रेलिया युके युएसए न्यूजील्याण्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ एईसीसी ग्लोबल
0: Certified counselors,
1: IELTS, PT and Duolingo preparation.
0: No service charge, साथै उत्कृष्ट visa success rate भएको.
1: Sant Komal Building सही चोक नारायण गढ.
0: Phone 056-590019.
1: ACC छ त विश्वास छ.
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो. हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि. वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ. 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले. अनि दबाई लिएर आएँ. जमानी फर्केछ पहिला जस्तो थियो. मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्. त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो. त्यसलाई कसैले पनि हेला त नगर.
3: पहिला मलाई विश्वास लागेन. यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई. बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो. अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो. पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो. अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ.
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन. फोन 056-595-1074. मोबाइल 98550-5934.
5: हेरिमाल विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा ज्वन्त गइयो. खुब रमाइलो भयो यार. फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउ सिलाउ जस्तो लाग्यो. मलाई जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्टकै बढी प्रशंसा गर्ने. कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट?
6: ल तँलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ. थियो नि पहिलाको काठमाडौँ टेलर्स, अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्स भित्र खुलेको छ नि त. त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ. मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि.
5: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन.
7: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज पाइन्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ. सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ. मोबाइल नम्बर 98450-77535. प्रोप्राइटर रत्नलाल.

0: खरीद
1: एक पटक वारंटी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौ वर्ष
0: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
0: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
0: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847128156 9853155504
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन सोफा हब चितवन
2: क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युटमा
3: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सिएमसी क्यान्सर इन्स्टिच्युट
2: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रु बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी टाउको तथा मुखको क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशयको क्यान्सर रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ
3: सरकारी अस्पतालको शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि रहेको छ
2: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्
3: सम्पर्क सिएमसी क्यान्सर इन्स्टिच्युट फोन 0554943334955
2: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सिएमसी क्यान्सर इन्स्टिच्युट
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761000523

0: FM 91.6. चितवन को आवाज।
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल
2: अस्ट्रेलिया, युके, USA, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ AECC ग्लोबल।
1: Certified counselors,
2: IELTS, PT and Duolingo preparation.
1: No service charge, साथै उत्कृष्ट visa success rate भएको
2: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
1: फोन 0565900019।
2: ACC छ त विश्वास।
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोठी भरतपुर। फोन 98550033338, 97055333338 र 97055333349। सिप सिकौ सफल बनाऊ।

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853155504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।
2: अहिले 9 बजेको छ।
3: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी अ फ्रेश बेकरी इन टाउन, साथै
4: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
5: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
6: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
5: हो र, कहाँबाट नि?
6: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
5: के सिकाउँछ त त्यहाँ?
6: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
5: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
6: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
5: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
6: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
5: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 9855033338, 9705533338 र 9705533349। सिप सिकौ, सफल बनाऊ।

0: 96.6 MHz जनजनमा मनमनमा
1: यसैबीच विगतमा तीज आउनु हप्तौँ अघि रौनक हुन्थ्यो। तीजका गीत घन्किन्थे, नाचगान दर खाने लगायतका कार्यक्रम हुने गर्थे। तर गएको भदौ 10 को बोटेपछि बाढीका कारण यस वर्ष तीज निकै खल्लो भएको छ। विपदको पीडा र प्रभावित बस्तीमा उत्सव छैन। रसुवा, नुवाकोट, धादिङ, गोरखा मात्रै होइन, देशका अरू ठाउँमा पनि यो विपदको पीडा छ। बाढीले खण्डहर बनाएका बस्ती त सुनसान छन् नै, बाढीबाट अहिलेसम्म 1388 जनाले ज्यान गुमाएका छन्। झन्डै 5000 सम्पर्कविहीन छन्, कतिपयका घर बगेका छन्। आज 20 औं दिन पनि ती प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत व्यवस्थापन लगायतका काम भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाडौँको पशुपतिनाथसहित देशका विभिन्न ठाउँका शिवालयमा भक्तजन पुगेका छन्। तर विगतमा जस्तो चहल पहल र भिडभाड छैन। काठमाडौँका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मखन महादेव, गोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा भक्तजन पुगेका छन्। आज पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन पुग्ने गर्छन्। बिहानै 3 बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चारवटा दर्शन मार्गको व्यवस्था गरिएको छ। अहिले बिहानसम्म झन्डै 10,000 जनाले मन्दिरको दर्शन गरिसकेको तथ्याङ्क छ। कोषका सञ्चालक परिषद सदस्य एवं प्रचार प्रसार उपसमिति संयोजक सङ्गीता कुमारी रामका अनुसार पशुपति मन्दिर प्रवेश गरी धेरैमा 2 घन्टामा भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइनको व्यवस्था गरिएको छ। स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी भिड व्यवस्थापनमा परिचालन भएका छन्। शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर पुग्नेहरूलाई बहुमूल्य घर गहना नलगाउन कसले आह्वान गरेको छ। त्यसै गरी ससाना बालबच्चालाई पनि नलैजान भक्तजनलाई आग्रह गरिएको छ। पशुपतिनाथमा दर्शन गर्न पुग्ने भक्तजनको गाडी पार्किङका लागि गुहेश्वरी पारी, शीतल चौक, तिलगङ्गाको खाली स्थान, कोषको कार्य परिसर र गौशाला स्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यमा व्यवस्थापन गरिएको छ। सरकारी कार्यालय, कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभागमा पार्किङ गर्ने प्रबन्ध गरिएको छ। आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशको पहाडी तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई क्षेत्रका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँ तथा मधेस प्रदेश र कोशी प्रदेशको तराईका थोरै ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशदेखि पूर्वको पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा आज बिहान हल्का वर्षा भएको छ। भइराति पनि देशका धेरैजसो पहाडी तथा हिमाली क्षेत्रमा पानी परेको थियो। तनहुँ, लमजुङ, सिन्धुपाल्चोक, बागलुङ, रामेछाप, जुम्ला लगायतका ठाउँमा पनि मध्यमदेखि ठुलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी क्षेत्रको तुलनामा तराईमा भने कम वर्षा भएको छ। त्यसैबीच गुर्मीमा खोला पर्ने क्रममा बाढीले बगाउँदा 1 महिला सम्पर्कविहीन हुनु भएको छ। मुसिकोट नगरपालिका 5 लिङ्गे गौडाकी 29 वर्षीय कल्पना टुनलाई हिजो बेलुका निस्ती खोलामा आएको बाढीले बगाएको हो। जिल्ला प्रहरी कार्यालय गुर्मीका अनुसार स्थानीय बासिन्दा र प्रहरीको संयुक्त टोलीले टुनको खोजी कार्य गरिरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण गरिएको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: हेरिमाल विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा ज्वन्त गइयो। खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउँ सिलाउँ जस्तो लाग्यो। मलाई जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्ट के बढी प्रशंसा गर्ने? कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट?
1: ल तँलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ। थियो नि पहिलाको काठमाडौँ टेलर्स, अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्स भित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
0: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
2: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज प्यान्टका कपडाहरू सुपथ मूल्यमा पाइनुको साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ। सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ। मोबाइल नम्बर 9845577535। प्रोप्राइटर रत्नलाल गोतामे।
3: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज।
4: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
5: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
4: वातानुकूलित हल र डिलक्स रुम,
5: हात्ती, ढुङ्गा तथा जीप सफारी,
4: स्विमिङ पुल,
5: थारू, सांस्कृतिक नृत्य,
4: अर्गानिक खाना र नास्ता,
5: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
4: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
3: सम्पर्क सिसे पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोरी जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 0656564456, मोबाइल 9804499321।
6: आवाज़
7: आवाज़

0: महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67 स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको राज्य परिषद सदस्य नवीन अभिलाषीले जानकारी दिनुभयो। आज दिउँसो महाकवि देवकोटा सङ्ग्रहालय मैत्रीदेवीमा महाकवि देवकोटा मृत विषय गोष्ठी गर्न लागि उहाँले जानकारी दिनुभयो। कार्यक्रममा उहाँका छोरा पद्म देवकोटाले स्मृति पत्र र महादेव अवस्थीले समीक्षा पत्र प्रस्तुत गर्नुहुनेछ। महाकवि देवकोटाको जन्म 1966 साल कार्तिक 27 गते अर्थात् कार्तिक कृष्ण औँसी लक्ष्मी पूजाका दिन काठमाडौँको डिल्ली बजारमा भएको थियो। उहाँको निधन 2016 साल भदौ 29 गते भएको हो। 10 वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य खण्डकाव्य निबन्ध तथा नाटक उपन्यास समालोचना र फुटकर कविता प्रकाशित छन्। नाट्य सम्राट बालकृष्ण सम्वेत देवकोटा मुनामदन शाकुन्तल महाकाव्य र पागल कविता सँगै 3 पटक जन्मेको बताउनुहुन्थ्यो। देवकोटाले वर्तमान नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान पुर्याउनु अब विदेशको खबर। रुसले युक्रेनको पोल्यान्ड सीमासँग नजिकै रहेको ह्याहोदिन क्षेत्रमा रेलमाथि ड्रोन आक्रमण गरेको छ। पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसन सहित युरोपका उच्च सुरक्षा अधिकारीहरू केही रेल मार्ग हुँदै गएको केही समयपछि रुसी ड्रोनले रेलको इन्जिनमा प्रहार गरेको बिबिसीले जनाएको छ। घटनामा कुनै मानवीय क्षति छैन। जोनसन सहित बेलायतका सुरक्षा सल्लाहकार जोनाथन पावेल र अन्य युरोपेली सुरक्षा अधिकारीहरू युरोपमा आयोजित माल्टा युरोपेली रणनीति सम्मेलनमा सहभागी भएर फर्किने क्रममा केही समय अघि केही रेलमार्गबाट अर्को रेलमा गएका थिए। रुसले पश्चिमी युक्रेनको रेलवे पूर्वाधारलाई लक्षित गरी हमला गरिएको जनाएको छ। बोरिस जोनसनले सामाजिक सञ्जाल एक्समा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै युक्रेनमाथि भएको आक्रमण अर्थहीन भएको बताउनु भएको छ। उहाँले युक्रेनमा तत्काल आवश्यक हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन उसका सहयोग राष्ट्रहरूसँग आग्रह गर्नुभएको छ। घटनापछि पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आकस्मिक बैठक बोलाएर सुरक्षा अवस्थाबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ। अब खेल खबर। भारतले अफगानिस्तानलाई पहिलो टी20 खेलमा 7 विकेटले हराएको छ। नयाँ दिल्लीको अरुण जेटली रङ्गशालामा हिजो अफगानिस्तानले दिएको 157 रनको लक्ष्य भारतले 13 ओभर 4 बलमा 3 विकेट गुमाएर पुरा गर्यो। भारतको जितमा अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै 32 बलमा 82 रन बनाए। उनले 7 चौका र 7 छक्का पार गरेका थिए। त्यस्तै इसान किसानले 32 बलमा 42 रन बनाए। यसरी टसजितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 156 रन बनाएको थियो। अफगानिस्तानका अजमुल्लाह अमरजाईले 64 रन बनाए भने मोहम्मद नाबीले 33 रन जोडे। भारतका हर्षदीप सिंहले 3 विकेट लिए। अफगानिस्तानका नाबीले भारतका 2 विकेट लिए। अभिषेक शर्माको आक्रमण ब्याटिङसँगै भारतले लक्ष्य सहज रूपमा पुरा गर्दै 3 खेलको श्रृङ्खलामा अग्रता लिएको छ। 3 खेलको टी20 श्रृङ्खला अन्तर्गत दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुनेछ। चार भन्जनभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज तिज पर्व। पशुपतिनाथमा 4 वटै ढोका खुल्ला। बाढीको विपदले यस वर्षको तिज खल्लो। प्रभावित बस्तीमा छैन उत्सव। बालापनको रक्षा भविष्यको सुरक्षा नाराका साथ बाल अधिकार दिवस मनाइँदै बाढी प्रभावित बालबालिकालाई व्यवस्थापन र संरक्षण गर्नुपर्ने आवश्यकता। आज तिजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना। गुल्मीको निस्ती खोला तर्ने क्रममा सम्पर्कविहीन महिलाको खोजी चल्दै। रुसद्वारा युक्रेन पोल्यान्ड सीमा नजिकै रेलमा ड्रोन आक्रमण। बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोनसन सहितका उच्च अधिकारी सुरक्षित। र पहिलो टी20 क्रिकेटमा अफगानिस्तानमाथि भारतको सफल जित।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईको।

प्रसारण भइरहेको चार भन्जेङभित्रका खबरमा तपाईँलाई स्वागत छ। हरितालिका तीज पर्वको अवसरमा आज पशुपतिनाथ मन्दिर क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य, खानेपानी र सुरक्षासहित झन्डै 800 जनशक्ति परिचालन गरेको जनाएको छ। गइरहेको 2 बजेदेखि नै मन्दिर परिसरमा दर्शनार्थीको व्यवस्थापन, शान्ति, सुरक्षा, स्वास्थ्य लगायतका लागि सुरक्षाकर्मी परिचालन गरिएको हो। मन्दिर परिसरमा नेपाल एकीकृत अस्पताल गलम्बुबाट महिला चिकित्सक र एम्बुलेन्सहरूको मेडिकल टोली तैनात गरिएको छ। त्यसै गरी प्रधान कार्यालयबाट खानेपानीका लागि ट्याङ्करसहितको टोली पनि राखिदेखि हटाइएको छ। त्यसै गरी पशुपति क्षेत्रको राम मन्दिर नजिक बागमती नदी किनारमा गोटा खोर्सदको एउटा टोलीसम्म तयारी अवस्थामा छ। सूक्ष्म निगरानीका लागि मन्दिर परिसर र वरिपरिका क्षेत्रमा सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरिएको छ। मन्दिर वरिपरिको क्षेत्रहरू तेलगङ्गा, जयबागेश्वरी, गोरेश्वरी मन्दिर, विश्वरूपा मन्दिर, गोलिका लगायतका क्षेत्रमा शान्ति सुरक्षाका लागि प्रस्तुत गराइएको हो। आवश्यक समन्वयका लागि मन्दिर परिसरमा कमान्ड पोस्ट स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा 2 जनालाई पक्राउ गरेको छ। प्रहरी वीरको स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका 15 स्वयम्भू भगवान पाउबाट गएको भदौ 9 गते चोरी भएको मोटरसाइकल खोजी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी परीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो। पक्राउ गर्नेमा धादिङका उन बहादुर सन्तान र मकवानपुरका विशेष मतदान रहेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट स्वयम्भूको टोकारबाट चोरी भएको 2 मोटरसाइकल, ती आकारको मास्क, चाबी, तथा मोबाइल फोन 2 फोन बरामद गरिएको छ। पक्राउ परेका 2 जना विरुद्ध चोरी सम्बन्धी कसुरमा अनुसन्धान गरिएको प्रवक्ता थापाले बताए। र काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव हिजो विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ। वार्षिक उत्सवको अवसरमा महानगर प्रहरी गौरव, उत्कृष्ट महानगर प्रहरी तथा महानगर प्रहरी पुरस्कार वितरण गरिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्जेङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज तीज पर्व, पशुपतिनाथमा चारै ढोका खुला, सशस्त्र प्रहरीबाट सुरक्षासँगै स्वास्थ्य र खानेपानी सेवा। बालापनको रक्षा, भविष्यको सुरक्षा नाराका साथ बाल अधिकार दिवस मनाइँदै आज महाकवि देवकोटाको 67 स्मृति दिवस। र मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा 2 जना पक्राउ। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: एकानब्बे दशमलव छ मेगाहर्जमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी एफएम चितवनको आवाज।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: ko ili ponija. Extreme energy drink.
1: के तपाईँ नयाँ घर तथा कार्यालय बनाउँदै हुनुहुन्छ? आफूले भने जस्तै फर्निचर तयार गरी घर अनि अफिस सजाउने तपाईँको चाहना पूरा गर्ने विश्वासिलो विकल्प भनेकै सोफा हब चितवन हो। अब सोफा, कुर्सी, टेबल, दराज, पलङ, डाइनिङ टेबल, किचन क्याबिनेट, टिभी क्याबिनेट, अफिस डेस्क, रिसेप्सन टेबल, पुस्तकालय र्याक, स्टडी टेबल, पसल काउन्टर, होटल रेस्टुरेन्ट र स्टेज सेटअपदेखि हरेक ठाउँका लागि आवश्यक फर्निचर आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। यी सामानहरू अर्डर अनुसार फ्याक्ट्रीमै र हाम्रा मिस्त्रीहरू तपाईँको बन्दै गरेको घर, कार्यालय या कुनै पनि सङ्घ संस्थामा गई तयार गर्नेछन्। हरेक ठाउँमा सम्पूर्ण डिजाइनका फर्निचरहरू आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। सोफा हब चितवन, भरतपुर 4 लङ्खु, फोन 9847528156।
2: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
3: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
2: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर।
3: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
2: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
3: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557।

0: जय माता मौला काली।
1: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली। मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।

0: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसला ज्ञान मसला।
1: राम्रो र भरपर्दो इन्टरनेट र टिभी चाहियो, वायानेट र वाया टिभीको साथले पाइयो। हजुर, अब पावर अप योर परफॉर्मेंस विद द बेस्ट वैल्यू इंटरनेट एंड टीवी सर्विस इन टाउन। 200 Mbps स्मूथ एंड फास्ट अल्ट्रा 5 पाउंड होस मात्र ₹999 मा र 175 प्लस चैनल सहित को फीचर फुल वाया टीवी मात्र ₹150 मा। इंटरनेट ओन्ली र टीवी सहित को अन्य पैक पनि उपलब्ध छ। अल्ट्रा 5 अल्ट्रा परफॉर्मेंस अल्ट्रा वैल्यू।
2: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल
3: अस्ट्रेलिया, युके, USA, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ AECC ग्लोबल।
2: Certified counselors,
3: IELTS, PT and Duolingo preparation.
2: No service charge, साथै उत्कृष्ट visa success rate भएको
3: सन्त कोमल बिल्डिंग सही चोक नारायण गढ।
2: फोन 0565900019।
3: ACC छ त विश्वास छ।
4: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
5: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
4: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
5: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
4: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
5: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557 98550771169।
6: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
7: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन। फोन 0565951174, मोबाइल 98550509034।

0: Sinners FM 91.6 MHz.
1: सोफा हब चितवन,
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
1: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा।
2: उच्च गुणस्तरको काठ, फर्म र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
1: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
1: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
2: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 98457 28156, 98513 15504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन।
3: हे रिमाल, विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा जन्त गइयो, खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउँ सिलाउँ जस्तो लाग्यो। मलाई जन्तीमा पनि गुलाहाको भन्दा कोट प्यान्टकै बढी प्रशंसा गर्ने। कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट?
4: ल, तँलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ। थियो नि पहिलाको काठमाडौँ टेलर्स, अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्सभित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
3: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
5: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज पाइन्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ।
6: सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ। मोबाइल नम्बर 98457 75535, प्रोप्राइटर रत्नलाल गोतामे।
7: ओहो, ल ल ल ल, क्यामेराम्यान खसेछ, हत्तेरीका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन, ल ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
8: पर्ख दीपक,
7: किन
8: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
7: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
9: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
10: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल, फोन नम्बर 056-493-817, 056-493-211, 056-493-401 र 056-493-514, मोबाइल नम्बर 98-44-20-96-31।
11: पाइल्स, फिस्टुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर, हिमालय आयुर्वेद क्लिनिकको 6ठौं वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते 2 दिने स्वास्थ्य शिविर। शिविरका विशेषताहरू:
12: टिकटको पैसा लाग्ने छैन,
11: औषधिमा 15% छुट,
12: आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
11: रगत, दिशा पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
12: पायल्स र फिस्टुलाको चार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
11: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
12: शिविर हुने स्थान हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ़ चितवन। सम्पर्क नम्बर 98419-18-1131, 98181-83-141।
13: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
14: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
13: हो र, कहाँबाट नि?
14: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
13: के सिकाउँछ त त्यहाँ?
14: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
13: असाध्यै राम्रो रहेछ, तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त।
14: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
13: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
14: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
13: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी, भरतपुर। फोन 98550033338, 97055338 र 97055338349। सिप सिकौँ, सफल बनाऊ, सफल बनाऊ।
15: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
16: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
17: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। फोन 0656951474, मोबाइल 98550509034।
18: अहिले 10 बजेको छ।
19: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अ फ्रेश बेकरी इन टाउन, साथै
13: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
14: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
13: हो र, कहाँबाट नि?
14: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी, भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
13: के सिकाउँछ त त्यहाँ?
14: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
13: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
14: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
13: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
14: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
13: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी, भरतपुर। फोन 98550033338, 97055338 र 97055338349। सिप सिकौँ, सफल बनाऊ, सफल बनाऊ।

0: आफ्नै रेडियो स्टेशन 91.6 MHz।
1: हालचालको साथमा यो ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन, भिएरा एयर कन्डिसन।

0: नमस्कार, सिनर्जी एफएम 91.5 मेगाहर्ज इन्टरनेट अनलाइनको सिनर्जी एफएम .com.np मोबाइल एप्लिकेशन मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बिहान 10 बजेको हालचालमा तपाईँलाई स्वागत छ। म रोहन सुनार। सुरुमा प्रमुख खबरका शीर्षकहरू। आज हरितालिका तीज व्रत पछि शिवको पूजा उपासना गरी मनाइँदै आज राष्ट्रिय बाल अधिकार दिवस पनि बालापनको रक्षा भविष्यको सुरक्षा नाराका साथ बाल अधिकार दिवस पनि मनाइँदै बाढी प्रभावित परिवारलाई मासिक 15,000 आवास भाडा उपलब्ध गराउने सरकारको निर्णय। चारजना भन्दा धेरै सदस्य भएमा प्रति व्यक्ति थप 2,000 रुपियाँका दरले राहत रकम उपलब्ध गराउने। 14 महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने काङ्ग्रेसको निर्णय। अमेरिकी मध्यकालीन चुनावपछि इरानसँगको युद्ध अन्त्य हुने ट्रम्पको अपेक्षा। पेट्रोलको मूल्य पनि तल झर्ने। र प्रिमियर लिगमा म्यान्चेस्टर डर्बीमा सिटी विजय, लालिगामा बार्सिलोनाको शीर्ष स्थान कायम।
1: जाडो होस् या गर्मी, तपाईँको दैनिकीलाई बनाउँछ अझ सहज र स्मार्ट।
2: स्मार्ट इन्भर्टर टेक्नोलोजी, कम बिजुली खपत र देशभर फैलिएको भर पर्दो सेवा, भिएरा एयर कन्डिसन। अर्डरका लागि सम्पर्क 0556976797 र 9805596797। अर्डरदेखि जडानसम्म सेवाका लागि सधैँ प्रतिबद्ध।
1: विश्वास र आरामदायी जीवनशैलीको अर्को नाम भिएरा एयर कन्डिसन।
2: Your trusted comfort partner for every season. Viera Air Condition.
0: अब हालसाल विस्तारमा। आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास रहेको छ। हिजो तर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरिसकिनेछ। तीजको अवसरमा पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। तर विगतमा जस्तो यस वर्ष तीजको उत्सव छैन। हालैको भोटेपछि बाढीले पुर्याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ। आज तीज मनाउन महिलालाई बिदा दिएको छ। दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव रहेको छ। आज राष्ट्रिय बाल अधिकार दिवस बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदैछ। बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ। गएको भदौ 10 गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, थादिङ लगायत जिल्लामा जनधनको क्षतिका कारण बाबा आमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका, स्वयं खाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ। त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन पहल भइरहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताएका छन्। भोटेकोशी बाढी प्रभावित परिवारका लागि सरकारले स्थायी आवास निर्माण नभएसम्म मासिक कम्तीमा 15,000 रुपियाँ आवास भाडा दिने निर्णय गरेको छ। गएको बिहिबार बसेको मन्त्री परिषद बैठकले 4 जनासम्मका परिवारलाई मासिक 15,000 र 4 जनाभन्दा धेरै सदस्य भएमा प्रति व्यक्ति थप 2,000 रुपियाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभएको छ। मन्त्री तिमिल सिन्हाले सामाजिक सञ्जाल मार्फत यो जानकारी दिँदै बाढी प्रभावितको राहत, पुनर्स्थापना र पुननिर्माणमा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। मासिक नगद भाडा सुविधा लिन नचाहने परिवारका लागि सरकार आफैले स्थायी घर नबनुन्जेल अस्थायी आवासको व्यवस्था गरिदिने विकल्प पनि खुल्ला राखेको छ। यसका लागि तथ्याङ्क संकलन गर्न पालिकामा फारम पठाइसकिएको पनि मन्त्री तिमिर सिन्हाको भनाइ रहेको छ। नेपाली काङ्ग्रेसले पार्टीको 14 महाधिवेशन मार्फत निर्वाचित कार्य समितिमा रहेका तर विशेष महाधिवेशन पछिको समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको पार्टीको कार्य सम्पादन समितिको बैठकले केन्द्रीय सदस्यको रूपमा समितिमा आउने बाटो खुलाउने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। उनका अनुसार अब यसअघि विशेष महाधिवेशन पछि केन्द्रीय कार्य समिति बाहिर रहेका 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले केन्द्रीय सदस्य को हैसियत पाउनेछन्। निवर्तमान सभापति शेरबहादुर देववा समूहले 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सदस्यलाई विशेष महाधिवेशनबाट आएका केन्द्रीय समितिमा समावेशन गर्नुपर्ने माग राख्दै आएका थिए। उनले वडा तहको अधिवेशन असोज 3 र 4 गते सम्पन्न गरिसक्ने निर्णय गरेको पनि बताएका छन्। नेपालमा एलपी ग्यासको आपूर्ति निरन्तर भइरहेको र पछिल्लो समय वितरण प्रणालीलाई थप प्रभावकारी बनाइएपछि बजारमा ग्यासको अवस्था क्रमशः सहज हुँदै गएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार भदौ 28 गतेसम्म नेपालमा 52,737 मेट्रिक टन एलपी ग्यास आयात भएको छ। यो करिब 37,13,894 सिलिण्डर बराबर रहेको छ। यस्तै इण्डियन आयल कर्पोरेशनका विभिन्न रिफाइन नरी तथा बोटलिङ प्लान्टबाट सेप्टेम्बर 10 19,218 मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमले जनाएको छ। हाल कृष्णभीरमा गएको पहिरोका कारण मुख्य सडक बन्द भए पनि वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा ग्यास रिफिल गराएर काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति भइरहेको छ। भदौ 18 गतेदेखि 27 गतेसम्म त्रिभुवन राजपथ तथा बिपी राजमार्ग हुँदै करिब 3,59,529 ग्यास सिलिण्डर काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वितरण गरिएको छ। देशभर हाल मनसुनी वायुको प्रभाव कायम छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतर्फ सरेको छ। यति बेला देशका अधिकांश भूभागमा सामान्यतया बदली भएको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा दर्ता भएको छ। सोमबार दिनभर देशभरको मौसम सर्वसाधारणतया बदली रहनेछ। हालचालमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानसँगको युद्ध यसै वर्ष सम्भवतः नोभेम्बरमा हुने अमेरिकी मध्यकालीन चुनावपछि अन्त्य हुने अपेक्षा गरेको बताएका छन्। यो युद्ध मध्यकालीन चुनावपछि नै अन्त्य हुनेछ। पेट्रोलको मूल्य चट्टान झैं तल झर्नेछ। ट्रम्पले आयरल्याण्ड भ्रमणका क्रममा पत्रकारसँगको संक्षिप्त कुराकानीमा भनेका छन्, इरान सम्झौता गर्न यति धेरै चाहन्छ, उनीहरू लगातार फोन गरिरहेका छन् र सम्झौता गर्न चाहन्छन्। उनीहरूले सही सम्झौता गर्नुपर्छ, अन्यथा म कुनै उपलब्ध विहीन सम्झौता गर्दिन, उनले भनेका छन्। जुन 18 अमेरिका र इरानले क्षेत्रीय युद्ध अन्त्य गर्ने सम्झौतामा समझदारी पत्रमा हस्ताक्षर गरेका थिए, उक्त समझदारी अनुसार उनीहरूले 60 दिनभित्र वार्ता गर्ने तालिका बनाएका थिए, जुन 17 अगस्तमा सकिएको थियो। दुई देशबीच हालै शत्रुता बढेपछि वार्ताको भविष्य अस्पष्ट रहेको छ। हालचालमा खेल प्रसङ्ग। म्यान्चेस्टर सिटीले 10 खेलाडीमा सीमित रहेर पनि म्यान्चेस्टर युनाइटेडलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ। ओल्ड ट्राफर्डमा आइतबार सम्पन्न युनाइटेड डर्बीमा सिटीले 1-0 जित निकालेको छ। जितसँगै सिटीले अपराजित यात्रा कायम राख्दै 4 खेलबाट 12 अङ्क पुर्याएको छ। शीर्ष स्थानमा रहेको आर्सेनलको पनि समान खेलबाट समान अङ्क रहे पनि गोल अन्तरमा अघि रहेको छ। यता एकमात्र जित निकालेको युनाइटेड भने 4 अङ्कसहित 13 स्थानमा छ। सिटीले खेलको 23 मिनटदेखि 1 खेलाडी कायम खेल्नु परेको थियो। यस्तै बार्सिलोनाले लालिगामा सिजनको उत्कृष्ट शुरूआतलाई निरन्तरता दिँदा आइतबार लेभान्तेलाई 4-2 गोलको अन्तरले पराजित गरेको छ। 5 खेलबाट 5 औं जित निकालेको बार्सिलोना अङ्क तालिकाको शीर्ष स्थानमा 3 अङ्कको अग्रतासहित कायम रहेको छ। बार्सिलोनाको जितमा लमिन यामालले 2 गोल गरे। जावी स्पार्टले शुरूआती गोल गर्दा वैकल्पिक खेलाडी करिम अदियमीले इन्जुरी समय उत्कृष्ट गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन्। जाँदा जाँदै अहिलेसम्मका प्रमुख प्रसंग पुनः एकपटक। आज हरितालिका तीज व्रत बसी शिवको पूजा उपासना गरी मनाइँदै आज राष्ट्रिय बालाधिकार दिवस पनि बालपनको रक्षा भविष्यको सुरक्षा नाराका साथ बालाधिकार दिवस मनाइँदै बाढी प्रभावित परिवारलाई मासिक 15,000 आवास भाडा उपलब्ध गराउने सरकारको निर्णय, 4,000 भन्दा धेरै सदस्य भएमा प्रति व्यक्ति थप 2,000 रुपियाँको दरले राहत रकम उपलब्ध गराउने, 14 महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने काङ्ग्रेसको निर्णय, अमेरिकी मध्यकालीन चुनावपछि इरानसँगको युद्ध अन्त्य हुने ट्रम्पको अपेक्षा, पेट्रोलको मूल्य पनि तल झर्ने र प्रिमियर लिगमा म्यान्चेस्टर डर्बीमा सिटी विजय, लालिगा बार्सिलोनाको शीर्ष स्थान कायम। हवस् त सिनर्जी एफएम 91.6 मेगाहर्ज इन्टरनेट अनलाइनको सिनर्जी एफएम .com.np र मोबाइल एप्लिकेशन मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 10 बजेको हालचालबाट बिदा हुन्छौ। नमस्कार।
2: हालचालको साथमा यो ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन भिएरा एयर कन्डिसन।
1: W जाडो होस् या गर्मी, तपाईँको दैनिकीलाई बनाउँछ अझ सहज र स्मार्ट।
2: स्मार्ट इन्भर्टर टेक्नोलोजी, कम बिजुली खपत र देशभर फैलिएको भर पर्दो सेवा, विएरा एयर कन्डिसन। अर्डरका लागि सम्पर्क 0556976797 र 98025697997। अर्डरदेखि जडानसम्म सेवाका लागि सधैँ प्रतिबद्ध।
1: विश्वास र आरामदायी जीवनशैलीको अर्को नाम विएरा एयर कन्डिसन,
2: योर ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन। विएरा एयर कन्डिसन।

0: सोफा हब चितवन,
1: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
0: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
1: हामी सोफाहरू यस कारण दिन सक्छौँ सुपथ मूल्यमा,
0: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा।
1: उच्च गुणस्तरको काठ, फोम र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
0: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
1: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
0: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
1: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 98457 28 156, 98513 15504।
0: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन,
2: लोकमान प्लाजा। लोकमान प्लाजा, लोकमान
3: प्लाजा, एउटै छानामुनि उनदेखि सुनसम्म पाइने
2: लोकमान प्लाजा। लोकमान
3: प्लाजा, बिना झन्झट एउटै बिल्डिङमा आफूलाई चाहिएको सम्पूर्ण सामान खरिद गर्न सकिने ठाउँ
2: लोकमान प्लाजा। लोकमान
3: प्लाजा, लोकमान प्लाजा, मिलन रोड, नारायणगढ। फोन नम्बर 056-520-212।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगतमै 30 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
3: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
2: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
3: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
2: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
3: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557, 98550771।
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509349।
7: सिनर्जी एफएम 91.6 मेगाहर्ज।

क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853155504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
3: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951474, मोबाइल 9855505934।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर, फर्टिलिटी होप लाइन 01-597-0611।
1: मोनिका जी, ए मोनिका जी, सुन्नुहोस् त।
2: हजुर सर।
1: भोलि सेमिनारमा भाग लिन चितवन जानु छ, राम्रो खाने बस्ने ठाउँको व्यवस्था गर्नु पर्यो, कुनै कम्प्लेन नहोस्।
2: चितवनको नारायणगढ बजार नजिकै त्रिशुली नदीको किनार दासडुङ्गामा रहेको अशोक रिसोर्ट म व्यवस्था गरिहाल्छु नि सर, तपाईँ ढुक्क हुनुहोस्।
3: विशेषताहरू सबै कोठाहरूबाट त्रिशुलीको मनमोहक बहाव देखिने डेलिसियस खाना, लग्जरियस बेडरुम, स्प्रिङ्स वाटर बग्ने स्विमिङ पुल, किड्स स्विमिङ पुल, नारायणी बीच क्याम्प, सिटर बाथरुम, भिआइपी मिटिङ रुम, फेमिली ग्यादरिङ रुम, टेरेस रेस्टुरेन्ट, मिटिङ हल, कन्फरेन्स हलको व्यवस्था भएको चितवनकै उत्कृष्ट रिसोर्ट सहरी कोलाहलबाट केही दूरी मात्र पर शान्त वातावरणमा रहेको अशोका रिसोर्टलाई सधैँ सम्झनुहोस्। अशोका रिसोर्ट भरतपुर 29 दासडुङ्गा चितवन। सम्पर्क नम्बर 97-453-88-819-98-132-52-214।
4: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज,
5: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई।

0: पर्याप्त पार्किङको सुविधा,
1: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
2: सम्पर्क सिसे पार्क भिलेज रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोरी जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 056562456, मोबाइल 98024239321।

0: क्यान्सर को उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट मा
1: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट
0: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रू बीम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी टाउको तथा मुखको क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशयको क्यान्सर रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ
1: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि रहेको छ
0: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्
1: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट फोन 0554934353
0: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले अनि दबाई लिएर आएँ र जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त नगरोस्
3: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 0556951174 मोबाइल 98550509034
5: अहिले 11 बजेको छ
0: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी अफ्रेश बेकरी इन टाउन साथै
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
7: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त तिमी त निकै बिजी छौ नि
8: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु
7: हो र कहाँबाट नि
8: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त
7: के सिकाउँछ त त्यहाँ
8: एस्प्रेसो लाटे क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ साथै केक पेस्ट्री मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ
7: असाध्यै राम्रो रहेछ तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त
8: पक्कै इन्टर्नसिपको पनि व्यवस्था छ जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ
7: वाह त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि
8: हो नि इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ
7: म पनि जोइन गर्छु अब त काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोठी भरतपुर फोन 98550033338 97055338 र 97055338 सिप सिकौ सफल बनाऊ
9: सफल बनाऊ

0: सिनर्जी एफएम 91.6 चितवनको आवाज।
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
2: अस्ट्रेलिया, युके, युएसए, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ एईसीसी ग्लोबल।
1: Certified counselors,
2: IELTS, PT and Duolingo preparation.
1: No service charge, साथै उत्कृष्ट visa success rate भएको
2: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
1: फोन 0565900019।
2: एसीसी छ त विश्वास। पाइल्स, फिस्टुला एवं फिसर लगायतका मलबार सम्बन्धी बिरामीहरू तथा बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको 6 वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते 2 दिने स्वास्थ्य शिविर। शिविरका विशेषताहरू:
1: टिकटको पैसा लाग्ने छैन,
2: औषधिमा 15% छुट,
1: आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
2: रगत, दिशा पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
1: पाइल्स र फिस्टुलाको चार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
2: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजे बेलुका 5 बजे सम्म।
1: शिविर हुने स्थान हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ चितवन। सम्पर्क नम्बर 98419181120, 98181883141।
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550033338, 97055338 र 97055338349। सिप सिकौ, सफल बनौ, सफल बनौ।
5: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ र जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु, के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। फोन 0556951174, मोबाइल 98550505934।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-0611
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
2: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
2: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847-28156 9853-15504
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन

0: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल।
1: अस्ट्रेलिया, युके, युएसए, न्यूजील्याण्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ एईसीसी ग्लोबल। एईसीसी ग्लोबल
0: Certified counselors,
1: IELTS, PT and Duolingo preparation.
0: No service charge, साथै उत्कृष्ट visa success rate भएको
1: सन्त कोमल बिल्डिङ सही चोक नारायण गढ।
0: फोन 0565900019।
1: ACC छ त विश्वास।
2: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
3: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
2: हो र, कहाँबाट नि?
3: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
2: के सिकाउँछ त त्यहाँ?
3: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
2: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
3: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
2: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
3: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
2: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
3: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
2: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर।
3: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
2: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
3: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785955 98550 77169।
4: शरीर

0: उमेर जस्तो लागिराखेको छ अहिले पनि हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लाग्दैन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951474, मोबाइल 98555509034।

0: टाइम चेक,
1: अहिले 12 बजेको छ।
0: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी अ फ्रेश बेकरी इन टाउन, साथै
2: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
1: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
1: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
1: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
1: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
1: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550333038, 97055333038 र 97055333039। सिप सिकौँ, सफल बनाऊ।

डिसेम्बर भदौमा 33 लाख पचपन्न हजार 960 सिलिन्डर ग्यास बिक्री भएकामा यो भदौको 27 गतेसम्म नै 37 लाख 13,894 सिलिन्डर ग्यास बजारमा पठाएको नेपाल आयल निगमले जनाएको छ। तर उपभोक्ता भने ग्यास नपाएर लाइनमा बस्नु परेको छ। कतिपय उपभोक्ता टोकनसहित पालो पुरेर बस्नुपर्ने अवस्था यथावत छ। निगमले

走完旅程。

0: 40 वर्षदेखि सञ्चालन गर्ने नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नजिकबाट काठमाडौँ।
1: Time.

0: Synergy FM 91.6 चितवनको आवाज।
1: क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
2: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रु बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी टाउको तथा मुखको क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशयको क्यान्सर, रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ।
2: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि रहेको छ।
1: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्।
2: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट, फोन 0554943353।
1: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530।
2: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
4: अस्ट्रेलिया, युके, युएसए, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ एईसीसी ग्लोबल। एईसीसी ग्लोबल
2: Certified counselors,
4: IELTS, PT and Duolingo preparation.
2: No service charge, साथै उत्कृष्ट visa success rate भएको
4: सन्त कोमल बिल्डिङ सही चोक नारायण गढ।
2: फोन 0565900019।
4: ACC छ त विश्वास छ।

0: sleep on ya.
1: Extreme energy drink.
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
6: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
6: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
7: सोफा हब चितवन,
8: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
7: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौ वर्ष।
8: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
7: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा।
8: उच्च गुणस्तरको काठ, फर्म र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
7: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
8: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
7: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
8: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 98-457-28-156, 98-513-15-504।
7: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन।

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल
2: अस्ट्रेलिया, युके, USA, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ AECC ग्लोबल।
1: Certified counselors,
2: IELTS, PT and Duolingo preparation.
1: No service charge, साथै उत्कृष्ट visa success rate भएको
2: सन्त कोमल बिल्डिंग सही चोक नारायणगढ।
1: फोन 0565900019।
2: ACC छ त विश्वास।
3: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
4: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
3: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर।
4: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
3: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
4: लग्जरी, प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12, नवलपुर। सम्पर्क 0878 590 98 550 77 169।
5: सोफा हब चितवन,
6: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
5: खरीद एक पटक, वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
6: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
5: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा।
6: उच्च गुणस्तरको काठ, फर्म र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
5: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
6: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
5: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
6: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 98457 28 156, 98513 15504।
5: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।

0: सोफा हब चितवन,
1: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
0: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
1: हामी सोफाहरू यस कारण दिन सक्छौँ सुपथ मूल्यमा,
0: आफ्नै कारखाना र सोरुम एकै ठाउँमा।
1: उच्च गुणस्तरको काठ, फोम र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
0: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
1: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
0: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
1: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 98457 28 156, 98513 15504।
0: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन।
2: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज।
3: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
4: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
3: वातानुकूलित हल र डिलक्स रूम,
4: हात्ती, ढुङ्गा तथा जीप सफारी,
3: स्विमिङ पुल,
4: थारू, सांस्कृतिक नृत्य,
3: अर्गानिक खाना र नास्ता,
4: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
3: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
2: सम्पर्क सिसे पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी, गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 0656564456, मोबाइल 98024939321।
5: अहिले 1 बजेको छ।
6: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अफ्रेश बेकरी इन टाउन, साथै
7: Extreme energy drink. Taste the difference. Feel the energy.
8: Exam पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
9: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
8: हो र, कहाँबाट नि?
9: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
8: के सिकाउँछ त त्यहाँ?
9: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
8: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
9: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
8: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
9: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
8: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550033338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर, फर्टिलिटी होपलाइन 01-597-0611।
1: क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
2: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रू बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी टाउको तथा मुखको क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशयको क्यान्सर, रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ।
2: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि रहेको छ।
1: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्।
2: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट, फोन 0554-94-333-493-555।
1: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
2: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
1: हो र, कहाँबाट नि?
2: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
1: के सिकाउँछ त त्यहाँ?
2: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
1: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
2: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
1: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
2: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
1: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटी देखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853155504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।
2: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
3: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
2: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
3: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
2: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
3: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557, 98550771।
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
5: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 9855505934।
7: जय माता मौला काली।
2: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
3: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
2: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।

0: Complete Radio Station 91.6.
1: Lokman Plaza. Lokman Plaza. Lokman Plaza.
2: एउटै छानामुनि उनदेखि सुनसम्म पाइने
1: लोकमान प्लाजा, लोकमान प्लाजा।
2: बिना झन्झट एउटै बिल्डिङमा आफूलाई चाहिएको सम्पूर्ण सामान खरिद गर्न सकिने ठाउँ
1: लोकमान प्लाजा,
2: लोकमान प्लाजा। लोकमान प्लाजा मिलन रोड नारायणगढ, फोन नम्बर 056-5520-12।
3: हेरी माल, विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा जोन त गइयो, खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउँ सिलाउँ जस्तो लाग्यो। मलाई जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्टकै बढी प्रशंसा गर्ने, कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट।
4: ल तँलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ। थियो नि पहिलाको काठमाडौँ टेलर्स, अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्सभित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
3: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
5: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज पाइन्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ। सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ़। मोबाइल नम्बर 98450-77535। प्रोप्राइटर रत्नलाल गोतामे।
6: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल।
7: अस्ट्रेलिया, युके, युएसए, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ एईसीसी ग्लोबल। एईसीसी ग्लोबल
6: सर्टिफाइड काउन्सलर्स,
7: आईएलटीएस, पीटी एन्ड ड्युलिङ्गो प्रिपरेशन,
6: नो सर्भिस चार्ज, साथै उत्कृष्ट भिजा सक्सेस रेट भएको
7: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
6: फोन 056-59-0019।
7: एसीसी छ त विश्वास।

0: California. Extreme energy drink.
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि हेर्दैछ। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुन्छ, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550504।
4: सोफा हब चितवन,
5: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
4: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
5: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
4: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा।
5: उच्च गुणस्तरको काठ, फर्म र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
4: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
5: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
4: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
5: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 98457128156, 98513154504।
4: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन।
6: GFM 24 hours with you.

क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: सोफा हब चितवन,
1: गुणस्तरीय फर्निचर सुपथ मूल्य में पाइने चितवन को विश्वासिलो ठाउँ सोफा हब चितवन।
0: खरीद एक पटक, वारंटी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
1: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्य में,
0: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा,
1: उच्च गुणस्तर को काठ फर्म र कपड़ा, मध्यस्थकर्ता बिना नै सीधा सम्पर्क द्वारा कारखाना में,
0: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसाय का लागि आवश्यक फर्निचर अब सोफा हब मा।
1: अर्डर अनुसार तपाईले खोजे जस्तै अनि रोजे जस्तै फर्निचर का लागि हामीलाई सम्झनुहोस्।
0: देशभर डेलिभरी को सुविधा, चितवन र आसपासमा निशुल्क
1: सम्पर्क, भरतपुर 4 लङ्कु, 24 कोटी देखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853155504।
0: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन,
2: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज,
3: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मज्जा सिसई पार्कमा।
4: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
3: वातानुकूलित हल र डिलक्स रूम,
4: हात्ती ढुङ्गा तथा जीप सफारी,
3: स्विमिङ पुल,
4: थारू सांस्कृतिक नृत्य,
3: अर्गानिक खाना र नास्ता,
4: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
3: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
2: सम्पर्क सिसई पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 0656564456, मोबाइल 9804239321।
5: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
6: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
5: हो र, कहाँबाट नि?
6: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा, एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
5: के सिकाउँछ त त्यहाँ?
6: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
5: असाध्यै राम्रो रहेछ। तर प्राक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
6: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
5: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
6: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
5: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 9855533338, 9705533338 र 9705533349। सिप सिकौ, सफल बनाऊ।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951474, मोबाइल 98555509034।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-0611
1: अहिले 2 बजेको छ।
2: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी अ फ्रेश बेकरी इन टाउन साथै
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
4: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
5: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
4: हो र, कहाँबाट नि?
5: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
4: के सिकाउँछ त त्यहाँ?
5: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
4: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपीरियन्स पनि पाइन्छ त?
5: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
4: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
5: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
4: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोटी भरतपुर। फोन 98-550-33-338, 97-055-33-338 र 97-055-33-39। सिप सिकौ, सफल बनाऊ।

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
2: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 98550509।
4: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
5: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
4: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर।
5: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
4: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
5: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557, 98550771।

0: böyle Bonnie'ye. Extreme Energy Drink.
1: पाइल्स, फिस्टुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको छैठौँ वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते दुई दिने स्वास्थ्य शिविर। शिविरका विशेषताहरू:
2: टिकटको पैसा लाग्ने छैन,
1: औषधिमा 15% छुट,
2: आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
1: रगत, दिशा पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
2: पायल्स र फिस्टुलाको चार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
1: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजे बेलुका 5 बजेसम्म।
2: शिविर हुने स्थान: हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ़ चितवन। सम्पर्क नम्बर 98419181130, 98181183141। विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल।
3: अस्ट्रेलिया, UK, USA, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ AECC ग्लोबल।
2: Certified counselors,
3: IELTS, PT and Duolingo preparation.
2: No service charge, साथै उत्कृष्ट visa success rate भएको
3: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
2: फोन 056-59-0019।
3: ACC छ त विश्वास छ।

0: 91.6 MHz तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी एफएम चितवनको आवाज।
1: ओहो, ल ल ल ल, क्यामेराम्यान खसेछ, हत्तेरीका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन, ल ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
2: पर्ख दीपक,
1: किन
2: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
1: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
3: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
4: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल फोन नम्बर 056-493-817, 056-493-211, 056-493-401 र 056-493-514, मोबाइल नम्बर 98-44-20-96-31।
5: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज,
6: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
7: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
6: वातानुकूलित हल र डिलक्स रूम,
7: हात्ती, ढुङ्गा तथा जीप सफारी,
6: स्विमिङ पुल,
7: थारू सांस्कृतिक नृत्य,
6: अर्गानिक खाना र नास्ता,
7: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
6: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
5: सम्पर्क सिसई पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 056-562-456, मोबाइल 98-024-9931।
8: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
9: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
8: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
9: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
8: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको

0: अमरदिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50934।
3: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
4: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
4: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
5: क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
6: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रू बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी टाउको तथा मुखको क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशयको क्यान्सर, रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ।
6: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि रहेको छ।
5: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्।
6: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट, फोन 0554-94-333-493-555।
5: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: Synergy FM 91.6 Chitwan ko aawaz.

0: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
1: अस्ट्रेलिया युके युएसए न्यूजील्याण्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ एईसीसी ग्लोबल
0: Certified counselors,
1: IELTS, PT and Duolingo preparation.
0: No service charge, साथै उत्कृष्ट visa success rate भएको.
1: Sant Komal Building सही चोक नारायण गढ.
0: Phone 056-590019.
1: ACC छ त विश्वास छ.
2: के तपाईँ नयाँ घर तथा कार्यालय बनाउँदै हुनुहुन्छ? आफूले भने जस्तै फर्निचर तयार गरी घर अनि अफिस सजाउने तपाईँको चाहना पूरा गर्ने विश्वासिलो विकल्प भनेकै सोफा हब चितवन हो. अब सोफा, कुर्सी, टेबल, दराज, पलङ, डाइनिङ टेबल, किचन क्याबिनेट, टिभी क्याबिनेट, अफिस डेस्क, रिसेप्सन टेबल, पुस्तकालय र्याक, स्टडी टेबल, पसल काउन्टर, होटल रेस्टुरेन्ट र स्टेज सेटअपदेखि हरेक ठाउँका लागि आवश्यक फर्निचर आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई. यी सामानहरू अर्डर अनुसार फ्याक्ट्रीमै र हाम्रा मिस्त्रीहरू तपाईँको बन्दै गरेको घर, कार्यालय या कुनै पनि सङ्घ संस्थामा गई तयार गर्नेछन्. हरेक ठाउँमा सम्पूर्ण डिजाइनका फर्निचरहरू आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई. सोफा हब चितवन, भरतपुर 4 लङ्खु. फोन 98457-28156.
3: अहिले 3 बजेको छ.
4: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अ फ्रेश बेकरी इन टाउन, साथै
5: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सुखा र रसुवाका विभिन्न पालिकाहरू बाढीबाट बढी प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेती र 98 हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ। उता पशुधनतर्फ मात्रै 1,11,39,00,000 रुपियाँ बराबरको क्षति भएको अनुमान छ। बाढीबाट कुल 2,52,000 भन्दा बढी पशु पक्षी प्रभावित भएका छन्, जसमध्ये 4,572 भैँसी मरेर 45,72,00,000 रुपियाँको क्षति भएको छ भने बाख्रा र च्याङ्ग्रामा 39,13,00,000 तथा गाई गोरुमा 17,92,00,000 रुपियाँ बराबरको नोक्सानी भएको छ। सङ्ख्याका हिसाबले 2,14,000 भन्दा बढी कुखुरा प्रभावित भए पनि कुल आर्थिक क्षतिमा भैँसी बाख्रा र गाई गोरुको हिस्सा मात्रै 92% भन्दा धेरै छ। बाढीका कारण ग्रामीण क्षेत्रका कृषकहरूको आमदानी र अर्थतन्त्रमा गम्भीर असर परेको प्रतिवेदनले देखाएको छ। भोटेकोशीको बाढीका कारण कटानमा परि क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्ड असोज 1 गतेदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढी र पहिरोले सडकको तल्लो भाग बगाएपछि नेपाल जियो टेक्निकल सोसाइटीका विज्ञहरूसँगको परामर्श गरी भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सडक बनाइएको छ। हिजो परीक्षणका रूपमा ग्यास बुलेटहरू पार लगाइए पनि सडकमा ग्राभेल बिछ्याउने र सतहगत निकासको काम बाँकी रहेकाले असोज 1 गतेदेखि नियमित दुईतर्फी गाडी खुलाइने सडक विभागले जनाएको छ। सडक विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज नेउपानेले असोज 1 गतेदेखि सडक खुलाउने तयारी भए पनि पहिरोको जोखिम भने कायमै रहेकाले सावधानी अप्नाउन आग्रह गर्नुभएको छ। सडक विभागले बाढी र पहिरोको प्रभाव त्रिशुली र नारायणी क्षेत्रसम्म परेकाले विपदको समयमा अत्यावश्यक काम बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे सडकको अवस्था बुझेर मात्र निस्कन सर्वसाधारणलाई अपिल गरेको छ। मौसम सामान्य भएपछि राजमार्गको दीर्घकालीन पुनर्निर्माणको काम अघि बढाइने विभागले जनाएको छ। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा भक्ति र उत्साहका साथ मनाइँदैछ। श्रीमानको दीर्घायु पारिवारिक सुख समृद्धि तथा अविवाहित महिलाहरूले योग्य जीवन साथीको कामना गर्दै मनाइने तीजका अवसरमा बिहानदेखि पशुपतिनाथसहित देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भिड लागेको छ। यस वर्ष विगतको तुलनामा दर्शन व्यवस्थापन सहज भए पनि देशभर आएको बाढी पहिरो र विपदका कारण तीजको रौनक भने केही खस्किएको छ। पशुपतिनाथ परिसरमा पुगेका भक्तजनहरूले परम्परा जोगाउन पूजा आराधना गरे पनि बाढी पीडितको पीडाका कारण मनमा पूर्ण उत्साह नरहेको बताएका छन्। व्रतालुहरूले तीजको पूजा आराधना मार्फत आफ्ना परिवारको सुस्वास्थ्यका साथै बाढी पहिरोका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपदमा परेकाहरूको शीघ्र उद्धार र देशमा शान्तिको कामना गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शाहले संवैधानिक तथा कानुनी अधिकारहरूलाई हरेक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु अहिलेको मुख्य प्राथमिकता रहेको उल्लेख गर्नुभयो। यसका लागि सङ्घ प्रदेश र पालिकाबीच प्रभावकारी सहकारी आवश्यक रहेको उहाँको भनाइ छ। बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदै गरेको यस वर्षको बाल दिवसले बालबालिकाको वर्तमान सुरक्षित बनाएर मात्र राष्ट्रको भविष्य निर्माण गर्न सकिन्छ भन्ने सत्यलाई आत्मसात गरेको प्रधानमन्त्री शाहले बताउनुभयो। नेपालको संविधान र बालबालिका सम्बन्धी ऐनले बाल अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै प्रधानमन्त्री शाहले बाल अधिकारको संरक्षण र सम्वर्धनमा क्रियाशील सम्पूर्ण सरकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
2: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
1: विवाह व्रतबन्ध हल्दी मेहेन्दी ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर।
2: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
1: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
2: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557 98550771.
3: क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युटमा
4: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सिएमसी क्यान्सर इन्स्टिच्युट
3: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रुबिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी टाउको तथा मुखको क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशयको क्यान्सर रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ
4: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि रहेको छ
3: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्
4: सम्पर्क सिएमसी क्यान्सर इन्स्टिच्युट फोन 0554943353
3: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सिएमसी क्यान्सर इन्स्टिच्युट
0: कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू नेपालमा राजनीतिक आन्दोलन र हुलदङ्गाका बेला सङ्ग्रहालयहरू जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ अन्तर्राष्ट्रिय सङ्ग्रहालय परिषद आइकम नेपालले गरेको अध्ययन अनुसार देशमा सङ्ग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा भए पनि संस्थागत सुरक्षा नीति प्रशिक्षित जनशक्ति र आपतकालीन तयारीको ठुलो अभाव छ राजनीतिक अशान्तिका क्रममा सङ्ग्रहालयहरूले जबरजस्ती प्रवेश तोडफोड चोरी आगजनी र प्रतात्विक वस्तुको अवैध ओसार पसार जस्ता गम्भीर जोखिम भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ गएको वर्षको नवयुवा आन्दोलनका क्रममा सिंहदरबार लगायत ऐतिहासिक भवन प्राचीन वस्तु र अभिलेखहरूमा क्षति पुगेको उदाहरण दिँदै अध्ययनले सङ्ग्रहालय सञ्चालनमै सङ्कट आएको उजागर गरेको छ अध्ययनले सङ्ग्रहालयको सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको छ यसका लागि भौतिक सुरक्षा आपतकालीन पूर्व तयारी अभिलेखीकरण बिमा र सङ्कटपछिको पुनर्स्थापनाका लागि न्यूनतम मापदण्ड तुरन्त निर्धारण गर्नुपर्ने निष्कर्ष निकालिएको छ अब विदेशको खबर हिमालय क्षेत्रका हिमनदी तीव्र गतिमा पग्लदै जाँदा भारतको अर्थतन्त्र उच्च जोखिममा परेको पाइएको छ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र एसिमोड र परामर्श संस्था सिस्टमिक लगायत संस्थाले तयार पारेको प्रतिवेदन उद्धृत गर्दै बिबिसीले जनाएअनुसार भारतको कुल गृहस्थ उत्पादन जिडिपीको झन्डै 20% हिस्सा हिमालयको पानी कृषि जलविद्युत र तीर्थयात्रामा आधारित रहेकाले हिमनदीको विनाशले भारतीय अर्थतन्त्र नै गम्भीर सङ्कटमा पर्ने चेतावनी दिएको छ अध्ययनअनुसार हिमालय क्षेत्रका हिमनदीहरू 10 दशकको तुलनामा 65% छिटो पगिरहेका छन् भारतमा हुने कुल विपदमध्ये 35% हिमालय क्षेत्रमै हुने गरेको छ भने अध्ययन गरिएका हिमतालमध्ये 56 अत्यधिक जोखिमको अवस्थामा रहेका छन् यद्यपि विशाल हिमालय काराकोरम क्षेत्रका झन्डै 40,000 हिमनदीमध्ये भारतसहितका देशहरूले जम्मा 21 मात्र नियमित अनुगमन गरिरहेका छन् यस जोखिमबाट जोगिन प्रतिवेदनले कालो कार्बन उत्सर्जन घटाउन हिमनदी अनुगमनको दायरा बढाउन र पहाडमा पर्यटन विकासको शैली फेर्न भारत सरकारलाई प्राथमिकताका सुझावहरू समेत प्रस्तुत गरेको छ अब खेल खबर युएईको दुबईमा गैराति भएको महिला एसिया कप क्रिकेटको फाइनल खेलपछि विजेता भारतले एसियाली क्रिकेट परिषद एसिसीका अध्यक्ष मोहसिन नकभीको हातबाट ट्रफी लिन अस्वीकार गर्दा पुरस्कार वितरण समारोह विवादित बनेको छ नकभी पाकिस्तानका गृहमन्त्रीका साथै पाकिस्तान क्रिकेट बोर्ड पिसिबीका अध्यक्ष समेत हुनुहुन्छ दक्षिण एसियाली छिमेकी देशहरूबीच चलिरहेको राजनीतिक तनावका बीच भारतले ट्रफी लिन अस्वीकार गरेको हो दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको फाइनलमा भारतले श्रीलङ्कालाई 72 रनले हराउँदै उपाधि जित्यो तर दुवै टोलीका खेलाडीहरू आआफ्ना ड्रेसिङ रुमबाट पर्खिरहँदा खेलपछिको समारोह 45 मिनटभन्दा धेरै समयसम्म ढिलो नपुगेको थियो त्यसपछि अम्पायरहरूलाई चिन्नु तथा उपविजेता टोली श्रीलङ्काका खेलाडीहरूलाई पदक र पुरस्कार रकमको चेक हस्तान्तरण गरिएपछि सम्मान कार्यक्रम सम्पन्न भयो यद्यपि कुनै पनि व्यक्तिगत पुरस्कारका साथै भारतीय टोलीलाई पनि पदक वा ट्रफी लिनका लागि बोलाइएन 2025 पाकिस्तानलाई हराउँदै एसिया कप जितेपछि पनि भारतीय पुरुष टोलीले मोहसिन नकभीको हातबाट ट्रफी लिन अस्वीकार गरेको थियो चार भन्ज्याङभित्रको खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा ठुलो क्षति 1 अर्ब रुपियाँभन्दा बढीको पशुधन मात्रै गुमियो धादिङको कृष्णवीर सडक असोज एक गतेदेखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। तीज पर्वको अवसरमा पशुपति सहित शिवालयहरूमा भिड भोटेको श्री बाघले निन्ताएको विपद कारण रौनक घट्यो। हिम नदी तीव्र गतिमा पग्लिँदा भारतको अर्थतन्त्र पनि उच्च जोखिममा, एक दशक अघिको तुलनामा हिउँ पग्लिने दर 65% बढ्यो। र भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनीतिक मोडमा।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगतमा 30 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त
3: पहिला मलाई विश्वास लागेन। यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509034।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
6: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
6: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-0611
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
2: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
2: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847-28156 9853-15504
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन सोफा हब चितवन
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
4: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त तिमी त निकै बिजी छौ नि
5: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु
4: हो र कहाँबाट नि
5: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त
4: के सिकाउँछ त त्यहाँ
5: एस्प्रेसो लाटे क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ साथै केक पेस्ट्री मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ
4: असाध्यै राम्रो रहेछ तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त
5: पक्कै इन्टर्नसिपको पनि व्यवस्था छ जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ
4: वाह त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि
5: हो नि इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ
4: म पनि जोइन गर्छु अब त काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोटी भरतपुर फोन 9855-33338 9705-33338 र 9705-33349 सिप सिकौँ सफल बनाऊ

0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98555509034।

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853155504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।
2: Synergy FM 91.6 megahertz.

0: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसला
1: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज
2: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मज्जा सिसई पार्कमा
3: विवाह व्रतबन्ध सभा सेमिनार तालिम गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्
2: वातानुकूलित हल र डिलक्स रुम
3: हात्ती ढुङ्गा तथा जीप सफारी
2: स्विमिङ पुल
3: थारू सांस्कृतिक नृत्य
2: अर्गानिक खाना र नास्ता
3: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा
2: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट
1: सम्पर्क सिसई पार्क भिलेज रत्नगर नौ चितवन नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ फोन 0656564656 मोबाइल 9894493121
4: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
5: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर
5: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
4: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
5: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबलकार गैंडाकोट 1 नवलपुर
6: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त तिमी त निकै बिजी छौ नि
7: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु
6: हो र कहाँबाट नि
7: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त
6: के सिकाउँछ त त्यहाँ
7: एस्प्रेसो लाटे क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ साथै केक पेस्ट्री मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ
6: असाध्यै राम्रो रहेछ तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त
7: पक्कै इन्टर्नसिपको पनि व्यवस्था छ जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ
6: वाह त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि
7: हो नि इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ
6: म पनि जोइन गर्छु अब त काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोठी भरतपुर फोन 9855533338 9705533338 र 9705533349 सिप सिकौ सफल बनाऊ

0: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
1: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
0: हो र, कहाँबाट नि?
1: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
0: के सिकाउँछ त त्यहाँ?
1: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
0: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
1: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
0: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
1: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
0: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550333038, 97055333038 र 97055333039। सिप सिकौ, सफल बनाऊ, सफल बनाऊ।
2: सोफा हब चितवन,
3: गुणस्तरीय फर्निचर, सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ, सोफा हब चितवन।
2: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौ वर्ष।
3: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
2: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा।
3: उच्च गुणस्तरको काठ, फर्म र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
2: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
3: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
2: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
3: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 98457828156, 98513154।
2: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा। सोफा हब चितवन, सोफा हब चितवन।
4: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज।
5: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
6: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
5: वातानुकूलित हल र डिलक्स रुम,
6: हात्ती, ढुङ्गा तथा जीप सफारी,
5: स्विमिङ पुल,
6: थारू, सांस्कृतिक नृत्य,
5: अर्गानिक खाना र नास्ता,
6: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
5: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
4: सम्पर्क सिसे पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी, गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 0656564656, मोबाइल 98024493121।
7: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल।
8: अस्ट्रेलिया, UK, USA, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ AECC ग्लोबल। AECC ग्लोबल।
7: Certified counselors,
8: IELTS, PT and Duolingo preparation,
7: no service charge, साथै उत्कृष्ट भिजा सक्सेस रेट भएको
8: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
7: फोन 0565900019।
8: ACC छ त विश्वास। पाइल्स, फिस्टुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको 6ौं वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते 2 दिने स्वास्थ्य शिविर। शिविरका विशेषताहरू:
7: टिकटको पैसा लाग्ने छैन,
8: औषधिमा 15% छुट,
7: आयुर्वेदमा MD गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
8: रगत, दिशा, पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
7: पाइल्स र फिस्टुलाको चार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
8: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
7: शिविर हुने स्थान हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ चितवन। सम्पर्क नम्बर 98419181130, 98181 83141।

0: Mania Extreme Energy Drink.
1: Synergy FM 91.6 MHz.

0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग बीसको भएन।
1: शरीर फुलेर भ्यागुत जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो दस सीताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के सबै, खुट्टा नचल्ने, पुरै कामनी। मेडिकल गएँ, उहाँ एक्सरे गरेँ, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनि दबाई दुबाई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
4: शिव बाबु म बेसरी खुसी, म त अहिले
3: अब त म त बचेँ भनेको छु नि। म
5: सुमै सुधारे रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भुइँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656595174, मोबाइल 98550509334।

0: रेस्टुरेन्ट र स्टेज सेटअपदेखि हरेक ठाउँका लागि आवश्यक फर्निचर आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। यी सामानहरू अर्डर अनुसार फ्याक्ट्रीमै र हाम्रा मिस्त्रीहरू तपाईँको बन्दै गरेको घर कार्यालय या कुनै पनि संघ संस्थामा गई तयार गर्नेछन्। हरेक ठाउँमा सम्पूर्ण डिजाइनका फर्निचरहरू आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। सोफा हब चितवन भरतपुर चार लङ्खु, फोन 9847528156।
1: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
2: हराभरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
1: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनारसम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर।
2: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
1: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
2: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0878 590 98550 77169।
3: जय माता मौला काली।
1: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
2: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
1: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
4: Synergy FM 91.6 Chitwan ko awaaz.

0: एउटै छानामुनि उनदेखि सुनसम्म पाइने
1: लोकमान प्लाजा, लोकमान
0: प्लाजा। बिना झन्झट एउटै बिल्डिङमा आफूलाई चाहिएको सम्पूर्ण सामान खरिद गर्न सकिने ठाउँ
1: लोकमान प्लाजा,
0: लोकमान प्लाजा, मिलन रोड, नारायणगढ। फोन नम्बर 056-5202।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: सम्पर्क भरतपुर चार लङ्कु 24 कोटी देखि 2 किलोमिटर पश्चिम, मोबाइल 98457 28 156, 98513 15504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।
2: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज।
3: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
4: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
3: वातानुकूलित हल र डिलक्स रूम,
4: हात्ती ढुङ्गा तथा जीप सफारी,
3: स्विमिङ पुल,
4: थारू सांस्कृतिक नृत्य,
3: अर्गानिक खाना र नास्ता,
4: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
3: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
2: सम्पर्क सिसई पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 056562456, मोबाइल 98024 99321।

0: belly bunny, yeah. Extreme energy drink.
1: Time check.
2: अहिले 5 बजेको छ.
1: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी अ फ्रेश बेकरी इन टाउन साथै
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
4: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त. तिमी त निकै बिजी छौ नि.
2: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु.
4: हो र, कहाँबाट नि?
2: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा. एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त.
4: के सिकाउँछ त त्यहाँ?
2: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ. साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ.
4: असाध्यै राम्रो रहेछ. तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
2: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ.
4: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि.
2: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ.
4: म पनि जोइन गर्छु अब त. काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोठी भरतपुर. फोन 98550333338, 97055333338 र 97055333349. सिप सिकौ सफल बनाऊ.

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक अफवाह प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: विभागीय समाचार।
0: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी वृत्त गौशालाको पुननिर्मित कार्यालय भवनको भदौ 28 गते आयोजित एक कार्यक्रम बीच उद्घाटन गर्नु भएको छ। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई कदर पत्र एवं प्रशंसा पत्र प्रदान गर्नुभयो। उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले पूर्ण रूपमा क्षति भएका भवनहरू पुननिर्माण कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण संघ संस्था एवं महानुभावहरू प्रति कृतज्ञता व्यक्त गर्दै यो सद्भाव एवं साथले प्रहरी र समुदाय बीचको सम्बन्धलाई अझ आत्मीय बनाउनुका साथै नेपाल प्रहरीलाई अझ बढी नागरिक मैत्री उत्तरदायी र सेवाभावका साथ कर्तव्य निर्वाह गर्न थप प्रेरणा र ऊर्जा प्रदान गरेको बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले प्रहरी संरचनाको पुननिर्माण सँगै समुदाय र नेपाल प्रहरीको सम्बन्धको पनि पुननिर्माण भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोग र सहकार्यको निरन्तरताको अपेक्षा रहेको बताउनुभयो। भवन पुननिर्माण सँगै कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई अझ बढी जिम्मेवार अनुशासन पारदर्शी संवेदनशील र उत्तरदायी हुँदै नागरिक प्रति समर्पित भएर कार्य गर्न उहाँले निर्देशन दिनुभयो। कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने भवन पुननिर्माण कार्य समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका वडा नम्बर 8 अध्यक्ष आशामान संगतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो। सो अवसरमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने भवन पुननिर्माण समितिका कोषाध्यक्ष वीएन पाठकले भवन निर्माण सम्बन्धी प्रतिवेदन तथा इन्जिनियर डाक्टर शंकर ढकालले भवन निर्माण सम्बन्धी प्राविधिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ महानगर प्रहरी बलले शान्ति सुरक्षा सड़क अनुशासन अतिक्रमण नियन्त्रण सामाजिक तथा पुरातात्विक सम्पदाको संरक्षण तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा निर्वाह गरेको भूमिका सराहनीय रहेको बताउनुभयो। काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिकोत्सवका अवसरमा राष्ट्रिय सभागृहमा भदौ 28 गते आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनु भएको हो। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले वार्षिकोत्सवका अवसरमा सम्पूर्ण महानगर प्रहरी बल परिवारलाई हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनमा आफ्नो जिम्मेवारीलाई अझ उत्कृष्ट ढंगले सम्पादन गर्दै काठमाडौँ महानगरपालिकाको सुशासन शहरी व्यवस्थापन र नागरिक सेवाको प्रभावकारिता अभिवृद्धिमा थप योगदान पुर्याओस् भन्ने शुभेच्छा समेत व्यक्त गर्नुभयो। प्रहरी महानिरीक्षक कार्कीले काठमाडौँ महानगर प्रहरी बलले 3 भन्दा लामो समयदेखि महानगरपालिकाको नीति निर्णय र निर्देशन कार्यान्वयन गर्दै निर्वाह गरेको भूमिकाको चर्चा गर्दै विपदको समयमा खोज उद्धार राहत वितरण लगायतमा नेपाल प्रहरीसँग समन्वयका क्षेत्रमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। महानगर प्रहरी बलको कामको प्रकृति र नेपाल प्रहरीको कामको प्रकृति फरक भए तापनि नागरिक सेवा सार्वजनिक सुरक्षा शान्ति सुव्यवस्था र सुरक्षित तथा व्यवस्थित सहर निर्माण गर्नु दुवैको साझा उद्देश्य रहेको बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले स्वच्छ सुन्दर सुरक्षित र व्यवस्थित महानगरको परिकल्पनालाई सार्थक बनाउन सड़क सुरक्षा ट्राफिक तथा शहरी आवागमन व्यवस्थापन फुटपाथ व्यवस्थापन साधन स्रोत व्यवस्थापन विपद तथा आपतकालीन प्रतिकार्य ऐतिहासिक धार्मिक तथा पुरातात्विक सम्पदा संरक्षण शहरी क्षेत्रको समग्र शान्ति सुरक्षा अपराध नियन्त्रण स्मार्ट सिटी सेक्युरिटी समुदाय प्रहरी साझेदारी लगायतमा नेपाल प्रहरी सदैव साथमा रहने र आगामी दिनमा महानगरको सहयोग अझ घनीभूत हुँदै जाने विश्वास व्यक्त गर्नुभयो। अवैध हात हतियार निर्माण गरी बिक्री वितरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा 3 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा गुल्मी जिल्ला छत्रकोट गाउँपालिका 5 बस्ने 47 वर्षीय बुद्धि बहादुर कामी 41 वर्षीय झग बहादुर बिक र 60 वर्षीय प्रेम बहादुर सिन्जाली रहेका छन्। उनीहरूको साथबाट भरुवा बन्दुक 9 थान बन्दुकको नाल 42 थान काठको निर्माण हुँदै गरेको कुञ्जी 8 थान काठको बट 5 थान फलामको गज 2 थान गोली तथा छर्रा 221 थान बन्दुकको चाप 7 थान, बारुद जस्तो देखिने पदार्थ 89 ग्राम 850 मिलिग्राम, जंगली जनावरको ओखेटो पहाड, हड्डी, छाला, भरुवा बन्दुकमा लाग्ने गोली 3 थान लगायतका सरसामान समेत प्रहरीले बरामद गरेको छ। यसै गरी कटुवा पिस्तोल 1 थान र गोली 2 राउन्ड सहित भारतीय नागरिक 28 वर्षीय नवीन महतोलाई सर्लाही जिल्ला मलङ्गवा नगरपालिका 12 भदौ 26 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी भरुवा बन्दुक 3 थान सहित सङ्खुवासभा जिल्ला मादी नगरपालिका 4 बस्ने 42 वर्षीय कुलबहादुर जिमीलाई भदौ 26 गते प्रहरीले पक्राउ गरेको छ। नियन्त्रित लागु औषध इस्पास्मो 428 ट्याब्लेट सहित भारतीय नागरिक 20 वर्षीय हदिश अली समेत 2 जनालाई नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका 2 भदौ 27 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागु औषध इस्पास्मो 160 ट्याब्लेट सहित नवलपरासी पश्चिम बर्दघाट नगरपालिका 4 बस्ने 27 वर्षीय विशाल गुरुङलाई सोही ठाउँबाट भदौ 25 गते प्रहरीले पक्राउ गरेको छ भने अवैध लागु औषध गाँजा करिब 101 किलो 64 ग्राम सहित धनुषा जिल्ला लहान नगरपालिका 1 बस्ने 30 वर्षीय सुरज चौधरी समेत 5 जनालाई उदयपुर जिल्ला त्रियुगा नगरपालिका 6 भदौ 25 गते प्रहरीले पक्राउ गरेको छ। सुन तथा चाँदीका गरगहना चोरी तथा खरिद गर्ने कार्यमा संलग्न रहेको अभियोगमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा महोत्तरी जिल्ला गौशाला नगरपालिका 5 का 29 वर्षीय सावन कुशवा, तेह्रथुम जिल्ला 8 साई गाउँपालिका 8 की 36 वर्षीय पवित्रा लिम्बु, दोलखा जिल्ला गौरी शङ्कर गाउँपालिका 5 का 25 वर्षीय श्रीकृष्ण विश्वकर्मा र भोजपुर जिल्ला भोजपुर नगरपालिका 5 का 43 वर्षीय रमिला भिकर रहेका छन्। उनीहरू मध्ये उक्त गरगहना चोरी गर्ने सावन तथा गरगहना खरिद गर्ने पवित्रा, श्रीकृष्ण र रमिला रहेको खुल्न आएको छ। काठमाडौँ महानगरपालिका 32 गत साउन 18 गते सुन तथा चाँदीका गरगहनाहरू चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। सार्वजनिक नैतिकता शिष्टाचार विरुद्धका सामग्री प्रकाशन प्रसारण गरी घृणा द्वेष फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा रुकुम पश्चिम 8 बिस्कोट नगरपालिका 12 27 वर्षीय जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालहरूमा विपदको अति संवेदनशील समयमा खोज उद्धार तथा व्यवस्थापनमा अहोरात्र खटिएका सुरक्षा निकाय तथा राष्ट्र सेवकहरूका बारेमा सार्वजनिक नैतिकता शिष्टाचार विरुद्धका सामग्री विद्युतीय स्वरूपमा प्रकाशन गरी सुरक्षा निकाय तथा राष्ट्र सेवकहरू प्रति घृणा द्वेष फैलाई नागरिक र सुरक्षा निकाय बीचको सुमधुर सम्बन्धमा खलल पुर्याउने कार्यमा संलग्न उनलाई काठमाडौँको अनाम नगरबाट प्रहरीले पक्राउ गरेको हो। अनलाइन सट्टेबाजी खेल्ने खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा 3 जनालाई भदौ 24 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापा जिल्ला बिरतामोड नगरपालिका 4 बस्ने 41 वर्षीय किरण खानदङवा, 38 वर्षीय हेक्की श्रेष्ठ र 27 वर्षीय उज्जवल गुरागाई रहेका छन्। बिरतामोड नगरपालिका 4 अनलाइन सट्टेबाजी खेल्ने खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। स्रोत नखुलेको नगद 13,75,000 नेपाली रुपियाँ सहित काभ्रे जिल्ला चौरी देउराली गाउँपालिका 3 का 20 वर्षीय युवराज घतानीलाई काठमाडौँ महानगरपालिका 26 भदौ 27 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी स्रोत नखुलेको 4,50,000 भारतीय रुपियाँ सहित भारतीय नागरिक 55 वर्षीय अशोक कुमारलाई पर्सा जिल्ला बिरगंज महानगरपालिका 16 भदौ 26 गते प्रहरीले पक्राउ गरेको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
1: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक अफवाह।

0: ए समीर, के हो डलर त व्यापक आइरहेको छ जस्तो छ त फेसबुकबाट। अनि त्यस्तो रियलिस्टिक भिडियो कुनै आईबाट बनाउँछौ हो तिमीले?
1: बनाइहाल्छ त, सब्सक्रिप्सन लिन पर्यो नि, खर्च गर्न भनेपछि तिम्रो सातो जान्छ अनि कसरी हुन्छ त प्रगति?
0: त्यो त हो, मेरो डलर कार बिग्रेर पनि हो के?
1: अर्को बनाऊ न, अहिले बाढी पहिरोको भिडियो हेर त, मेरो पेजमा कति गइरहेको छ।
0: त्यस्तो त्यो हल्का फुल्का कमेडी बनाएर भ्युज स्युज ल्याउनु त ठिकै हो, तर यो विपदको बेलामा एआईबाट नक्कली फोटो भिडियो बनाएर पोस्ट गर्नु चाहिँ अलिक ठिक होइन है साथी।
1: ठिक होइन भनेर के गर्नु साथी, त्यही नगरी डलर झर्दैन।
0: अस्ति मुगलिनको बाटोमा पहिरो खसेको छ भनेर समाचार आयो, एउटा भिडियो हेरेको पोहोर परारको पो हालेको रहेछ। पुरानो फोटो भिडियो हालेको देख्दा त म आफैलाई कति रिस उठेको थियो, तिमी त पुरै फेक भिडियो बनाएर हाल्छौ।
1: कसलाई के असर पर्छ, कसले के सोध्छ भनेर त आफ्नो प्रगति नै हुँदैन।
0: त्यो त हो, ल साथी प्रगति गर तिमी।
1: साथीको प्रगतिमा जल्ने होइन, बरु तिमी पनि सिक के।
0: ए मलाई सबै आउँछ, तर यो विपदको बेलामा अफवाह फैलाउने काम चाहिँ म गर्दिन है।
1: ठिक छ नि त, तिमी इमानदार बन, म त जसरी पनि कमाउने हो।
0: ल म अहिले गएँ, जेसी गर तिमी।

0: नमस्कार म्याम.
1: नमस्कार, के थियो होला
0: म्याम? मलाई फोन गरेर यहाँ बोलाउनु भएको थियो. म समीर पौडेल हजुर.
1: ए ए ए, तपाईँ नै हो समीर पौडेल भन्ने?
0: हजुर, म नै हो म्याम.
1: ए ल, बस्नुहोस् त्यहाँ. अनि यो फेसबुक टिभी भन्ने पेज पनि तपाईँकै हो होइन?
0: हजुर हजुर म्याम, मैले नै चलाउँछु त्यो पेज.
1: ए, पछिल्लो समय तपाईँले आफ्नो पेजमा बाढी पहिरो र प्राकृतिक विपदसँग सम्बन्धित के भिडियोहरू पोस्ट गर्नुभएको रहेछ.
0: हजुर म्याम, भिडियोहरू त पोस्ट गरेको छु म्याम. मैले भिडियोमा त्यस्तो केही समस्या भयो कि हजुर?
1: समस्या भिडियो पोस्ट गरेकोमा मात्रै होइन, ती मध्ये केही भिडियो वास्तविक घटनाका होइनन्, एआईबाट बनाइएका वा पुराना भिडियोहरूलाई भर्खर भएको घटना जस्तो बनाएर पोस्ट गरेको देखिन्छ.
0: म्याम, त्यो त फेसबुकमा भ्युज आउँछ भनेर एआईबाट बनाएर हालेको थियो हजुर.
1: अहिलेको यस्तो विपदको समयमा तपाईँहरू जस्ता फेसबुकमा धेरै फलोअर्स भएका व्यक्तिहरूले त झन् सत्य तथ्य घटना पोस्ट गर्नुपर्नेमा एआईबाट निर्माण गरेको गलत सूचना अफवाह फैलाउनु अपराध हो भन्ने त थाहा छ होला नि तपाईँलाई.
0: म्याम, सबैले बनाएर हालिरहेका हुन्थे अनि के होला र भनेर मैले पनि हालिहाले हजुर.
1: हेर्नुहोस् है, कसले के हाल्यो के गर्यो भन्दा पनि म आफूले के गरिरहेको छु भन्ने कुरा महत्वपूर्ण हुन्छ. विपदको समयमा त्यसरी भ्रामक तथा गलत सूचना फैलाउँदा मानिसहरूमा झन् बढी डर, त्रास र भ्रम सिर्जना हुन सक्छ.
0: त्यो त हो म्याम.
1: सामाजिक सञ्जालमा पोस्ट गरेका यस्ता फेक कुराहरू केही मिनटमै हजारौं मानिससम्म पुग्न सक्छन् र कसैलाई व्यक्तिगत फाइदा हुन सक्ला, तर एउटा गलत सूचनाले देश विदेशमा रहेका सर्वसाधारणमा कतिसम्म असर पर्छ भन्ने कुरा आकलन समेत गर्न सकिँदैन. बुझ्नुभयो?
0: त्यो त हो म्याम. मैले यसरी बाढीको फेक भिडियो बनाउन नहुने थियो म्याम. एआईबाट जस्तो फोटो भिडियो पनि बन्छ त्यसैको फाइदा उठाएर पैसा कमाउन खोज्नु मेरो गल्ती भयो हजुर.
1: एआई प्रविधिको प्रयोग गर्नु आफैमा अपराध होइन, तर एआईबाट बनाइएको काल्पनिक भिडियो हो भने त्यसलाई वास्तविक घटना जस्तो देखाएर आम नागरिकलाई भ्रममा पार्नु, झुक्क्याउनु चाहिँ गलत हो. यो समयमा यसै त मान्छेमा डर पैदा भइरहेका बेला कतिले त भ्युज आउँछ भनेर पुरानो भिडियोलाई एडिट गरेर नयाँ घटनाको नाममा समेत हालिरहेका हुन्छन्, तर त्यो कार्य चाहिँ एकदमै गलत हो.
0: हो म्याम, मैले पनि फेसबुक भ्युज र पैसा कमाउनु लोभमा त्यस्ता भ्रामक फोटो भिडियो पोस्ट गर्नु हुन्थेन म्याम. मेरो सानो पोस्टले यति ठुलो असर पार्न सक्छ भन्ने मैले सोच्दै सोचिन म्याम.
1: पैसा कमाउनु पर्छ तर गलत काम गरेर होइन. हेर्नुहोस् है, अरूको दुःख विपद र डरलाई कमाईको माध्यम बनाउनु पनि गलत हो. यस्तो कुरामा सामाजिक सञ्जाल चलाउने हरेक व्यक्ति जिम्मेवार हुनुपर्छ.
0: बुझे म्याम. अबदेखि कुनै पनि भिडियो पोस्ट गर्नु अघि स्रोत जाँच गर्छु. एआईबाट बनाइएको भए एआईबाट बनाइएको भनेर पोस्ट गर्छु, तर बरु आजैदेखि कहिले भिडियोहरू नै नहालौँला म्याम. एकपल्टलाई मलाई माफ गरिदिनुहोस् हजुर.
1: हेर्नुहोस् है, तपाईँले गल्ती गरिसक्नु भएको छ. गल्ती गरिसकेपछि त्यसको सजाय चाहिँ भोग्नै पर्छ. त्यसैले अब तपाईँलाई कानुन अनुसार चाहिँ कारवाही हुन्छ नै. यतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक अफवाह. यस नाटकका लेखक दीपक राज विश्वकर्मा, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी र दीपक राज विश्वकर्मा. भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण धेरै सर्वसाधारणका सुन, चाँदी, नगद, एटीएम, चेकबुक, नागरिकता, राहदानी लगायतका महत्वपूर्ण कागजात तथा धनमाल बगाएर हराएको अवस्था छ. यदि तपाईँले त्यस्ता धनमाल वा कागजात फेला पार्नु भएको छ भने आफू खुसी प्रयोग गर्ने, बिक्री वितरण गर्ने, लुकाउने वा आफूसँग राख्ने जस्ता कार्य नगर्नुहोस्. तुरन्त नजिकको प्रहरी कार्यालयमा बुझाउनुहोस्.
2: यसरी अरूको सम्पत्ति फेला पारी सम्बन्धित धनीलाई नबुझाएर आफूसँग राख्नु, प्रयोग गर्नु, खरिद बिक्री गर्नु वा हिनामिना गर्नु मुलुकी अपराध संहिता 2074 अन्तर्गतको कसुर हो. त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि अनुसन्धान गरी सजाय तथा बिगो असुल उपरको कारवाही हुने कानुनी व्यवस्था रहेको छ. त्यसैले हराएको धनमाल वा कागजात लुकाउने, अन्यन्त्र लैजाने वा वास्तविक हकदारलाई फिर्ता नगर्ने र प्रमाण बिनाका सुन चाँदी जस्ता धनमाल खरिद गर्ने जस्ता आपराधिक कार्य नगर्नुहोस्.
1: कार्यबारे कुनै पनि सूचना वा जानकारी भए तत्काल नेपाल प्रहरीलाई खबर गर्नुहोस्. सूचना दिने व्यक्तिको परिचय गोप्य राखिनेछ. याद राख्नुहोस्, फेला परेको धनमाल आफ्नो होइन, सम्बन्धित हकदारको हो.
2: हस्तै, नै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र देवकी भण्डारी, सहकर्मी अम्बिका केसी र मधिपगराज विश्वकर्मा पनि बिदा हुन्छु. तपाईँको समय शुभ रहोस्. जय नेपाल.

0: मोनिकाजी, ए मोनिकाजी, सुन्नुहोस् त।
1: हजुर सर।
0: भोलि सेमिनारमा भाग लिन चितवन जानु छ, राम्रो खाने बस्ने ठाउँको व्यवस्था गर्नु पर्यो, कुनै कम्प्लेन नआओस्।
1: चितवनको नारायणगढ बजार नजिकै त्रिशुली नदीको किनार दासडुङ्गामा रहेको अशोक रिसोर्टमा व्यवस्था गरिहाल्छु नि सर, तपाईँ ढुक्क हुनुहोस्।
2: हाम्रा विशेषताहरू, सबै कोठाहरूबाट त्रिशुलीको मनमोहक बहाव देखिने डेलिसियस खाना, लग्जरियस बेडरूम, स्प्रिङ्स वाटर बग्ने स्विमिङ पुल, किड्स स्विमिङ पुल, नारायणी बीच क्याम्प, सिटर बाथरूम, VIP मिटिङ रूम, फेमिली ग्यादरिङ रूम, टेरेस रेस्टुरेन्ट, मिटिङ हल, कन्फरेन्स हलको व्यवस्था भएको चितवनकै उत्कृष्ट रिसोर्ट सहरी कोलाहलबाट केही दूरी मात्र पर शान्त वातावरणमा रहेको अशोका रिसोर्टलाई सधैँ सम्झनुहोस्। अशोका रिसोर्ट, भरतपुर 29, दासडुङ्गा, चितवन। सम्पर्क नम्बर 97453 88819, 98132, 52214।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो न।
3: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98555509034।

0: ಲೇ ಸಂಬಂಧ ಗಾಸ ಜ್ಞಾನ ಮಸಾಲಾ ಜ್ಞಾನ ಮಸಾಲಾ
1: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त तिमी त निकै बिजी छौ नि
2: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु
1: हो र कहाँबाट नि
2: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त
1: के सिकाउँछ त त्यहाँ
2: एस्प्रेसो लाटे क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ साथै केक पेस्ट्री मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ
1: असाध्यै राम्रो रहेछ तर प्राक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त
2: पक्कै इन्टर्नसिपको पनि व्यवस्था छ जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ
1: वाह त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि
2: हो नि इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ
1: म पनि जोइन गर्छु अब त काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोटी भरतपुर फोन 98550333338 97055333338 र 97055333349 सिप सिकौँ सफल बनाऊ सफल बनाऊ
3: हेरिमाल विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा ज्वन्त गइयो खुब रमाइलो भयो यार फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउ सिलाउ जस्तो लाग्यो भना जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्ट के बढी प्रशंसा गर्ने कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट
4: ल तँलाई के थाहा त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ थियो नि पहिलाको काठमाडौँ टेलर्स अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्सभित्र खुलेको छ नि त त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ मेरो बिहेमा पनि त्यही सिलाएको अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि
3: हो र त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन
5: हजुर हामी कहाँ सुटका कपडा सर्टका कपडा जाडोको लागि उलन सर्टको कपडा कटराइज पाइन्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ सम्पर्क काठमाडौँ टेलर्स नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर शहीद चोक मिलन रोड नारायणगढ मोबाइल नम्बर 98450775535 प्रोप्राइटर रत्नलाल गोतामे
6: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर
7: हरा भरा वातावरण विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष
6: विवाह व्रतबन्ध हल्दी मेहेन्दी ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर
7: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय
6: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा
7: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर गैंडाकोट 12 नवलपुर सम्पर्क 078-590-557 98550-77169

0: साथ जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
2: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
3: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
2: हो र, कहाँबाट नि?
3: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
2: के सिकाउँछ त त्यहाँ?
3: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
2: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
3: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
2: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
3: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
2: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98 550 33 338, 97 55 33 338 र 97 55 33 39। सिप सिकौँ, सफल बनाऊ, सफल बनाऊ।
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
5: पहिला मलाई विश्वास लाग्थेन, यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। फोन 56 595 1474, मोबाइल 98 550 50 934।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।

0: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसाला ज्ञान मसाला।
1: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
2: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
1: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर।
2: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
1: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
2: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557 98550 77169।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
2: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
3: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
2: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
3: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
2: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
3: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557 98550771।
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0956951474, मोबाइल 98550509034।

0: 96.6 MHz चितवनको आवाज।
1: हालचालको साथमा यो ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन, भिएरा एयर कन्डिसन।

0: नमस्कार, सिनर्जी एफएम 91.6 MHz इन्टरनेट अनलाइनको सिनर्जी एफएम .com.np र मोबाइल एप्लिकेशन मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 5:30 बजेको हालचालमा तपाईँलाई स्वागत छ। म रोहन सुनार। शुरूमा प्रमुख खबरका शीर्षकहरू। भोटेघुसी बाढीबाट प्रभावितको पुनर्स्थापनाका लागि स्रोत कमी नहुने प्रधानमन्त्री शाहको प्रतिबद्धता। सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन अधिकतम प्रयोग गर्ने, बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हुने प्रधानमन्त्री शाहको भनाई। काङ्ग्रेसीतर समूहले पनि 15 महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्यो। अदालतको फैसला नपर्खी एकलौटी रूपमा अगाडि बढ्नु उचित मान्न नसकिने तर समूहको भनाई। ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चले सरकारसँग जवाब माग्यो। सबै विपक्षीका नाममा कारण देखाउ आदेश जारी। रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न युक्रेनलाई ट्रम्पको आग्रह। आक्रमणका कारण रुसमा डिजेलको आपूर्तिमा केही कठिनाई उत्पन्न भएको ट्रम्पको भनाई। र विश्व टेस्ट च्याम्पियनसिप तालिकाबाट पाकिस्तानको 11 अङ्क काटियो।
1: जाडो होस् या गर्मी, तपाईँको दैनिकीलाई बनाउँछ अझ सहज र स्मार्ट।
2: स्मार्ट इन्भर्टर टेक्नोलोजी, कम बिजुली खपत र देशभर फैलिएको भर पर्दो सेवा, भिएरा एयर कन्डिसन। अर्डरका लागि सम्पर्क 0556976797 र 98025697997। अर्डरदेखि जडानसम्म सेवाका लागि सधैँ प्रतिबद्ध।
1: विश्वास र आरामदायी जीवनशैलीको अर्को नाम भिएरा एयर कन्डिसन।
2: यो ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन, भिएरा एयर कन्डिसन।
0: अब हालचाल विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज भएको छलफलमा उहाँले यो प्रतिबद्धता जनाउनु भएको हो। पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन अधिकतम प्रयोग गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले विपदका बेला संघ प्रदेश र पालिकाबीच प्रभावकारी समन्वय भएकोमा खुशी व्यक्त गर्नुभयो। विगतमा 3 तहका सरकारबीच समन्वय नहुने गरेको सुनिए पनि यसपटक सबै एकै ठाउँमा उभिएर मिलेर काम गरेको उहाँको भनाइ छ। यस्तै सरकारले प्रभावित क्षेत्रमा सड़क सञ्जाल छिटोभन्दा छिटो सञ्चालन गराउन निरन्तर काम गरिरहेको र सड़क खुलाएसँगै जनजीवन सामान्य अवस्थामा फर्कन सहज हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ। नदी तटीय क्षेत्रमा रहेका पुराना बस्तीहरू अत्याधिक जोखिममा रहेकाले अब त्यही ठाउँमा पुनः बस्ती बसाल्न सम्भव नभएको प्रधानमन्त्रीले स्पष्ट पार्नु भएको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुगत भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 का अवसरमा शुभकामना सन्देश मार्फत प्रधानमन्त्री शाहले बाल अधिकारको सम्मान, संरक्षण र प्रवर्धनमा निरन्तर क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्र सेवक, नागरिक समाज, विकास साझेदार, संसार जगत तथा सम्पूर्ण सरकारवालाप्रति सम्मान व्यक्त गर्नुभएको छ। यस वर्ष बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदैछ। यस वर्षको नाराले बालबालिकाको वर्तमान सुरक्षित र अधिकार सम्पन्न बनाएर मात्र राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिन्छ भन्ने गहन सत्यलाई जोड दिएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। नेपालले संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धी महासन्धि 1989 को पक्ष राष्ट्रका रूपमा अनुमोदन गरी भेदभाव रहित सर्वोत्तम हित, जीवन बाँच्न र विकास पाउने अधिकार तथा विचार व्यक्त गर्ने अधिकारमा आधारित सिद्धान्तप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ। सरकारले भोटेकोसी बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अघि बढ़ाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विभिन्न विषयगत 8 वटा कार्यदल निर्माण गरी सड़क र पुल निर्माणलाई गति दिएको बताउनुभयो। मन्त्री लम्सालले पूर्वाधार पुननिर्माणमा दोहोरोपना हुन नदिनका लागि स्थानीय जनप्रतिनिधिलाई सघाउन आग्रह गर्नुभयो। उहाँले बाढ़ी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई गति दिइरहेको पनि स्पष्ट पार्नु भएको छ। अब पक्की सड़क र पुलको निर्माणलाई छिटो सक्ने गरी काम गर्ने पनि उहाँको भनाइ छ। यस्तै रसुवागढी नाका हुँदै भोटेकोसी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीले कुल 37 मोटरेबल पुलमा क्षति गरेको छ। सरकारले गठन गरेको रसुवा भोटेकोसी बाढी 2083 द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार यसमध्ये 33 पुल पूर्ण रूपमा बगेका छन्। पूर्ण रूपमा बगेका पुलको कुल लम्बाई 2792 मिटर रहेको प्रतिवेदनमा उल्लेख छ। पुलको लम्बाईका हिसाबले सबैभन्दा धेरै क्षति नुवाकोटमा भएको छ। नुवाकोटमा कुल 14 पुल निर्माण पुल पूर्ण रूपमा बगेको र यसको लम्बाई 1480 मिटर रहेको छ। रसुवामा 13 पुल बगेका छन् जसको लम्बाई भने 566 मिटर मात्र रहेको छ। धादिङमा भने 5 पुल बगाउँदा कुल 613 मिटर लम्बाई बराबरको क्षति भएको छ। गोर्खामा भएका एउटा पुल बग्दा 133 मिटरको क्षति भएको छ। बगेका मोटरेबल पुलमध्ये नुवाकोटमा मात्र 40.5% बराबरको क्षति भएको देखिएको छ। प्रतिवेदन अनुसार रसुवाका पुलको लम्बाई छोटो रहेको थियो। सोही करोड करिब नुवाकोटमा बराबर संख्यामा पुल क्षति हुँदा समेत रसुवा जिल्लामा क्षति भएको पुलको कुल लम्बाई कम छ। बाढ़ीका कारण 4 पुलमा आंशिक क्षति भएको पाइएको छ जसको लम्बाई 240 मिटर रहेको छ। यस बाढ़ीले 68 चलुङ्गे पुलमा क्षति गरेको थियो। चलुङ्गे पुलमा भने 10,670 मिटर बराबरको क्षति भएको छ। सोही कारण यस बाढ़ीले नदी वारपारको क्षेत्रमा पहुँच विच्छेद गरेको छ। अहिले विभिन्न स्थानमा झोलुङ्गे पुल पुननिर्माणको क्रममा रहिरहेका छन्। नेपाली कांग्रेसको संस्थापन समूहले पार्टीको 15 महाधिवेशन प्रक्रियालाई अघि बढाउने भएको छ। संस्थापनेतर समूहले सोमबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै संस्थापन पक्ष वार्ता र संवाद मार्फत सहमतिमा पुग्ने वा सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगरी एकलौटी रूपमा अगाडि बढ़न खोजेको भन्दै आगामी मंगिर 21, 22 र 23 गते हुने केन्द्रीय महाधिवेशनको प्रक्रियालाई अघि बढाउने जनाएको छ। विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने भन्दा विभाजनलाई संस्थागत गर्न उद्यत भएको देखिएको काँग्रेस संस्थापन इतर समूहका संयोजक डाक्टर शशांक कोइरालाले बताउनु भएको छ। उहाँले असोज 15 गतेदेखि सञ्चालन हुने ओडा हुँदै विभिन्न तहका अधिवेशनहरूमा सक्रिय सहभागिता जनाउन पार्टी कार्यकर्ताहरूलाई अनुरोध पनि गर्नुभएको छ। उहाँले पार्टीको शक्ति, यसको इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्ठामा निहित रहँदै उल्लेख गर्दै उहाँले आगामी मंगिर 21, 22 र 23 गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन अपील समेत गर्नुभएको छ। यस्तै नेपाली काँग्रेसको श्रीबहादुर देवा समूहले अदालतमा विचाराधीन विषयलाई व्यवस्था गर्दै एकतर्फी रूपमा अगाडि बढ्न उचित मान्न नसकिने बताएको छ। समूहले बनाएको अधिवेशन आयोजक समितिका संयोजक डाक्टर कोइरालाले पार्टीभित्रको वर्तमान विवाद र जारी विवादित कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै सो कुरा बताउनु भएको छ। आज सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै कोइरालाले पार्टी अहिले असहज र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्नुभएको छ। नेकपा एमालेको पुनर्गठन र रूपान्तरणका बारेमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनलाई एकीकृत गर्ने सहमति जुटेको छ। फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य चुनावमा एमाले भोगेको पराजयको कारण र नयाँ ढंगले पार्टी पुनर्गठन गर्न थापाको संयोजकत्वमा गठन भएको कार्यदलमा प्रतिवेदन बारेमा विवाद भएको थियो। महासचिव पोखरेलले प्रदेश लगायत 13 भेलाबाट आएका सुझावलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने, त्यसका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि भेला गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन बनाउनु भएको थियो। मेडिकल व्यवसायी तथा राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले सरकारले आफूमाथि ज्यादती गरेको आरोप लगाएका छन्। एयरपोर्टमा पत्रकार सम्मेलन गर्न आफूलाई सरकारले बन्देज लगाएर ज्यादती गरेको प्रसाईको भनाइ छ। एयरपोर्टमा पत्रकार सम्मेलन गर्न नदिएपछि प्रसाईले आफ्नै निवास पुगेर पत्रकार सम्मेलन गरेका थिए। त्यसक्रममा उनले जेएनजी आन्दोलनका क्रममा संसद सिंहदरबार लगायतका भौतिक संरचना जनाउन भएको षड्यन्त्रबारे आफूसँग धेरै सिडियो रहेको भन्दै चाँडै सार्वजनिक गर्ने पनि बताएका छन्। उनले मुलुकमा सुशासन नभएको र सरकारप्रति विश्वासको वातावरण नभएको भन्दै लगानीकर्ताहरू आउनै छाडेको बताएका छन्। नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जानी चिन्ह र सैनिक संरचना प्रयोग गरेको कारण विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ। न्यायाधीश निदानन्द पाण्डेको इजलासले सोमबार प्रारम्भिक सुनवाई गर्दै सबै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ। अदालतले रेटमा विपक्षी बनाइएका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका, कम्पनी रजिस्ट्रारको कार्यालय र ग्रीन आर्मी नेपाललाई आदेश जारी गरी संस्थाको दर्ता, सञ्चालन, पोसाक तथा दर्जा तथा गतिविधिबारे कानूनी आधारसहित जवाफ पेश गर्न भनेको छ। तपाईँ यति बेला सिनर्जी एफएम 91.6 MHz इन्टरनेट अनलाइनको सिनर्जी एफएम .com.np र मोबाइल एप्लिकेशन मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 5:30 बजेको हालचाल सुनिरहनु भएको छ। हामीसँग राष्ट्रिय अन्तर्राष्ट्रिय खेल प्रसङ्ग बाँकी नै छन्, त्यसअघि एकैछिन विश्राम।
3: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।

0: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसाला
1: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर
2: हरा भरा वातावरण विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष
1: विवाह व्रतबन्ध हल्दी मेहेन्दी ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर
2: अर्ग्यानिक खेतीबाट प्राप्त ताजा साग सब्जी स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय
1: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा
2: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर गैंडाकोट 12 नवलपुर सम्पर्क 078-590-557 98550-77169

0: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसला
1: ज्ञान मसला।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिट्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
3: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
4: हरा भरा वातावरण, विशाल स्विमिङ

0: खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हर्कपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
1: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
0: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हर्कपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 078-590-557, 98-550-77-169।
2: जय माता मौला काली।
1: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
0: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
0: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
1: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
0: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
3: मोनिकाजी, ए मोनिकाजी, सुन्नुहोस् त।
4: हजुर सर।
3: भोलि सेमिनारमा भाग लिन चितवन जानु छ, राम्रो खाने बस्ने ठाउँको व्यवस्था गर्नु पर्यो, कुनै कम्प्लेन नहोस्।
4: चितवनको नारायणगढ बजार नजिकै त्रिशुली नदीको किनार दासडुङ्गामा रहेको अशोक रिसोर्टमा व्यवस्था गरिहाल्छु नि सर, तपाईँ ढुक्क हुनुहोस्।
5: हाम्रा विशेषताहरू, सबै कोठाहरूबाट त्रिशुलीको मनमोहक बहाव देखिने डेलिसियस खाना, लग्जरियस बेडरूम, स्प्रिङ्स वाटर बग्ने स्विमिङ पुल, किड्स स्विमिङ पुल, नारायणी बीच क्याम्प, सिटर बाथरूम, VIP मिटिङ रूम, फेमिली ग्यादरिङ रूम, टेरेस रेस्टुरेन्ट, मिटिङ हल, कन्फरेन्स हलको व्यवस्था भएको चितवनकै उत्कृष्ट रिसोर्ट सहरी कोलाहलबाट केही दूरी मात्र पर शान्त वातावरणमा रहेको अशोका रिसोर्टलाई सधैँ सम्झनुहोस्। अशोका रिसोर्ट, भरतपुर 29, दासडुङ्गा, चितवन। सम्पर्क नम्बर 97453588119, 98132-52214।
6: विश्रामपछि पुनः स्वागत छ। हालसालमा अब बाँकी प्रसंग। दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज 7 गते साँझ 6:15 पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ। त्यस उपलक्ष्यमा नेपालको पर्यटकीय नगरी पोखरा विमानस्थलमा पानीको फोहरा सहित फ्लाइ दुबईको जहाज र यात्रुलाई स्वागत गरिनेछ। त्यहाँबाट आएका यात्रुको अवतरणपछि उक्त विमान पोखराबाट यात्रु लिएर साँझ 7:15 दुबईका लागि उड्नेछ। फ्लाइ दुबईको एयरबस 319-320 पोखरा र दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले बताएका छन्। हड़तालिका तीजको दिन आज शेयर बजार दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्से आज 25.55 अङ्कले बढेर 2585 बिन्दुमा पुगेको छ। आज म्युचुअल फण्ड बाहेक सबै समूहको उपसेयर बढेकोमा फाइनान्स र निर्जीवन बिमा समूह 1.5% उकालो लागेको छ। आज 224 कम्पनीको सेयर बढेकोमा 47 घटेको छ। यस्तै माइखोला हाइड्रो पावर र नारायण विकास ब्याङ्कको सेयर भने गडबड भएको छैन। हालसालमा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गरेका छन्। राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारण रूसमा डिजेलको आपूर्तिमा केही कठिनाई उत्पन्न भएको बताएका छन्। उनले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको अवस्थाप्रति चिन्ता व्यक्त गरेका समाचार संस्था एपीले जनाएको छ। हालसालमा एउटा खेल प्रसंग। इङ्ल्याण्डको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात खेलको गति सुस्त बनाएकोमा आईसीसी विश्व टेस्ट च्याम्पियनसिप तालिकामा पाकिस्तानको 11 अङ्क काटिएको छ। एजबास्टनमा भएको घरेलु टोली इङ्ल्याण्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरमा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जनाएको छ। आईसीसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। जाँदा जाँदै अहिलेसम्मका प्रमुख प्रसंग पुनः एकपटक। रोटे कोशी बाढी प्रभावित बैंकको पुनर्स्थापनाका लागि स्रोतको कमी नहुने प्रधानमन्त्री शाहको प्रतिबद्धता, सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले

0: गराएको स्रोत साधन अधिकतम प्रयोग गर्ने, बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हुने प्रधानमन्त्री शाहको भनाई। काङ्ग्रेसी दल समूहले पनि 15 महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्यो। अदालतको फैसला नपर्खी एकलौटी रूपमा अगाडि बढ्नु उचित मान्न नसकिने इतर समूहको भनाई। ग्रिन आर्मीको वैधानिकता पारे सर्वोच्चले सरकारसँग जवाफ माग्यो। सबै विपक्षीका नाममा कारण देखाउ आदेश जारी। रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न युक्रेनलाई ट्रम्पको आग्रह। र आक्रमणका कारण रुसमा डिजेलको आपूर्तिमा केही कठिनाई उत्पन्न भएको ट्रम्पको भनाई। र विश्व टेस्ट च्याम्पियनसिप तालिकाबाट पाकिस्तानको 11 अङ्क काटियो। हवस् त, सिनर्जी एफएम 91.6 MHz, इन्टरनेट अनलाइनको सिनर्जी एफएम .com र मोबाइल एप्लिकेसन मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 5:30 बजेको हालचालबाट बिदा हुन्छौँ। नमस्कार।
1: हालचालको साथमा यो ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन भिएरा एयर कन्डिसन।
2: जाडो होस् या गर्मी, तपाईँको दैनिकीलाई बनाउँछ अझ सहज र स्मार्ट।
1: स्मार्ट इन्भर्टर टेक्नोलोजी, कम बिजुली खपत र देशभर फैलिएको भर पर्दो सेवा भिएरा एयर कन्डिसन। अर्डरका लागि सम्पर्क 0556976797 र 98025697। अर्डरदेखि जडानसम्म सेवाका लागि सधैँ प्रतिबद्ध।
2: विश्वास र आरामदायी जीवनशैलीको अर्को नाम Viera Air Condition।
1: Your trusted comfort partner for every season. Viera Air Condition.
3: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
4: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
4: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
3: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
5: हेरिमाल, विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा ज्वन्त गइयो, खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउँ सिलाउँ जस्तो लाग्यो। मलाई जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्ट के बढी प्रशंसा गर्ने, कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट।
6: ल, तँलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ। थियो नि पहिलाको काठमाडौँ टेलर्स, अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्सभित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
5: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
7: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज प्यान्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ।
8: सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ। मोबाइल नम्बर 98450775535। प्रोप्राइटर रत्नलाल कोतामे।
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97610025530।
10: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर। गरोस्।
11: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
12: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509 34।
13: अहिले 6 बजेको छ।
14: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अफ्रेश बेकरी इन टाउन, साथै
15: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: विज्ञापन सुरु गरौँ मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: आज तीज पर्व व्रत सहित नाचगान गरेर मनाइँदै पशुपति सहित शिवालयहरूमा भिड, भोटेकोशी बाढीले निम्ताएको विपदका कारण रौनक घट्यो।
0: भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता, विपदका बेला सङ्घ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त।
1: अकल्पनीय वेग र अस्वाभाविक बहावका कारण भोटेकोशी र त्रिशुली करिडोरमा ठूलो क्षति भएको सरकारी निष्कर्ष, पूर्व सूचनाको अवसर नै नपाएको भनाई।
2: यति रफ्तारमा थियो कि त्यसले चाहिँ तल क्षति गर्न नै भयो, जुन हाम्रो सूचना पुग्नुभन्दा अगाडि पनि भइसकेको थियो।
0: बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित, नयाँ मापदण्ड अन्तर्गत ताजा फलफुल तथा तरकारीको प्रवर्धन गर्ने
1: र स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिप तालिकाबाट पाकिस्तानको 11 अङ्क काटियो।
3: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
4: बाढीको वेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
5: साझा पृथ्वी साझा दायित्व,
3: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2082 सहभागी बनौँ।
4: आयोजक घरबझोङ गाउँपालिका जोमसोङ मुस्ताङ।
3: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
4: घरबझोङ घोषणा पत्र जारी गरौँ, जलवायु न्यायको नेतृत्व गरौँ।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556943333, 4935555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उपासनाका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा श्रीमानको दीर्घायु, पारिवारिक सुख समृद्धि तथा अविवाहित महिलाले योग्य जीवनसाथीको कामना गर्दै निराहार व्रत बसेर भगवान् शिवको पूजा आराधना गर्ने धार्मिक विश्वास छ। तीजको अवसरमा आज बिहानदेखि काठमाडौँको पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा व्रतालु महिलाहरूको घुइँचो लागेको छ। पशुपतिनाथ परिसरमा दर्शनार्थीका लागि यस वर्ष दर्शन व्यवस्थापन विगतभन्दा सहज र चुस्त बनाइएको पाइएको छ। यद्यपि भोटेकोशी बाढीले निम्तिएको ठूलो विपदका कारण यसपालिको तीजमा अघिल्ला वर्षहरूको जस्तो रौनक भने देखिएन। मन्दिर परिसरमा पुगेका भक्तजनहरूले संस्कृति जोगाउन पूजा आराधना गरे पनि बाढी पीडितको पीडाका कारण मनमा पूर्ण उत्साह नरहेको बताएका छन्। व्रतालुहरूले पूजा आराधना मार्फत पारिवारिक सुस्वास्थ्यका साथै बाढी पहिरोमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावितहरूको शीघ्र उद्धार, स्थापना र देशमा शान्तिको प्रार्थना गरेका छन्। हिजो दर खाएसँगै औपचारिक रूपमा सुरु भएको तीज पर्व भोलि गणेश चतुर्थी र पर्सि ऋषि पञ्चमीका दिन विधिवत रूपमा समापन हुनेछ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले बाल बालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना सन्देश दिए प्रधानमन्त्री शाहले संवैधानिक तथा कानुनी अधिकारहरूलाई हरेक बाल बालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउन अहिलेको मुख्य प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। यसका लागि सङ्घ प्रदेश र पालिका बीच प्रभावकारी सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदै गरिएको यस वर्षको बाल दिवसले बाल बालिकाको वर्तमान सुरक्षित बनाएर मात्र राष्ट्रको भविष्य निर्माण गर्न सकिन्छ भन्ने सत्यलाई आत्मसात गरेको प्रधानमन्त्रीले बताउनुभयो। नेपालको संविधान र बाल बालिका सम्बन्धी ऐनले बाल अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै प्रधानमन्त्री शाहले बाल अधिकारको संरक्षण र सम्वर्धनमा क्रियाशील सम्पूर्ण सरकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा उहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको हो। पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन अधिकतम प्रयोग गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले विपदका बेला सङ्घ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त गर्नुभयो। विगतमा तीन तहका सरकारबीच समन्वय नहुने गरेको सुनिए पनि यसपटक सबै एकै ठाउँमा उभिएर मिलेर काम गरेको उहाँको भनाइ छ। यस्तै सरकारले प्रभावित क्षेत्रमा सडक सञ्जाल छिटोभन्दा छिटो सञ्चालन गराउन निरन्तर काम गरिरहेको र सडक खुलाएसँगै जनजीवन सामान्य अवस्थामा फर्कन सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। नदी तटीय क्षेत्रमा रहेका पुराना बस्तीहरू अत्यधिक जोखिममा रहेकाले अब त्यही ठाउँमा पुनः बस्ती बसाल्न सम्भव नभएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो। सरकारले प्रभावित क्षेत्र नजिकैको सुरक्षित स्थानमा वैज्ञानिक ढङ्गले नयाँ बस्ती बसाउने तयारी सुरु गरेको छ। नयाँ बस्ती निर्माण गर्दा प्रभावितहरूको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोगी जमिनको संरक्षणलाई विशेष ध्यान दिइने बताइएको छ। यसका लागि उपयुक्त र सुरक्षित जग्गाको पहिचान गरी सङ्घ सरकारलाई सिफारिस गर्न प्रधानमन्त्री शाहले स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ।
1: भोटेकोसीको बाढीका कारण क्षतिग्रस्त बनेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर सडक आउँदो असोज 1 गते बिहिबारदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढी र पहिरोले सडकको तल्लो भाग बगाएपछि भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सडक तयार पारिएको हो। हिजो परीक्षणका रूपमा ग्यास बुलेट पार गराइए पनि ग्राभेल बिछ्याउने र निकासको काम बाँकी रहेकोले असोज 1 गतेदेखि मात्र नियमित यातायात खुलाउन लागिएको सडक विभागले जनाएको छ। यद्यपि पहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यक बाहेकका यात्रा नगर्न र सडकको अवस्था बुझेर मात्र निस्कन विभागको आग्रह छ। यसैबीच सरकारले असोजभित्रै बाढी प्रभावित क्षेत्रका सबै सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह र प्रभावित क्षेत्रका जनप्रतिनिधिहरू बीच भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सडक तथा पुल पुनर्निर्माणका लागि 8 कार्यदल बनाएर काम तीव्र पारिएको जानकारी दिनुभयो। उहाँका अनुसार तत्काल गाडी सञ्चालनका लागि वैकल्पिक मार्ग तुइन र झोलुङ्गे पुल जडान गर्ने र त्यसपछि स्थायी पुनर्निर्माण अघि बढाइनेछ। मन्त्री लम्सालले काठमाडौँमै रहेका मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखसँग प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई प्रत्यक्ष छलफलमा जोडेर क्षतिग्रस्त पूर्वाधारको विवरण सङ्कलन, योजना निर्माण, कार्यान्वयन समन्वय र अनुगमन गर्न आग्रह गर्नुभएको छ।
0: रसुवाको भोटेकोसीमा आएको बाढीपछि उद्धार गरी अस्पतालको सघन उपचार कक्ष अर्थात् आइसियूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिई युट्युब च्यानल मार्फत सम्प्रेषण गरेको सामग्रीप्रति प्रेस काउन्सिल नेपालले ध्यान आकर्षण भएको जनाएको छ। काउन्सिलले प्रेस विज्ञप्ति निकालेर रसुवामा आएको बाढीका क्रममा त्रिशुली थ्री ए जलविद्युत आयोजनाबाट 10 दिनपछि उद्धार गरेका एक व्यक्तिसँग अस्पतालको आइसियूमा उपचाररत अवस्थामा अन्तर्वार्ता लिई इनसाइड द बङ्कर नामक युट्युब च्यानल मार्फत सामग्री प्रसारण गरिएको विषय आफ्नो जानकारीमा आएको जनाएको हो। प्रेस काउन्सिलले यस्ता सामग्रीको पत्रकार आचार संहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन भइरहेको जनाएको छ। यस विषयमा आवश्यक अध्ययनका लागि सम्बन्धित सञ्चारकर्मी, अस्पताल तथा नेपाल मेडिकल काउन्सिलसँग पत्रचार गरेको काउन्सिलले जनाएको छ।
1: भोटेकोसी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्याङ्कन प्रतिवेदन अनुसार बाढीले विशेष गरी धान, तरकारी र पशुपन्छी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट हुँदा 5843 टन धान उत्पादनमा क्षति पुगेको छ। यस्तै 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झन्डै 1843 टन तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु, बेलकोटगढी तथा धादिङ, गोर्खा र रसुवाका विभिन्न पालिकाहरू बाढीबाट बढी प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेती र 98 हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ। उता पशुधनतर्फ मात्रै 1,11,39,00,000 रुपियाँ बराबरको क्षति भएको अनुमान छ। बाढीबाट कुल 2,52,000 बढी पशुपन्छी प्रभावित भएका छन्, जसमध्ये 4,572 भैँसी मरेर 45,72,00,000 रुपियाँको क्षति भएको छ भने बाख्रा र च्याङ्ग्रामा 39,13,00,000 तथा गाईगोरुमा 17,92,00,000 रुपियाँ बराबरको नोक्सानी भएको छ। बाढीका कारण ग्रामीण क्षेत्रका कृषकहरूको आमदानी र अर्थतन्त्रमा गम्भीर असर परेको प्रतिवेदनले देखाएको छ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। भोटेपछि बाढीले अकल्पनीय क्षति गर्नुको कारणबारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिएतर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए, बिसिए, बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
12: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
15: पैसामा छ शक्ति, पैसामा छ सहारा।
14: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
15: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
14: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
15: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
14: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
15: इतिहास, गाथा र कथा, गाँठका कुरा,
14: गाँठका कुरा।
15: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज हरितालिका तीज पर्व व्रतसहित नाचगान गरेर मनाइँदै पशुपतिसहित शिवालयहरूमा भिड, भोटेकोशी बाढीले निम्त्याएको विपदका कारण रौनक घट्यो, भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी नदिने प्रधानमन्त्रीको प्रतिबद्धता, विपदका बेला सङ्घ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त, धादिङको कृष्णवीर सडक आउँदो असोज 1 गते अर्थात् बिहिबारदेखि दुईतर्फी नै सञ्चालनमा ल्याउने तयारी लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीको अकल्पनीय वेग, अस्वाभाविक बहाव र भिन्न व्यवहारका कारण ठूलो जनधनको क्षति भएको सरकारी निकायले निष्कर्ष निकालेको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गरेको अध्ययन अनुसार यो बाढी 1000 वर्षमा एकपटक आउने बाढीभन्दा पनि विकराल स्तरको थियो। वर्षाका कारण नभई लाङटाङ, लिरुङ र छाङबुरीको भिरालो भूगोलबाट खसेको विशाल हिम पहिरोका कारण यो बाढी उत्पन्न भएको हो। ढुङ्गा, बरफ र माटोसहितको लेदो तीव्र वेगमा खसेको खोलामा खसेपछि केही मिनटभित्रै तल्लो तटमा भीषण विनाश सुरु भएको अध्ययनले देखाएको छ। बाढीमा पानी मात्र नभई ठुला ढुङ्गा र गेग्रान उच्च गतिमा बगेका थिए। स्रोतबाट छुटेपछि सुरुमा 52 मिटर प्रति सेकेन्ड अर्थात् 188 किलोमिटर प्रति घन्टाको वेगमा बगेको यो बाढी बेत्रावती पुग्दा 65 र देवघाटसम्म पुग्दा पनि 26 किलोमिटर प्रति घन्टाको गतिमा रहेको थियो। बाढीको यही अकल्पनीय वेग र भिन्न व्यवहारका कारण जलस्तर मापन गर्ने धेरै स्टेसनहरू समेत बगाएको थियो। यस्ता बाढीको पूर्वानुमान परम्परागत प्रणालीबाट सम्भव नहुने भएकाले अब उच्च प्रविधिमा आधारित निगरानी आवश्यक देखिएको छ। अध्ययनको निष्कर्ष बारेमा साथी हृदय रिमालले केन्द्रको हिम विज्ञान तथा हिमताल शाखाका प्रमुख वरिष्ठ जलविज्ञ डाक्टर सुभाष तुलाधारसँग कुराकानी गर्नुभएको छ।
2: आउनुको मुख्य कारण भनेकै अब ग्लेसियल कोल्याप्स प्लस रक कोल्याप्सबाट अनि आइस रक एभलान्स हुनु भयो। त्यसपछि चाहिँ एभलान्स चाहिँ तल डेब्री कभर ग्लेसियरमा बजारिएको थियो। त्यहाँको ठुलो भोलुम पानी, त्यसपछि आइस रक अनि डेब्री, त्यो हाम्रो छुचेन खोला जुन चाहिँ नेपालको लाङटाङ लिरुङको मुनिबाट बग्ने छुचेन खोलामा एन्टर भएर त्यसपछि बोटेकोसी चाहिँ लेम्बे नदीसँग मिलेर बोटेकोसीमा छिरेको छ।
16: पूर्वानुमान गर्न सकिने अवस्थाको हो कि अथवा पूर्वानुमान गरेर सूचना दिँदा दिँदै पनि यो क्षति बचाउन सकिएन अथवा त्यसमा के थियो?
2: यस्तो खालको जुन आइस रक एभलान छ, जुन डिजास्टर छ, त्यो पूर्वानुमान गर्न चाहिँ अलि यो गाह्रै हुन्छ, कठिन नै हुन्छ, अकस्मातै आएको वाला भयो। तर हामीले जब सूचना पायौँ तब रसुवागढीको हाम्रो सेन्सर लगायो, त्यो बेला नै हामीले सूचना पाइसकेका थियौँ र तत्कालै हामीले तल्लो तटीय क्षेत्रहरूमा सूचना चाहिँ सम्प्रेषण गरेका थियौँ र पनि त्यो यति रफ्तारमा थियो कि त्यसले चाहिँ तल क्षति गर्न नै भ्यायो, जुन हाम्रो सूचना पुग्नुभन्दा अगाडि पनि भइसकेको थियो र अझ तल जति हामीले सूचना सम्प्रेषण भएको छ त्यतातिर चाहिँ हाम्रो जनको क्षति चाहिँ कम हुन सक्यो।
16: यो घटनामा जलमापन केन्द्रहरू अथवा ती संरचनाहरू नै बाढीले बगायो कतिपय, यो संरचनाहरू निर्माण गर्दाखेरि कम्तीमा यो बाढीबाट जोगिने गरी चाहिँ त्यसलाई चाहिँ संरचना तयार गर्न सकिँदैन अथवा चाहिँ यो त हाम्रो क्षमताभन्दा बाहिरको विषय भएको भएर त्यस्तो अवस्था आयो?
2: एक्ज्याक्टली, यो संरचना जुन हामीले जति हाइटमा राखेका छौँ त्यो चाहिँ हाम्रो वर्षाजन्य बाढी त्यसको लागि चाहिँ खोला छेउमा ब्याङ्कमा चाहिँ प्रशस्त अफसेट हाम्रो भन्छौँ, प्रशस्त प्रिबोर्ड दिएर चाहिँ राखेका थियौँ। तर यो जुन किसिमको बाढी छ यसले त यति हाइटले त पुग्दै पुग्दैन, यो चाहिँ एकदमै रियर घटना भएकोले यस्तो खालको बाढीको लागि कल्पना गरिएर चाहिँ हामीले यो संरचना निर्माण गरेको छैन।
16: प्रतिवेदनले केही अझै माथिल्लो क्षेत्रमा दुईवटा ताल बनेको र त्यसबाट थप आकस्मिक बाढीको जोखिमको चाहिँ सम्भावना उल्याएको देखिन्छ। सम्भावित जोखिम र यसको निगरानीको सन्दर्भमा के गर्नुपर्छ?
2: कन्टिन्युसली मोनिटर गरिराख्नु पर्ने हुन्छ। अब चाहिँ त्यो क्षेत्र अलि अनस्टेबल भएकोले हाम्रो ल्यान्डस्लाइडहरू गइराख्ने त्यो कारणले गर्दाखेरि त्यसमा फेरि थुनिना गएर तालहरू बन्यो भने वा ठिक नसक्ने गरी माथि ओभरफ्लो हुने गरी बन्यो भने र प्रेसर त्यसले क्रिएट धेरै गर्यो भने चाहिँ अलि क्षति हुने गरिकन ब्रिज हुन सक्छ, होइन, मोनिटर गरिराख्नुपर्छ। अहिले त सेटेलाइट इमेजेसहरूको मार्फत हामीले त्यसलाई मोनिटर गरिराख्नु पर्ने हुन्छ।
0: उहाँ हुनुहुन्थ्यो जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका वरिष्ठ जलविज्ञ डाक्टर सुभाष तुलाधर। नेपाल दर्पणमा खबरकै सिलसिला। नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने जनाएको छ। देउवा समूहका शीर्ष नेताहरूको आज बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने निष्कर्ष निकालेको समूहका नेता एनपी साउले जानकारी दिनुभयो। संस्थापन पक्षले हिजो केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्य समितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट सम्बोधन गर्न निरन्तर पहल कदमीका लागि यस्तो निर्णय गरिएको हो। यसअघि पूर्व सभापति शेरबहादुर देउवाको समूहले साउनदेखि 29 तीन दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। सम्मेलनपछि काङ्ग्रेस असन्तुष्ट पक्षले छुट्टै 15 महाधिवेशन आउँदो मङ्सिर 21-23 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ। संस्थापन पक्षले यसअघि नै पार्टीको 15 महाधिवेशन आउँदो असोज 16-19 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ। यसरी दुवै पक्षले छुट्टा छुट्टै 15 महाधिवेशन गर्ने निर्णय गरिसके पनि सहमति र एकताको प्रयास भने दुवै पक्षबाट कायमै छ।
17: नेकपा एमालेको पुनर्गठन र रूपान्तरणका बारेमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शङ्कर पोखरेलले तयार गरेको प्रतिवेदनलाई एकीकृत गर्ने सहमति जुटेको छ। फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य चुनावमा एमाले भोगेको पराजयको कारण र नयाँ ढङ्गले पार्टी पुनर्गठन गर्न थापाको संयोजकत्वमा गठन भएको कार्यदलमा प्रतिवेदन बारेमा विवाद भएको थियो। महासचिव पोखरेलले प्रदेश लगायत 13 भेलाबाट आएका सुझावलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने, त्यसका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि भेला गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन बनाउनु भएको थियो। तर त्यसको खण्डनमा उपाध्यक्ष थापाले नेतृत्व पुनर्गठनको विषय बेमौसमी बाजा र दक्षिणपन्थी प्रवृत्ति भएका भनेका कारण आरोप लगाउनु भएको थियो। विवाद बढेपछि काभ्रेको एक होटेलमा आवासीय रूपमा चलेको कार्यदलको बैठक दुवै प्रतिवेदनलाई एकीकृत गर्न उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेललाई जिम्मा दिएको पार्टी सचिव राजन भट्टराईले जानकारी दिनुभयो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
18: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
17: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
18: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्सन।
2: कृषि मन्त्र नार्क सँग।
3: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेसन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरवल तामाङलाई प्रहरीले पक्राउ गरेको छ। प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रको समस्याबारे छलफल गरे लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले प्रहरीले तामाङलाई पक्राउ गरेको हो। ओसिस ट्रान्सपोर्ट एन्ड एडभेन्चरका सञ्चालक समेत रहेका तामाङ विरुद्ध बैङ्क कसुर सम्बन्धी मुद्दा अदालतमा दायर भएको कारण अदालतमा उपस्थित गराउने प्रयोजनमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
4: नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जानी चिन्ह र सैनिक संरचना प्रयोग गरेको विवादमा परेको ग्रिन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग लिखित जवाब मागेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदकाले रक्षा मन्त्रालय र जङ्गी अड्डासहितका विपक्षीहरूका नाममा कारण देखाउ आदेश जारी गरेको हो। अदालतले संस्थाको दर्ता, सञ्चालन, पोसाक र गतिविधिका विषयमा कानुनी आधारसहित जवाब पेश गर्न भनेको छ। बहसका क्रममा कानुन व्यवसायहरूले सरकारी संस्थालाई सैन्य प्रकृतिको पोसाक र दर्जानी चिन्ह प्रयोग गर्न गैर सरकारी संस्थालाई सैन्य प्रकृतिको पोसाक र दर्जानी चिन्ह प्रयोग गर्न दिनु राष्ट्रिय सुरक्षाका दृष्टिकोणले घातक हुने तर्क गरेका थिए। संविधानविद भीमार्जुन आचार्यले नेपाली सेना बाहेक अन्य कुनै पनि प्रकारका आर्मीको अस्तित्व संविधानले नस्वीकारेको स्पष्ट पार्नुभयो। यस्तै अन्य अधिवक्ताहरूले विपदका बेला यस्ता संस्थाको उपस्थितिले सर्वसाधारणमा भ्रम सृजना गरेको भन्दै नागरिक संस्था सिभिलियन भएरै काम गर्नुपर्नेमा जोड दिएका जानकारी दिनुभयो।
5: नेपालमा राजनैतिक आन्दोलन र हुलदङ्गाका बेला सङ्ग्रहालयहरू जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय सङ्ग्रहालय परिषद आइकम नेपालले गरेको अध्ययन अनुसार देशका सङ्ग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा भए पनि संस्थागत सुरक्षा नीति, प्रशिक्षित जनशक्ति र आपतकालीन तयारीको ठूलो अभाव छ। राजनीतिक अशान्तिका क्रममा सङ्ग्रहालयहरूले जबरजस्ती प्रवेश, तोडफोड, चोरी, आगजनी र पुरातात्विक वस्तुको अवैध ओसार पसार जस्ता गम्भीर जोखिम भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ। गएको वर्षको नवयुवा आन्दोलनका क्रममा सिंहदरबार लगायतका ऐतिहासिक भवन, प्राचीन वस्तु र अभिलेखहरूमा क्षति पुगेको उदाहरण दिँदै अध्ययनले सङ्ग्रहालय सञ्चालनमै सङ्कट आएको उजागर गरेको छ। अध्ययनले सङ्ग्रहालयको सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको छ। यसका लागि भौतिक सुरक्षा, आपतकालीन पूर्व तयारी, अभिलेखीकरण, बीमा र सङ्कटपछिको पुनस्थापनाका लागि न्यूनतम मापदण्ड तुरन्त निर्धारण गर्नुपर्ने निष्कर्ष निकालेको छ।
4: आज शेयर बजार दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्सी आज 25.55 अङ्कले बढेर 2585 बिन्दुमा पुगेको छ। आज म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक बढेकोमा फाइनेन्स, निर्जीवन बिमा समूह 1.5% उकालो लागेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढेको छ। गएको शुक्रबार 4.36 अर्ब रुपियाँको कारोबार भएकोमा आज 336 कम्पनीका 1.15 लाख किता सेयर 4.68 अर्ब रुपियाँमा किनबेच भएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायतमा विद्यालयको दिवा भोजन डिप फ्राइड अर्थात् धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध लगाइने भएको छ। यो एक दशकभन्दा धेरै समय यता विद्यालयको खाना सम्बन्धी व्यवस्थामा गरिएको सबैभन्दा ठूलो परिवर्तन हो। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफुल तथा तरकारीको प्रवर्धन गरिने बिबिसीले जनाएको छ। अब विद्यालयको खानामा फाइबर र पूर्ण अन्नको मात्रा बढाइने छ भने ब्रेकफास्ट क्लबहरूले पहिलो पटक पोषण सम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ। साथै विद्यालयहरूको अनुगमन पनि गरिने खबरमा उल्लेख छ। एसोसिएसन अफ स्कुल एन्ड कलेज लिडर्स एएससिएलले यी परिवर्तनहरूको स्वागत गर्दै नयाँ नियमहरू प्रधानाध्यापकहरूका लागि हप्काउने वा दबाब दिने अर्को अस्त्र नबन्ने आशा व्यक्त गरेको छ। सरकारले जनाएअनुसार यी परिवर्तनहरू सन् 2027 लागू हुनेछन् र तिनका लागि विद्यालयहरूमा उपलब्ध अहिलेको रकमबाटै खर्च बेहोरिनेछ। नयाँ मापदण्ड अन्तर्गत माध्यमिक विद्यालयहरूमा नियमित खाजाका रूपमा दिइने केक जस्ता गुलिया परिकारहरूलाई अब हप्तामा 2 पटक र प्राथमिक विद्यालयहरूमा हप्तामा 1 पटकमा सीमित गरिनेछ। साथै अब यस्ता परिकारहरू दिँदा तिनका साथमा फलफुलको एक भाग पनि अनिवार्य रूपमा तयार गर्नुपर्नेछ। ह्याम, ससेज र चिकन नगेट्स जस्ता प्रशोधित मासु हप्तामा एक पटकमा सीमित गरिएको छ र यिनका साथमा तरकारी वा फलफुल अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। शिक्षा विभागले यी सुधारहरूले बालबालिकामा देखिने मोटोपनको समस्या समाधान गर्न, पोषणमा सुधार ल्याउन तथा बालबालिकाको एकाग्रता, सिकाइ र समग्र हितमा टेवा पुर्याउन मद्दत गर्ने अपेक्षा व्यक्त गरेको छ।
4: हिमालय क्षेत्रका हिमनदी तीव्र गतिमा पग्लदै जाँदा भारतको अर्थतन्त्र उच्च जोखिममा परेको छ। अन्तर्राष्ट्रिय एकीकृत प्रवृत्ति विकास केन्द्र इसिमोड र परामर्श संस्था सिस्टमिक लगायतका संस्थाले तयार पारेको प्रतिवेदनलाई उल्लेखित गर्दै बिबिसीले जनाए अनुसार भारतको कुल गृहस्थ उत्पादन जिडिपीको झण्डै 20% हिस्सा हिमालयको पानी, कृषि, जलविद्युत र तीर्थयात्रामा आधारित रहेकाले हिमनदीको विनाशले भारतीय अर्थतन्त्र नै गम्भीर सङ्कटमा पर्ने चेतावनी दिएको छ। अध्ययन अनुसार हिमालय क्षेत्रमा हिमनदीहरू एक दशक अघिको तुलनामा 65% छिटो पग्लिरहेका छन्। भारतमा हुने कुल विपदमध्ये 35% हिमाली क्षेत्रमै हुने गरेको छ भने अध्ययन गरेका हिमतालमध्ये 56 अत्यधिक जोखिममा रहेका छन्। यद्यपि विशाल हिमालय काराकोरम क्षेत्रमा रहेका 40,000 हिमनदीमध्ये भारतसहितका देशहरूले जम्मा 21 मात्र नियमित अनुगमन गरिरहेका छन्। यस जोखिमबाट जोगिन प्रतिवेदनले कालो कार्बन उत्सर्जन घटाउन, हिमनदी अनुगमनको दायरा बढाउन र पहाडमा पर्यटन विकासको शैली फेर्न भारत सरकारलाई प्राथमिकताका सुझावहरू समेत प्रस्तुत गरेको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। इङ्ल्यान्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात् खेलको गति सुस्त बनाएकोमा आइसिसी विश्व टेस्ट च्याम्पियनसिप तालिकामा पाकिस्तानको 11 अङ्क काटिएको छ। एजबास्टनमा भएको घरेलु टोली इङ्ल्यान्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले जनाएको छ। आइसिसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। यो सँगै इङ्ल्यान्डसँगको टेस्ट श्रृङ्खलामा 3-0 क्लिन स्विप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिप तालिकामा 5 अङ्कसहित पुछरमा छ। इङ्ल्यान्ड भ्रमण अघि पाकिस्तान 8 स्थानमा थियो। इङ्ल्यान्ड भ्रमणमा पाकिस्तान पहिलो खेलमा 1 पारी र 103 रन, दोस्रो खेलमा 194 रन र तेस्रो खेलमा 8 विकेटले पराजित भएको थियो। पाकिस्तानका लागि टेस्ट क्रिकेटमा यो निकै निराशाजनक समय रहँदै आएको छ। विश्व टेस्ट च्याम्पियनसिपको 2025-27 चक्रमा खेलका 9 टेस्टमध्ये पाकिस्तानले अहिलेसम्म जम्मा 3 मात्र जितेको छ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: आज तीज पर्व व्रतसहित नाचगान गरेर मनाइँदै पशुपतिसहित शिवालयहरूमा भिड। भोटेकोशी बाढीले निम्ताएको विपदका कारण रौनक घट्यो।
4: भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। विपदका बेला सङ्घ, प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुसी व्यक्त।
5: अकल्पनीय वेग र अस्वाभाविक बहावका कारण भोटेकोशी र त्रिशुली करिडोरमा ठूलो क्षति भएको सरकारको निष्कर्ष। पूर्व सूचनाको अवसर नै नपाएको भनाई।
4: बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफुल तथा तरकारीको प्रवर्धन गर्ने।
5: र स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिप तालिकाबाट पाकिस्तानको 11 अङ्क काटियो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ। नमस्कार।
6: विश्वका 16 देशमा सञ्चालन, 55 बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल।
7: अस्ट्रेलिया, UK, USA, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ AECC ग्लोबल।
6: Certified counselors,
7: IELTS, PT and Duolingo preparation.
6: No service charge, साथै उत्कृष्ट भिजा सक्सेस रेट भएको
7: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
6: फोन 0565900019।
7: ACC छ त विश्वास छ।
8: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
9: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
8: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर।
9: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हर्कपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
8: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
9: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हर्कपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785957598550771.
10: सोफा हब चितवन,
11: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
10: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौ वर्ष।
11: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
10: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा,
11: उच्च गुणस्तरको काठ फर्म र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा,
10: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
11: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
10: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
11: सम्पर्क, भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853151504।
10: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन।
12: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिट्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530।
13: मोनिकाजी, ए मोनिकाजी सुन्नुहोस् त।
14: हजुर सर।
13: भोलि सेमिनारमा भाग लिन चितवन जानु छ, राम्रो खाने बस्ने ठाउँको व्यवस्था गर्नु पर्यो, कुनै कम्प्लेन नहोस्।
14: चितवनको नारायणगढ बजार नजिकै त्रिशुली नदीको किनार दासडुङ्गामा रहेको अशोक रिसोर्टमा व्यवस्था गरिहाल्छु नि सर, तपाईँ ढुक्क हुनुहोस्।
15: हाम्रा विशेषताहरू, सबै कोठाहरूबाट त्रिशुलीको मनमोहक बहाव देखिने डेलिसियस खाना, लग्जरियस बेडरूम, स्प्रिङ्स वाटर बग्ने स्विमिङ पुल, किड्स स्विमिङ पुल, नारायणी बीच क्याम्प, सिटर बाथरूम, VIP मिटिङ रूम, फेमिली ग्यादरिङ रूम, टेरेस रेस्टुरेन्ट, मिटिङ हल, कन्फरेन्स हलको व्यवस्था भएको चितवनकै उत्कृष्ट रिसोर्ट सहरी कोलाहलबाट केही दूरी मात्र पर शान्त वातावरणमा रहेको अशोका रिसोर्टलाई सधैँ सम्झनुहोस्। अशोका रिसोर्ट, भरतपुर 29, दासडुङ्गा, चितवन। सम्पर्क नम्बर 97453588119 98132 52214।
16: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ र जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
17: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
18: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951574, मोबाइल 9855505934।
19: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
20: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
19: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
20: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
19: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
0: काली
20: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली केबलकार गैंडाकोट एक नवलपुर

0: सोफा हब चितवन
1: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
0: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
1: हामी सोफाहरू यस कारण दिन सक्छौं सुपथ मूल्यमा
0: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
1: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
0: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
1: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
0: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
1: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847528156 9853155504
0: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन सोफा हब चितवन
2: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज
3: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा
4: विवाह व्रतबन्ध सभा सेमिनार तालिम गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्
3: वातानुकूलित हल र डिलक्स रुम
4: हात्ती ढुङ्गा तथा जीप सफारी
3: स्विमिङ पुल
4: थारू सांस्कृतिक नृत्य
3: अर्गानिक खाना र नास्ता
4: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा
3: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट
2: सम्पर्क सिसई पार्क भिलेज रत्नगर 9 चितवन नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ फोन 0656564456 मोबाइल 9894249321
5: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त तिमी त निकै बिजी छौ नि
6: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु
5: हो र कहाँबाट नि
6: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त
5: के सिकाउँछ त त्यहाँ
6: एस्प्रेसो लाटे क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ साथै केक पेस्ट्री मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ
5: असाध्यै राम्रो रहेछ तर प्राक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त
6: पक्कै इन्टर्नसिपको पनि व्यवस्था छ जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ
5: वाह त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि
6: हो नि इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ
5: म पनि जोइन गर्छु अब त काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोटी भरतपुर फोन 9855533338 9705533338 र 9705533349 सिप सिकौँ सफल बनाऊ सफल बनाऊ
7: एउटै छानामुनि उनदेखि सुनसम्म पाइने
8: लोकमान प्लाजा
7: बिना झन्झट एउटै बिल्डिङमा आफूलाई चाहिएको सम्पूर्ण सामान खरिद गर्न सकिने ठाउँ
8: लोकमान प्लाजा
7: लोकमान प्लाजा मिलन रोड नारायणगढ फोन नम्बर 0556520212
9: क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युटमा
3: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सिएमसी क्यान्सर इन्स्टिच्युट
9: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रु बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी टाउको तथा मुखको क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशयको क्यान्सर रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ
3: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि रहेको छ
9: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्
3: सम्पर्क सिएमसी क्यान्सर इन्स्टिच्युट फोन 0554943334955
9: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सिएमसी क्यान्सर इन्स्टिच्युट

0: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसला
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ

0: एकानब्बे दशमलव छ मेगाहर्जमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी एफएम चितवनको आवाज।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। पन्ध्र दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई सोह्र वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951474, मोबाइल 9855505934।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
6: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
7: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
6: हो र, कहाँबाट नि?
7: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
6: के सिकाउँछ त त्यहाँ?
7: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
6: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
7: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
6: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
7: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
6: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोठी भरतपुर, फोन 9855533338, 9705533338 र 9705533349। सिप सिकौ सफल बनाऊ।

0: वात्सल्य भरतपुर क्लिनिक, 24 कोठी भरतपुर, फर्टिलिटी होप लाइन 01-597-0611।
1: क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
2: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रू बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी टाउको तथा मुखको क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशयको क्यान्सर, रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ।
2: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि रहेको छ।
1: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्।
2: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट, फोन 0554-94-33-493-555।
1: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट।

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटी देखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853155504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।
2: अहिले 7 बजेको छ।
3: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी और फ्रेश बेकरी इन टाउन, साथै
4: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
5: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
6: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
5: हो र, कहाँबाट नि?
6: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
5: के सिकाउँछ त त्यहाँ?
6: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
5: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
6: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
5: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
6: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
5: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 9855033338, 9705533338 र 9705533349। सिप सिकौ, सफल बनाऊ।

0: toilet pony, yeah. Extreme energy drink.
1: के तपाईँ नयाँ घर तथा कार्यालय बनाउँदै हुनुहुन्छ? आफूले भने जस्तै फर्निचर तयार गरी घर अनि अफिस सजाउने तपाईँको चाहना पूरा गर्ने विश्वासिलो विकल्प भनेकै सोफा हब चितवन हो। अब सोफा, कुर्सी, टेबल, दराज, पलङ, डाइनिङ टेबल, किचन क्याबिनेट, टिभी क्याबिनेट, अफिस डेस्क, रिसेप्सन टेबल, पुस्तकालय र्याक, स्टडी टेबल, पसल काउन्टर, होटल रेस्टुरेन्ट र स्टेज सेटअपदेखि हरेक ठाउँका लागि आवश्यक फर्निचर आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। यी सामानहरू अर्डर अनुसार फ्याक्ट्रीमै र हाम्रा मिस्त्रीहरू तपाईँको बन्दै गरेको घर, कार्यालय या कुनै पनि संघ संस्थामा गई तयार गर्नेछन्। हरेक ठाउँमा सम्पूर्ण डिजाइनका फर्निचरहरू आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। सोफा हब चितवन, भरतपुर चार लङ्खु, फोन 98457 28156।
2: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
3: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
2: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
3: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
2: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
3: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557 98550-77169।
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ र जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
5: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0565951174, मोबाइल 98550509034।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97610025030।
8: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल,
9: अस्ट्रेलिया, युके, USA, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ AECC ग्लोबल।
8: Certified counselors,
9: IELTS, PT and Duolingo preparation.
8: No service charge, साथै उत्कृष्ट visa success rate भएको
9: सन्त कोमल बिल्डिङ सही चोक नारायण गढ।
8: फोन 0565900019।
9: ACC छ त विश्वास छ।

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-06-11
1: ओहो ल ल ल ल क्यामेराम्यान खसेछ हत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
2: पर्ख दीपक
1: किन
2: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
1: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
3: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ
4: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल फोन नम्बर 056-493-817 056-493-211 056-493-401 र 056-493-514 मोबाइल नम्बर 98-44-20-96-31
5: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज
6: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा
7: विवाह व्रतबन्ध सभा सेमिनार तालिम गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्
6: वातानुकूलित हल र डिलक्स रुम
7: हात्ती ढुङ्गा तथा जीप सफारी
6: स्विमिङ पुल
7: थारू सांस्कृतिक नृत्य
6: अर्गानिक खाना र नास्ता
7: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा
6: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट
5: सम्पर्क सिसई पार्क भिलेज रत्नगर 9 चितवन नारायणगढ हुँदै टिकोरी जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ फोन 056-562-456 मोबाइल 98-024-9931

0: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
1: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
0: हो र, कहाँबाट नि?
1: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
0: के सिकाउँछ त त्यहाँ?
1: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
0: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
1: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
0: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
1: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
0: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ, सफल बनाऊ।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो न।
3: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। फोन 0556951474, मोबाइल 98550504।
5: पाइल्स, फिस्टुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको 6 वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते 2 दिने स्वास्थ्य शिविर। शिविरका विशेषताहरू:
1: टिकटको पैसा लाग्ने छैन,
5: औषधिमा 15% छुट,
1: आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
5: रगत, दिशा पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
1: पाइल्स र फिस्टुलाको चार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
5: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
1: शिविर हुने स्थान हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ़ चितवन। सम्पर्क नम्बर 98419181130, 98181883141।
6: टाइम चेक
7: अहिले 8 बजेको छ।
6: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अ फ्रेश बेकरी इन टाउन, साथै
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
0: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
1: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
0: हो र, कहाँबाट नि?
1: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
0: के सिकाउँछ त त्यहाँ?
1: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
0: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
1: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
0: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
1: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
0: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ, सफल बनाऊ।

0: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
1: अस्ट्रेलिया युके युएसए न्युजिल्यान्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ एईसीसी ग्लोबल
0: Certified counselors,
1: IELTS, PT and Duolingo preparation.
0: No service charge, साथै उत्कृष्ट visa success rate भएको.
1: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ.
0: Phone 056-590019.
1: ACC छ त विश्वास छ.

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटी देखि 2 किलोमिटर पश्चिम, मोबाइल 98457 28 156, 98513 15504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।
2: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
3: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
2: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
3: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
2: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
3: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557 98550 77169।
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
5: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951174, मोबाइल 98550 50934।
7: जय माता मौला काली।
2: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
3: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
2: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: 91.6 MHz तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी एफएम चितवनको आवाज।
1: सिनर्जी एफएम 91.6 MHz।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने

0: त्यो पेट्रोल मिसेको पानी फिल्टर मेरो कपडाले फिल्टर गरेर पिएर बस्यो भन्नेकोलाई कति पीडा भएर होला अहिले रेस्क्यु गरेर निकालियो नि अथवा त्यो 10 दिनसम्म त्यो सुरुमा छिर्नेहरूलाई कति गाह्रो भएको होला भलै ल ठिकै छ मुहारमा उज्यालो बाँचे भन्ने उज्यालो भने भित्र त्यो 10 दिने पीडा त कति भएको होला त्यहाँ यो समयसँग बिस्तारै हट्दै जान्छ भन्नु पहिला समयसँगै जे जे पीडा भएको छ हट्दै जान्छ गाह्रो हुँदै थियो बिस्तारै घट्दै जान्छ त्यो आफन्त बितेका आफ्नै गम्भीर चोट लगाएर आफू अहिले हस्पिटलमा हुनुहुन्छ कति आफ्नै प्यारो छोरा या छोरी बितेका आमा बुवा बितेकाहरूले चाहिँ यो मेरो जिन्दगीमा नघट्नुपर्ने घटना घट्यो मैले यसलाई स्वीकार्नुपर्छ र यो स्वीकार्दै गर्दा मनले मान्दैन फेरि स्वीकार त कहिले मनले मान्दैन यो मनले नमान्ने बिस्तारै समयसँग यो मान्दै जान्छ र सक्दै सकिनँ भने चाहिँ काउन्सिलिङमा अनिवार्य बस्नुपर्छ भन्न चाहन्छु र अति गाह्रो भने चाहिँ छिटोभन्दा छिटो हस्पिटल को विज्ञलाई अथवा विद्वानलाई चाहिँ प्लिज मलाई गाह्रो भएको छ र के गाह्रो भएको छ आफै पत्ता लगाइदिनु मलाई चाहिँ जसरी पनि सपोर्ट चाहियो भनेर सपोर्टको लागि हेल्प गर्न माग्न ट्राई गर्नु
1: जस्तो कोहीलाई चाहिँ एकदमै अब गाह्रो भइरहेको हुनसक्छ होइन यहाँले भने जस्तो त्यो गाह्रो भएको अवस्थामा कहाँ सम्पर्क गर्ने के गर्ने भन्ने सुझाव के दिनुहुन्छ
0: मुख्य क्याम्पमै हुनुहुन्छ धेरैजना अहिले क्याम्पमै हुनुहुन्छ क्याम्पमै हुने त साइकोसोसियल काउन्सिलरहरू रेडी हुनुहुन्छ साइकाट्रिस्ट हुनुहुन्छ साइकोलोजिस्टहरू हुनुहुन्छ
1: आफ्नो नजिकमा क्याम्प जहाँ छ त्यहीँ जानु
0: जाने दोस्रो हस्पिटल जाने अनि जो जो गाउँमा मुख्य चाहिँ गाउँमा हुनुहुन्छ क्या अहिले जो क्षति भएका मान्छेहरू चाहिँ क्रिया बस्दै गाउँमा हुनुहुन्छ उहाँहरू पनि ओडामा सम्पर्क गर्ने प्लिज मलाई गाह्रो भयो भने किनभने त्यहाँ नर्स हुनुहुन्छ त्यहाँ एचए हुनुहुन्छ केही न बेसिक मेडिसिन भए नै दिइदिनुहुन्छ कमसेकम त्यो कम अलिक सजिलो हुने औषधि पाइन्छ त्यो पनि सेवन गर्न ट्राई गर्ने सबैलाई भनिन कि आवश्यकता भएकाहरूलाई प्लिज मलाई गाह्रो छ मेरो यो राहत त छँदैछ मेरो मनमा नि गाह्रो छ जसले भनेर अनि उनीहरूले चाहिँ त्यही पिएफएहरू सपोर्ट गरिदिनुहुन्छ त्यसपछि आफूलाई त्यो गाह्रो कम हुने स्किलहरू विद्वानहरूले गरिदिनुहुन्छ भन्न चाहन्छु
1: जस्तो अघि यो जीवन नै व्यर्थ छ भनेर सोच्नेहरू पनि हुनुहुन्छ यतिखेर के भन्नुहुन्छ
0: घटनाले गर्दाखेरि जीवन व्यर्थ भन्ने आएको किनभने पहिला त हामीलाई जीवन व्यर्थ लाग्दैन थियो हामीले नसोचेको घटना घट्दाखेरि र हामीले गर्दाखेरि के भएको हो कि भनेर आफूलाई गिल्ट फिल गर्दाखेरि जीवन व्यर्थ लाग्छ यो सेल्फ भ्यू भन्छ कि सेल्फ पर्सेप्सनै चेन्ज हुन्छ यस्तो ट्रमेटिक इभेन्टमा एउटा बुझ्या थियो लाइफलाई अर्कै बुझिदिन सकिन्छ यो चाहिँ ट्रमाले गर्दा मेरो कग्निसनमा इफेक्ट आएको हो बिस्तारै यो ट्रमा हिल हुन थालिसकेपछि सबै कुराहरू नर्मलाइज हुन थालेपछि यो भ्यू बिस्तारै आफ्नो नर्मल ठाउँमा आउँछ त्यस कारण अहिले तत्काल भ्यू चेन्ज भयो भन्दैमा त्यो भ्यूले भनेको बिहेभियरमा चाहिँ नउत्रिनु भन्न चाहन्छु सुसाइडल थट आइसक्यो मलाई त आफूलाई हार्म गर्न म कतै गएर जोगी बनाउनु मनमा आइसक्यो अब त्यो संसार व्यर्थ रहेछ के गर्नु म त डिसिसनमै कन्फ्युज भएँ मेरो प्यारालाइसिस डिसिसनै एकदम प्यारालाइसिस भयो भन्ने नि
1: तर उहाँले आफ्नो वरपरको समाजको अरूलाई पनि त हेर्न सकिन्छ नि यो बेला चित्त बुझाउनको लागि
0: चित्त बुझाउन सकिन्छ त्यसले बिस्तारै बिस्तारै चित्त बुझाउन सक्छ तर कसै कसैले चाहिँ सक्दैन किन उसको चाहिँ सर्वस्वै बर्बाद भयो भन्छ नि कसैले त सक्नुहुन्छ एकजना हजुरबा भन्नु भएन यो भावीको खेल हो यो कुरामा म के भन्नु मेरो छोरा छोरी नाति एकजना हेर्नु त
1: होइन
0: हेर्नु त उहाँले चित्त बुझाउन सक्नुभयो भने कसैले सक्नुहुन्छ त्यस कारण त इन्डिभिजुअल डिफ्रेन्स त्यस कारण त उसको
1: तर उहाँहरूलाई हेरेर हामीले चित्त बुझाउने कोसिस गर्न सकिन्छ
0: कपी गर्न सकिन्छ त्यही अनुसारको काउन्सिलिङमा बस्न सकिन्छ घर उहाँहरूलाई नै भेट्न नै सकिन्छ आफू पीडित भइसकेपछि तर उहाँहरूलाई नै क्याम्पमा ल्याएर लु है यो हो त्यो हो भनेर बुझाइदिन सकिन्छ त्यो स्किलहरू त अब गभर्मेन्टले कसरी राख्छ त्यो गर्न सकिन्छ
1: विद्यालय तहमा जस्तो कतिपय विद्यालय चाहिँ सुरु गर्ने भन्ने कुराहरू पनि आएको छ होइन कतिपयले गरे गरेनन् यहाँ पुगेर पनि आउनुभयो विद्यालय सुरु गर्नु अगाडि चाहिँ के गर्नु जरुरी छ मनोपरामर्श मनोविदको हिसाबले सुझाव दिँदा
0: अहिले विद्यालय सुरु गर्ने भनेर सुरु नगर्ने अहिले बच्चाहरूलाई यो ट्रमाबाट हिल हुनको लागि चाहिँ अहिले उसलाई दैनिकीमा उसलाई बिस्तारै बिस्तारै इन्गेज गराउन ट्राई गर्ने स्कुल भन्दा नि महत्त्वपूर्ण कुरा उसको मन हो अहिले स्कुल सुरु गर्न पनि स्कुल सुरु पढाउने काम बाहेक स्कुल सुरु गर्न पाएको
1: मनोबल बढाउने
0: मनोबल बढाउने साइकोलोजिस्टहरूको प्लानहरूमा जाने प्ले थेरापीहरूतिर भूमिका खेल्ने अरू अरू व्यवहारहरू अरू स्किलहरू डेभलप गरिदिने विशेष घटना परिघटनालाई

0: यसको लागि शिक्षक शिक्षिका नै पर्याप्त छ कि उहाँहरूलाई पनि या यो विषयमा चाहिँ फेरि त्यो भनौँ न तालिमको जरुरी छ?
1: यो महत्त्वपूर्ण विषय उठाउनु भयो। शिक्षक शिक्षिकालाई सकिन्छ भने त्यो फिल्डमा हामी त्यो पनि ट्राई गर्दैछौँ। अहिले भर्खर एउटा कोसिस गर्दैछौँ हामी, त्यहाँका युवाहरूलाई गएर पिएफए ट्रेनिङहरू दिने प्लान गरेर तिन दिने, त्यहीँ गएर त्यहीँका युवाहरूलाई त्यसको हामी तयारी हुँदैछ। शिक्षक शिक्षिकाहरूलाई चाहिँ यस्तो केही भएन भने 15 दिन 20 दिनको भयो भने ट्रेनिङहरू राखिदिएर यो अवस्थामा यस्तो यस्तो हुनसक्छ, यस्तो यस्तो हुन सक्दैन भनेर शिक्षक शिक्षिकाहरूलाई त्यहाँ तालिम दिने र मनोविदको सुपरभिजन गर्ने। मनोविद त एउटा चाहिन्छ नै, त्यहाँ राखिदिन नै पर्छ। यत्रो दक्ष र विद्वानहरू उत्पादन गराएको छ टियुले, होइन, यत्रो हाम्रो यत्रो कोर्सहरू ल्याइदिएछ, उहाँलाई राख्नै पर्छ। र त्यो राखिसकेपछि उहाँको सुपरभिजनमा शिक्षक शिक्षिकाहरूको प्रत्यक्ष संलग्नतामा बच्चाहरूलाई बिस्तारै कक्षा सञ्चालन गर्नतिर लाग्ने, हतार नलाग्ने।
0: जस्तो सङ्घदेखि लिएर प्रदेश सरकार र पालिकाले चाहिँ के गर्ने?
1: सङ्घले राम्रोसँग अहिले एकदम स्पष्ट रूपमा भिजन तयार गरिदिनुपर्छ। अब भिजन हो मुख्य कुरा, यो अवस्थामा चाहिने भनेकै निर्देशन, भिजन कम्फर्टेबल बनाइदिने, केही केही भन्छ के चेन्ज गर्नुपर्ने छन् केही कुराहरू चेन्ज गरिदिन दिने, है, कस्तो प्रकारका राहतहरू, राहत त सबै चिज वस्तुका मात्रै राहत हुँदैनन्, अब त राहत भनेको साइकोलोजिकल राहत महत्त्वपूर्ण रहेछ, विज्ञ लैदिनु त ठुलो राहत हुँदो रहेछ। हेर्नु त विज्ञ गइसकेपछि त्यहाँ छुट्टै माहौल हो, त्यहाँ साइकोसोसियल सपोर्ट गरिदिने टिम गइसकेपछि त्यहाँको माहौल, त्यहाँको खुसी छुट्टै थियो। किनभने त्यो रसुवा 10-12 वर्षमा यसरी उठाएर छ हजुर, यसरी उठाएर छ कि त्यो सरर विकास गर्दै गएको, रोडहरू विकास त्यहाँका, होइन, भौतिक विकास, त्यो नाकाले कस्तो राम्रो बनाउनु।

0: विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले पनि खास गरी मनोवैज्ञानिक असर बाल बालिकामा देखिएका कारण त्यस अनुसार परामर्श दिने काम भइरहेको बताइन्। त्यस्तै बाल बालिकाको क्षेत्रमा काम गर्ने सेभ द चिल्ड्रेनले परिषद तथा अन्य विकास साझेदारीहरूसँग मिलेर बाल बालिकाका लागि नुवाकोट रसुवा र धादिङमा काम गरिरहेको रेस्पोन्स लिडका रूपमा कार्यरत रत्न राज ओझाले बताए। बाढी प्रभावित क्षेत्रको होल्डिङ सेन्टरहरूका बाल बालिका खास गरी टोलाउने एकोरो हुने देखेकाले उनीहरूलाई परामर्श तथा खेलको माध्यमबाट सामान्य जीवनतर्फ फर्काउन काम गरिरहेको अधिकारीहरूले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अन्त्यमा अवरुद्ध पृथ्वी राजमार्गबारे एउटा प्रसङ्ग। भोटेकोशी त्रिशुली बाढीले बगाइदिएको काठमाडौँ मुगलिन सडक खण्डको कृष्णभीरमा बाटो पुनः सञ्चालन गर्न भइरहेको प्रयासलाई तीव्रता दिएको अधिकारीहरूले जनाएका छन्। नागढुङ्गा मुगलिन सडक आयोजनाका अनुसार करिब 15 प्राविधिकको सुपरिवेक्षणमा निरन्तर दैनिक 14 काम भइरहेको छ। त्यसको पछिल्लो प्रगतिबारे योजनाकी प्रमुख सजना अधिकारी।
2: अब अहिले चाहिँ ट्र्याक निर्माण गरिसक्यौँ, सजिलोसँग भेकल्सहरू चाहिँ मुभमेन्ट होस् भनेर अहिले चाहिँ ग्रेड कटिङको काम गर्दै, त्यो माथिबाट जुन कटिङ गर्दै आएको थियो अब त्यसलाई पुरानै रोडको लेभलमा चाहिँ लिएर आउन अलिक नसकेला, अथवा त्योभन्दा थोरै माथि लेभलमा लिएर आउन चाहिँ प्रयास गरिराखेका छौँ।
3: त्यो काम सकिन कति दिन लाग्छ अझै?
2: कटिङको काम चाहिँ हामी भोलि बेलुकासम्म सकाउनको लागि एकदमै प्रयास गरिराखेका छौँ, पर्सिसम्म पनि लाग्न सक्छ कटिङ। र त्यस पछाडि चाहिँ अब हामी त्यसमा ग्राभल सर्फेस
3: यहाँले भने जस्तै यातायात त्यहाँबाट सञ्चालन हुनका लागि कति दिन जति लाग्न सक्छ अझै?
2: अब 4-5

0: त्यो
1: काम सकिन साथ कुन प्रकृतिका गाडीहरू सवारी साधनहरू गुड्न पाउनेछन्? सबै अथवा हल्का मात्र सुरुमा दिनुहुन्छ अथवा कसरी यातायात सञ्चालन गरिनेछ?
0: हामी अहिले चाहिँ ग्राभल सर्जेसम्म मात्रै गर्दैछौँ, किनकि अब एकदमै धेरै दिन भइसक्यो यातायातहरू अवरुद्ध भएको। अब हामी जति सक्दो छिटो ग्राभल सर्जेस गरेर सम्पूर्ण प्रकारका यातायातका सवारी साधनहरूलाई चाहिँ सुरु गर्न दिन्छौँ।
1: भारी सवारी साधनहरू पनि गुड्न दिँदाखेरि कुनै प्रकारको जोखिम चाहिँ हुँदैन?
0: अहिलेको अवस्थामा जुन सडक भाँचेको छ त्यो भागमा चाहिँ छेउबाट हामी 5 मिटर छोडेर मात्रै भित्तातर्फ सडक निर्माण गरेका छौँ। त्यो कारणले अब त्यस्तो धेरै जोखिम हुने जस्तो देखिएको छैन। अब माथिको साइडतिर भित्तातर्फ चाहिँ अलिअलि लुज मेटेरियलहरू अझै पनि देखिएको कारणले कहिलेकाहीँ त्यो चाहिँ झर्न सक्ने सम्भावना चाहिँ छ। अब त्यसलाई पनि अब हामी अहिले तत्काल मोनिटरिङ गर्ने मान्छे राखेर नै त्यो अवस्थाको चाहिँ गर्दै पठाउन चाहिँ सकिन्छ।
2: उनी थिए नागढुङ्गा मुगलिन सडक आयोजनाकी प्रमुख सजना अधिकारी साथी गनी अन्सारीसँग कुरा गर्दै। हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख हिँडिसकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 मात्र आउनेछौँ। त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: अहिले 9 बजेको छ।
4: टाइम चेकको साथमा सोफा हब चितवन भरतपुर 4 लङ्कु।
5: सोफा हब चितवन,
3: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ। सोफा हब चितवन,
5: खरिद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
3: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
5: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा,
3: उच्च गुणस्तरको काठ फर्म र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा,
5: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
3: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचर का लागि हामीलाई सम्झनुहोस्।
5: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
3: सम्पर्क, भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853155504।
5: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा। सोफा हब चितवन, सोफा हब चितवन।

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
2: अस्ट्रेलिया, युके, युएसए, न्यूजील्याण्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ एईसीसी ग्लोबल।
1: Certified counselors,
2: IELTS, PT and Duolingo preparation.
1: No service charge, साथै उत्कृष्ट visa success rate भएको
2: सन्त कोमल बिल्डिङ सही चोक नारायण गढ।
1: फोन 0565900019।
2: ACC छ त विश्वास।
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98 550 33 338, 97 055 33 338 र 97 055 33 39। सिप सिकौ, सफल बनाऊ, सफल बनाऊ।
5: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो न।
6: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। फोन 0556951474, मोबाइल 98555509034।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-0611
1: क्यान्सर को उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट मा
2: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट
1: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रु बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी टाउको तथा मुखको क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशयको क्यान्सर रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ
2: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि रहेको छ
1: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्
2: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट फोन 0554-94-333-493-555
1: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट
3: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसै पार्क भिलेज
4: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसै पार्कमा
5: विवाह व्रतबन्ध सभा सेमिनार तालिम गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्
4: वातानुकूलित हल र डिलक्स रुम
5: हात्ती ढुङ्गा तथा जीप सफारी
4: स्विमिङ पुल
5: थारू सांस्कृतिक नृत्य
4: अर्ग्यानिक खाना र नास्ता
5: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा
4: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट
3: सम्पर्क सिसे पार्क भिलेज रत्नगर 9 चितवन नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ फोन 056-562-456 मोबाइल 98024-9931

0: पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको भएन।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो, दस सीताजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरेँ, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार, रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डक्टर साहब भन्नुभयो, नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
4: सी बाबु, म बेसरी खुसी। म त अहिले
3: अब त म त बचेँ भनेको छु नि। म
5: रामराजीपुर कलिम्पुर भन्छ न, तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको के। यहाँ झस्का हानि, यहाँबाट झस्का हानि र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुतै सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।

0: पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556595174, मोबाइल 9855505934।

0: के तपाईँ नयाँ घर तथा कार्यालय बनाउँदै हुनुहुन्छ? आफूले भने जस्तै फर्निचर तयार गरी घर अनि अफिस सजाउने, तपाईँको चाहना पूरा गर्ने विश्वासिलो विकल्प भनेकै सोफा हब चितवन हो। अब सोफा, कुर्सी, टेबल, दराज, पलङ, डाइनिङ टेबल, किचन क्याबिनेट, टिभी क्याबिनेट, अफिस डेस्क, रिसेप्सन टेबल, पुस्तकालय र्याक, स्टडी टेबल, पसल काउन्टर, होटल रेस्टुरेन्ट र स्टेज सेटअपदेखि हरेक ठाउँका लागि आवश्यक फर्निचर आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। यी सामानहरू अर्डर अनुसार फ्याक्ट्रीमै र हाम्रा मिस्त्रीहरू तपाईँको बन्दै गरेको घर, कार्यालय या कुनै पनि सङ्घ संस्थामा गई तयार गर्नेछन्। हरेक ठाउँमा सम्पूर्ण डिजाइनका फर्निचरहरू आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। सोफा हब चितवन, भरतपुर चार लङ्खु, फोन 9857 28156।
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
1: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
3: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल।
4: अस्ट्रेलिया, युके, युएसए, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ एईसीसी ग्लोबल। एईसीसी ग्लोबल
3: सर्टिफाइड काउन्सिलर्स,
4: आईएलटीएस, पीटी एन्ड ड्युलिङ्गो प्रिपरेशन,
3: नो सर्भिस चार्ज, साथै उत्कृष्ट भिजा सक्सेस रेट भएको
4: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
3: फोन 0565900019।
4: एसीसी छ त विश्वास।
5: टाइम चेक
6: अहिले 10 बजेको छ।
5: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अ फ्रेश बेकरी इन टाउन, साथै
7: Extreme energy drink. Taste the difference. Feel the energy.
8: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
6: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
8: हो र, कहाँबाट नि?
6: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
8: के सिकाउँछ त त्यहाँ?
6: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
8: असाध्यै राम्रो रहेछ। तर प्राक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
6: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
8: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
6: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
8: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 9855033338, 9705533338 र 9705533349। सिप सिकौ, सफल बनाऊ।

0: अहिले 11 बजेको छ।
1: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी और फ्रेश बेकरी इन टाउन, साथै
2: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
3: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: अहिले 4 बजेको छ।
1: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी अ फ्रेश बेकरी इन टाउन, साथै
2: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
3: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: काठमाडौँ बेकरी अफ फ्रेश बेकरी इन टाउन साथै
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त तिमी त निकै बिजी छौ नि
3: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु
2: हो र कहाँबाट नि
3: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त
2: के सिकाउँछ त त्यहाँ
3: एस्प्रेसो लाटे क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ साथै केक पेस्ट्री मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ
2: असाध्यै राम्रो रहेछ तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त
3: पक्कै इन्टर्नसिपको पनि व्यवस्था छ जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ
2: वाह त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि
3: हो नि इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ
2: म पनि जोइन गर्छु अब त काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोटी भरतपुर फोन 98550333338 97055333338 र 97055333349 सिप सिकौँ सफल बनाऊ

हार्दिक नमस्कार, प्रणाम। वरपर सर्र सर्र हावाको सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फुलहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू, उदय र अस्तको निरन्तर गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, अनि सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छाँगाहरू, यी सबै सबै कति दिव्य छन्, कति निर्मल छन्। प्रिय सज्जन, लाग्दछ प्रकृतिको यो दिव्यताका बीचमा बसेर तपाईँ पनि जीवनका दुःख अप्ठ्यारा र जटिलताहरूका बीचमा पनि निरन्तर आशावादी बन्दै जीवनयात्राको क्रममा अघि बढिरहनु भएको छ। प्रकृतिको यो दिव्य समयमा, यो सुन्दर समयमा तपाईँका घरद्वार घर आँगनीहरूमा सत्सङ्ग गर्न उपस्थित भएका छौँ हामी कार्यक्रम जीवन गङ्गा लिएर। कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म लक्ष्मण भण्डारी तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, हाम्रो जीवन भनेको अनुकरण र अनुसरणको एउटा अभियान पनि हो। हामीले जे जति पाएका छौँ, कमाएका छौँ, सिकेका छौँ, बुझेका छौँ, समाजको समाजका गण्यमान्य व्यक्तिहरूको, विद्वानहरूको, सन्त महन्त ऋषिमुनिहरूको निर्देशन आदि इत्यादि र विचारहरूको अनुकरण अनुसरण गरेर सिकेका छौँ, बुझेका छौँ, पाएका छौँ। तर कस्तो अनुसरण गर्ने, हामीले कस्तो कुराको अनुकरण गर्ने, अभिनय गर्ने, आउनुहोस् आज जीवन गङ्गामा यही विषयमा सत्सङ्ग गरौँ। कतै एउटा चोर व्यक्ति थियो, चोरीका सबै सिप उसका लागि सामान्य थिए। एक दिन दरबारमा चोरी गर्ने योजना बनाएर ऊ दरबारमा प्रवेश गर्यो। राजा रानी बेलुकीको भोजन गरेर वज्रासनमा बस्दै पारिवारिक चर्चा परिचर्चा गर्दै थिए। राजाले रानीसँग भने, हाम्रो छोरीको बिहे एकजना असल र साधु स्वभावको केटोसँग गरिदिनु पर्यो। यसो भयो भने विवाहपछि पनि उसको जीवन सुखमय हुनेछ, शान्तिमय हुनेछ। भोलि नदी किनारमा रहेको मन्दिर परिसरमा गएर योग्य साधु युवकको खोजी गर्नु पर्यो। भोलि राज्यको सम्पत्ति पनि उसैलाई प्रदान गर्न सजिलो होस्, राम्रो मान्छेलाई नै सम्पत्ति जाओस्। राजाले रानीसँग यति कुरा गरिरहँदा एउटा कुनामा बसेर उनीहरूका कुरा सुनिरहेको त्यो चोरले मनमनै विचार गर्यो, लौ त्यसो भए भोलि म पनि मन्दिर प्राङ्गणमा गएर साधुको भेष गरेर बस्नु पर्यो। राजाको ज्वाइँ बन्न पाएँ भने यो सारा वैभव मेरो वशमा हुनेछ र म यसको मालिक बन्नेछु। साधु युवकको नाटक गरेर राजाकी छोरी हात नपारी भएन, के थाहा छ र भाग्य न मेरो हातैमा पो छ कि। चोरले त्यस रात दरबारमा चोरी गरेन, उसको उद्देश्यमा एकाएक परिवर्तन आयो। ऊ सरासर घरतिर फर्कियो र भोलि बिहानको तयारी गर्न थाल्यो। भोलिपल्ट बिहान भएपछि ऊ एउटा साधुको भेष गरेर नदीको किनारमा रहेको मन्दिरको प्राङ्गणमा राजा रानीको प्रतीक्षा गर्न थाल्यो। ऊ धेरै साधुहरूको बीचमा बसेको थियो र उसले सोचेको थियो, राजाले यदि आफूलाई नै ज्वाइँ बनाइहाले भने के गर्ने होला। यही सोचमा ऊ डुब्न थाल्यो, निमग्न हुन थाल्यो। हातमा माला लिएको थियो, एउटा गीताको पुस्तक अगाडि राखेको थियो। साधुको नाटक गर्दै घरिघरि पुस्तकतिर हेर्न पनि भ्याउँथ्यो, ऊ पढ्न पनि भ्याउँथ्यो। प्रिय सज्जन, राजाको प्रतीक्षामा बसेको उसले राजालाई नभएर एक दिन
उनका दूतहरूलाई मन्दिर परिसरमा देख्यो। ऊ त्यहाँ एक्लो थिएन, धेरै साधुहरू थिए। ऊ र त्यहाँका अन्य साधुको नियत भिन्न थियो। राजाका दूतहरूले सबैलाई पालै पालो दरबारमा ज्वाइँ बनेर राज्य सञ्चालनको जिम्मेवारी सम्हाल्न अनुरोध गरे। सबै साधुहरूसँग निवेदन गरे, तर कसैले पनि मानेनन्, किनकि वास्तविक रूपमा उनीहरू सबै साधु थिए। साधुलाई जोगीलाई फेरि विवाह गरेर संसार चलाएर बस्नु त्यो सुहाउन पनि सुहाउँदैन। कसैले पनि मानेनन् राजाका प्रतिनिधिहरूको अनुरोधलाई। साधुहरूभित्र आफैमा दरबार हुन्छ, प्रिय सज्जन, त्यसैले के नभए पनि उनीहरू मस्त हुन्छन्। बिहे गरेर सांसारिक मोहजालभित्र जेलिन उनीहरूमध्ये कोही पनि तयार भएनन्। राजाका दूत र अन्य साधुबीचको संवाद नजिकै बसेको साधुबीचको चोरले निकै चासोका साथ सुनिरहेको थियो। यस्तो लाग्दथ्यो एकजना मुमुक्षु सन्तका नजिक बसेर एकटकले उनको मिठो प्रवचनको मजा लिइरहेको छ। बिस्तारै राजाका दूतहरू त्यो नक्कली साधु भए नजिक पनि आइपुगे। उसको पनि पालो आयो। राजदूतहरू साधु भेषको चोर नजिक पुगे। दूतहरू यसपटक झनै नम्र बनेर उससँग निवेदन गरिरहेका थिए। कारण के थियो भने कुनै पनि साधुले उनीहरूको प्रस्ताव मानेका थिएनन् र ऊ नै अन्तिम साधु थियो। साधु चोरले सोच्यो, मैले किन आजै आत्तिएर हुन्छ भन्नु पर्यो र? अब यहाँ अरू कोही पनि साधु बाँकी छैनन्, मै मात्रै हुँ। हुन्छ भन्नु पर्यो भने पनि अलि विचार गरेर भन्नुपर्छ कि त, अनि फेरि मलाई चोर भन्ने थाहा पाए भने झन् समस्या हुन्छ। आज मौन बस्नु नै उत्तम होला, बरु भोलितिर विचार गरेर निर्णय दिनु पर्ला। त्यो साधु चोरले विचार गर्यो। राजाका दूतहरू त्यो साधु केही नबोलेपछि फर्किएर आएर राजालाई सबै विस्तार वर्णन गरे। महाराज, कुनै पनि साधुले दुलाह बन्ने प्रस्ताव स्वीकार गरेनन्, बिहे गर्ने प्रस्ताव स्वीकार गरेनन्। एकजना साधुले भने कुनै प्रतिक्रिया दिएनन्, मौन बसे। उनले हुन्छ पनि भनेनन्, हुन्न पनि भनेनन्। महाराज, अब के निर्णय गर्ने हो, के गर्ने हो, तपाईँ आफै गरी बक्सियोस्। भोलिपल्ट राजा आफै त्यो साधु चोर ध्यानमा बसिरहेको ठाउँमा पुगे। सेना र प्रहरीको ठुलो दलबलसहित राजा आएर उसको खुट्टामा ढोगी राजकुमारीसँग बिहे गर्न अनुरोध गरे। राजाले भने, स्वामीज्यू, मेरो आग्रहलाई अस्वीकार नगरिदिनुहोस्। हुँदैन नभनिदिनुहोस्, म मेरी छोरी तपाईँ जस्तै साधुलाई जिम्मा लगाउन चाहन्छु। साधु भनेका देशका सबैभन्दा सुन्दर सम्पत्ति हुन्। सज्जनहरू नहुने हो भने देशको शोभा हुँदैन, देशमा बदमासहरू बढ्दै जान्छन्। उनीहरूभन्दा सम्मानित मैले कोही पनि देख्दिनँ, किनकि साधुहरूले कहिले चोरी गर्दैनन्, बदमासी गर्दैनन्, भ्रष्टाचार गर्दैनन्। रुपैयाँ पैसा र मोजमस्तीका लागि मात्रै बाँच्नेहरूप्रति मलाई पटक्कै विश्वास छैन। तपाईँ जस्तै निस्वार्थ साधु चाहिएको छ मलाई मेरो ज्वाइँ बनाउनका लागि। बदमासहरूबाट जुनसुकै बेला पनि ठुलो धोका हुन सक्दछ, त्यसैले तपाईँ जस्तै असल साधुको खोजीमा म तपाईँको शरणमा आइपुगेको छु। नाइ नभन्नुहोला, राजाले यसरी निवेदन गरे। राजाका कुरा सुनेर उसले मनमा नै विचार गर्यो, जुन सम्पत्तिका लागि म यसरी साधुको नाटक गरिरहेको छु त्यो सम्पत्ति यी राजाले केही नभएको साधुलाई जिम्मा लगाउन खोज्दैछन्। म साधु भएको पनि छैन, चोर नै हुँ। मैले केवल गेरु वस्त्र मात्र लगाएको हुँ। यो गेरु वस्त्रभित्र एउटा डरलाग्दो चोर र डाँकाको बास छ। यति हुँदाहुँदै पनि राजाले मलाई यत्रो सम्मान दिएका छन्, मैले साधुको नाटक गर्दा पनि यति धेरै सम्मान पाएको छु। सारा देश जसप्रति नतमस्तक छ त्यो महापुरुष केवल कपडा लगाएको
म चोर साधुको शरणमा नतमस्तक हुन आइपुगेको छ। कपडा लगाउँदैमा त मैले यति धेरै सम्मान पाएको छु भने, साँच्चै नै सन्त भएँ भने, साँच्चै नै साधु भएँ भित्रैदेखि भने झन् के होला। साधुको नाटक गर्दा त राजा झुक्न आइपुगेका छन् भने, यथार्थमा म साधु भएको दिन के होला। सारा संसार झुक्न आइपुग्नेछ सम्भवत। प्रिय सज्जन, साधुको भेषमा रहेको चोरले यति कुरा एक मिनटभित्र सोच्न भइसकेको थियो। यसबीचमा उसको जीवनमा आमूल परिवर्तन आइसकेको थियो। राजाको ज्वाइँ बनेपछि आफ्नो सम्मान गुम्ने निष्कर्षमा ऊ पुग्यो र राजालाई शान्त भावले विदाई गर्यो। ऊभन्दा अगाडि जति पनि साधुहरूलाई सोधिएको थियो, ती सबै साधुहरूले बिहे गर्न अस्वीकार गर्नुको कारण रहस्य बल्ल त्यो चोर साधुले बुझ्यो र राजालाई विदाई गर्यो। भो महाराज, मलाई बिहे गर्नु छैन, मलाई यही साधनाको यात्रा प्रिय छ, साधुको यात्रा प्रिय छ। राजाले गरेको राजकुमारी विवाहको प्रस्तावमा उसले समर्थन जनाएन। ऊ अब एउटा राजाको मात्र होइन, साना ठुला सबै सबै राजाहरूको इज्जत, साथ र सम्मान प्राप्त गर्ने अभियानमा जुट्ने विचार गर्यो, सबैको प्रिय बन्ने विचार गर्यो। प्रिय सज्जन, राजालाई रित्तो हात फर्काइदिएपछि उसले नदी किनारमा एक्लै बसेर धेरै कुरा सोचिरह्यो। म कस्तो काममा लागेको रहेछु, चोरीको काममा, डकैतीको काममा। त्यतिखेर म कति तनावमा हुन्थेँ, कति डरमा हुन्थेँ, कति त्रासमा हुन्थेँ। चोर्ने योजना बनाउँदा पनि डरमा, चोरी गरिरहँदा पनि डरमा, चोरी गरिसकेपछि पनि डरमा। चोरी गर्ने कुरा सजिलो थिएन, धेरै मानिसका आँखा छल्नुपर्ने, धेरै बाहनाबाजी गर्नुपर्ने, भए नभएका धेरै कुराहरू बनाउनु पर्ने, जीवनलाई 24 घन्टा खतराको धारमा राखेर हिँड्नुपर्ने। कति दुःख गरे, त्यति दुःख गरेर चोरी गर्यो, चोरी गरिसकेपछि पनि डर, त्रास, आतंक, मनभरि पीर चिन्ता। चोरेको कुरा, चोरी गरेको कुरा कहाँ लुकाउने भन्ने पनि त्यत्तिकै चिन्ता। प्रिय सज्जन, त्यो चोरको मस्तिष्कमा विचारका यस्ता लहरहरू आउने जाने, आउने जाने क्रम लामो समयसम्म जारी रह्यो। उसको सोचाएको सिलसिला लामो समयसम्म जारी रह्यो। साधुको नाटक गर्ने त्यस चोरले अगाडि सोच्यो, मैले आज यति धेरै सम्मान पाएको छु, सज्जन बनेको केवल नाटक मात्र गरेको हो। मन नलागी नलागी, इच्छा नलागी नलागी, साधुको, सन्तको नाटक मात्र गर्दा पनि यति धेरै इज्जत। खै मैले के दुःख गरेको छु र, घरिघरि आँखा बन्द गरे होला, किताब अगाडि राखेको मात्र हो, खासै पढेको छैन भने पनि हुन्छ। आवरणमा मात्र म साधु देखिएको हुँ, अन्तस्करणमा त अहिलेसम्म ढाका नै छु, चोर नै छु। खासै श्रम र मेहनत पनि मैले केही गरेको छैन, तर पनि यति धेरै आनन्द, यत्रो इज्जत, यत्रो सम्मान। प्रिय सज्जन, चोर यतिन्जेलसम्ममा लगभग भित्रैदेखि साधुमा बदलिएको थियो। उसको जीवनमा, विचारमा क्रान्ति आयो। उसको आवरणले अन्तत भित्रको दुर्जनलाई पनि सज्जन बनाइदियो। उसले त्यसपछि लगत्तै साधु जीवन बाँच्न सुरु गर्यो। नजिकै रहेका अरू साधुहरूसँग नियमित ध्यान साधना र प्राणायाम सिक्दै गयो। उनीहरूसँगको नियमित सङ्गतमा अन्तत ऊ त्यस ठाउँको प्रसिद्ध सन्तका रूपमा परिचित भएर गयो। प्रिय सज्जन, दृष्टान्तले भन्न खोजेको कुरा के हो भने, हामीले नाटकै गरे पनि, अभिनय नै गरे पनि असलको अभिनय गर्नुपर्दछ, सज्जनताको नाटक गर्नुपर्दछ। हामीले सज्जन बनेको, असल बनेको नाटक गर्दाखेरिमा पनि अन्तत हाम्रो जीवनमा त्यसको गहिरो प्रभाव पर्दो रहेछ र अन्तत हामी साधु र सज्जन नै बन्न सक्दा रहेछौँ, धेरै स्नेह प्राप्त गर्न सक्दा रहेछौँ। यो दृष्टान्तबाट यो गहिरो ज्ञान प्राप्त गरौँ र त्यसै अनुसार सत्यको अनुसरण गर्ने प्रयत्न गरौँ। हवस् त, आजका लागि कार्यक्रम जीवन गङ्गाको समय यहीँ समाप्त हुन्छ।
अर्को श्रृङ्खलामा फेरि हामी भेटिनेछौँ सत्सङ्गको थप यात्रा तय गर्नेछौँ। तबसम्मका लागि बिदा पाऊँ। तपाईँको मङ्गल होस्, कल्याण होस्। म लक्ष्मण भण्डारी बिदा भएँ। बिदा दिनुहोस्। नमस्ते।

0: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
1: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
0: हो र, कहाँबाट नि?
1: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
0: के सिकाउँछ त त्यहाँ?
1: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
0: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
1: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
0: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
1: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
0: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ, सफल बनाऊ।
2: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
3: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
2: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर।
3: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
2: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
3: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557, 98550771।
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
5: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। फोन 0556951174, मोबाइल 98550509034।
7: सोफा हब चितवन,
8: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
7: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
8: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
7: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा।
8: उच्च गुणस्तरको काठ, फर्म र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
7: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
8: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
7: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
8: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोठीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 98457828156, 98513154।
7: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन।
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिट्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97161500230।

0: Mia. Extreme energy drink.
1: Synergy FM 91.6 MHz.

बारीलाई कान्लो चाहिएको छ, खेतलाई आली चाहिएको छ, मेरो देशको सिमानामा भने पर्खाल होइन नेपाली चाहिएको छ, हो नेपाली चाहिएको छ।

0: पाइल्स, फिस्टुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतको ढाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको छैठौँ वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते दुई दिने स्वास्थ्य शिविर। शिविरका विशेषताहरू:
1: टिकटको पैसा लाग्ने छैन,
0: औषधिमा 15% छुट,
1: आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
0: रगत, दिसा पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
1: पायल्स र फिस्टुलाको क्षार सूत्रविधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
0: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजे बेलुका 5 बजेसम्म।
1: शिविर हुने स्थान: हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ़ चितवन। सम्पर्क नम्बर 98419181120, 98181843141।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर, फर्टिलिटी होप लाइन 01-597-0611।
1: सोफा हब चितवन,
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
1: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
1: आफ्नै कारखाना र सोरुम एकै ठाउँमा,
2: उच्च गुणस्तरको काठ